0: चाहिँ अल्झेको त्यो कार्यविधिमा विभिन्न अल्झनहरू कानूनी झन्झटहरू चाहिँ राख्थ्यो। उदाहरणका लागि अंशभण्डाको कुरा, सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अट्किराखेको अवस्था थियो। अंशभण्डा दुईटा पुस्ता, हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता, तीन पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ हाम्रो जस्तो पहाड़ी जिल्लाहरूमा, जहाँ तीनटा पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको, अझ त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिने त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने, तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिने कानूनी हिसाबले नै अंशभण्डा चाहिँ छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ केही दिनमा, सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ, मैले त्यतातिर बुझ्न पाएको छैन, अन्तिम चरणमा थियो। र अर्को कुरा डीडीए, विस्तृत आकलन मूल्याङ्कन, यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ, यो चाहिँ डीडीए दुई वर्षपछि चाहिँ भयो। यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो, खास गरी दुई तीनटा कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको।
1: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्याए भने भविष्यमा रसुवा बाढी पछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ, त्यतिखेर झन्झट हुँदैन।
0: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भन्ने भन्दा भने पनि, तर त्यो कार्यविधिले यी रसुवा लगायतको बाढी देशभरि, त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो, हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ, त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ, त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
1: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलगा नजिकै पहिरो गयो, त्यहाँ 6 जनाको मृत्यु भयो होइन, त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेका छ, त्यहाँ चाहिँ के गर्नुपर्ने छ? अब त्यो कति विस्थापित भयो, कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ?
0: जाजरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती, जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको चाहिँ धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना चाहिँ त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते, 1 दर्जन जति घाइते हुनुभयो, घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ। र म केही दिनपछि, त्यसको 2-3 दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ चाहिँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै, जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य चाहिँ त्यहाँको चाहिँ टिमै सहित म जाजुकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले 100 ठाउँमा ठूलादेखि सानसानासम्म 100 ठाउँमा पहिरो, कुनै पनि चाहिँ ठाउँमा पहिरो नगएको अवस्था थिएन, अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा। यद्यपि ओ र चाहिँ अर्को 3 नम्बरको चाहिँ स्यालामा पनि र 1 नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो चाहिँ आवासका लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था चाहिँ थियो र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर 1 हप्ता हामी करिब बसेर त्यहाँको चाहिँ स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले चाहिँ त्यहाँ सबैलाई राखेर 3 वटा ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक चाहिँ होला भन्ने चाहिँ भूगर्भविदको सल्लाह अनुसार हामीले 3 ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी चाहिँ रूपमा बसिराख्नु भएको छ। त्यसै गरी चाहिँ जुनी च्याँदे गाउँपालिका वडा नम्बर 6 डोगरा बस्ती, त्यहाँ चाहिँ पहिरोले 2 ज्यान गुमाउनु पर्यो, त्यसै गरी नलगार नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू पाँचवटा घरहरू बगाएको अवस्था छ। त्यसै नलगाडको फुम्दामा धेरै ठाउँमा जाजुकोटको किनभने त्यो जाजुकोटमा अलिक बढी चाहिँ यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं क्वेसन गर्यौं। हामीले चाहिँ भूगर्भविदहरूलाई जहाँ चाहिँ भूकम्पले पटक पटकको धक्काले त्यो चाहिँ जमिन कमजोर भएको र अहिले त्यहाँ चाहिँ पानी ठूलो पानी भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ। यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै चाहिँ कुहिएको भनेको त्यो मक्किएको अब चाहिँ त्यो मक्किँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँहरूको प्रारम्भिक चाहिँ रिपोर्टमा उहाँहरूले भनिराख्नुभयो
1: भनेपछि चट्टान मक्किँदाखेरि पनि पहिरो जाने रहेछ भन्ने त्यहाँ भन्नुभयो।
0: उहाँहरूले भनेको चट्टान हजारौं हजार वर्ष पहिलादेखिको चट्टानहरू मक्किँदाखेरि पहिरो जाने या त त्यो माटो पनि चट्टान बन्ने चाहिने अवस्था हुँदो रहेछ त्यो भाइ त्यो भूगर्भविदहरू उहाँहरूले भने अनुसार। त्यसकारण त्यो रिसाङको बस्तीका विषयमा सबभन्दा बढी चिन्ता भन्दै मलाई अहिले चाहिँ मलाई लागिरहेको छ ती उहाँहरूको व्यवस्थापन कसरी गर्ने होला। एक त जाजुकोट भौगोलिक हिसाबमा अत्यन्तै कठिनाई तपाईँलाई पनि थाहा छ किन कठिनाई भएको जिल्ला हो। स्रोत र साधनका हिसाबले विकासका चाहिँ पहुँचका हिसाबले एक्सेसका हिसाबले त्यहाँ अत्यन्तै पछाडि परेको जिल्ला हो। त्यत्रो सयौं 200-300 नागरिकहरूलाई हामीले व्यवस्थापन कसरी गर्ने होला। राज्यको अवस्था यस्तो छ यता चाहिँ भोटे कोशीको हजारौं नागरिकहरू प्रभावित भइरहेका छन्। जाजुकोट भूकम्पको कुरा छ सँगै यो बाढ़ी बहिरोको कुरा त्यसकारण हामी अत्यन्तै चाहिँ चिन्तित छौं।
1: अहिले जस्तो तीन तहको सरकार मध्ये स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
0: होइन उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ उहाँहरूको चाहिँ क्षमता छ त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आँगनको सरकार हो उहाँहरू लागिराख्नु भएको छ। तर यो चाहिँ यो प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएको लाभग्राही पहिचान मात्रै छ क्या उहाँहरूले पहिचान मात्रै गरिदिने हो बाँकी चाहिने पुनर्निर्माणको सम्पूर्ण चाहिने संघीय सरकारले भएको हुनाले अहिले चाहिँ यो चाहिँ कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन। यद्यपि उहाँहरूले चाहिँ गर्न नसक्ने भन्ने उहाँहरूको चाहिँ सिपको कुरा रोजगारीको कुरा होइन उहाँहरूलाई चाहिँ बाँकी चाहिँ उहाँहरूको जीवनलाई चाहिँ उहाँहरूको आय आर्जनसँग जोडिने कुरा उहाँहरूले उहाँहरूलाई चाहिँ अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए ती कामहरूमा प्रदेश चाहिँ तहले लागिराखेको छ त्यसरी अगाडि बढ़िराखेको छ।
1: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौं। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेको छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेको छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेको छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
0: हामी यो बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो। हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौं अब त्यसलाई व्यवस्थित गर्न जरूर छ। हामीले त्यो हामी जहाँ पुग्छौं या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौं र अझै आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ अर्को कुरा यसमा जोडिनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्नमा चाहन्छु हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन
1: मानवीय कारण बाहेक अरू पनि छ
0: मानवीय कारण कि नेपालको हाम्रो चाहिँ आफ्नै चाहिँ कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिँ परिवर्तनको यो चाहिँ कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ। अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्र संघ लगायतका चाहिँ नि अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिँ नि कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ
1: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत
0: एकदम होइन यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिने नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरमौ चाहिने नेपाली नागरिकको चाहिने पैसा सम्पत्ति बगाइ मतलब बगाइसकेका छौँ किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारण नै थिएन नि त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ नगर्ने मात्रा हो न्यून मात्रा हो तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौँ त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो चाहिँ आइईआईए होइन जे गर्छौ नि यो 2-3 वर्ष लगाउँछौ हामी किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रा चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि अब यो पनि मोडल चेन्ज गर्नु पर्नेछ हामीले उहाँहरूका कारणले हामी प्रभावित हुने तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नुपर्ने या त चाहिँ एकै ठाउँमा धेरै विकास जस्तो 11-12 चाहिँ हाइडोहरू रहेछ यो खोलामा यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए जब विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरमङ क्षति त हुने थिएन नि त
1: त्यसो भए अब संसदले के गर्न सक्छ त त्यसको सन्तुलित विकासका लागि
0: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो बहस चलाउने हो त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यानाकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि त हामीले त भन्छौ हामीले भन्न सुरु गरेका छौं यद्यपि यो डिजास्टर पछि मात्र होइन त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइरहेको चाहिने अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने एउटा रचनात्मक चाहिने सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ।
1: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै काम गर्न बाँकी छ अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेको छ यसबाट जसले जुन देशले सबभन्दा बढी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न
0: हामी प्रतिनिधि सभामा
1: नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भयो
0: नेपाली काङ्ग्रेस यस्तो पार्टी हो हामीले भनिसकेका छौं राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काङ्ग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिरहेका छौं कि यो जलवायुको सवालमा मात्र होइन कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ नेपाल समग्र नेपाल आज शोकमग्न छ यो कन्डिसनमा यहाँको चाहिँ उद्धारका चाहिँ सन्दर्भमा होस् राहतका सन्दर्भमा होस् पुनर्निर्माणका सन्दर्भमा होस् हामी सरकारको साथमा छौं त्यसकारण जलवायु चाहिँ परिवर्तन जस्तो जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काङ्ग्रेस मात्र होइन सदनमा भएका सबै चाहिँ मान्य सदस्यहरूले त्यसमा एक मतका साथ यो निर्णय हुनपर्छ र बरू सरकारले चाहिँ त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्दै गर्दा हामीलाई बरू त्यहाँ आशंका हो
1: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ।
0: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ र हाम्रा चाहिँ नीति नियममा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आआफ्नै चाहिने कार्यहरू आआफ्नै चाहिँ त्यो सूचीहरू छन्। त्यसकारण यो तीनटै तहको समन्वय सहकारी र सह अस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ। यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयिक सह अस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन। त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिने मित्र राष्ट्रहरू अन्तर्राष्ट्रिय सक म के भन्छ त्यसलाई अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिने प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युलाई इस्युजहरूलाई त्यहाँ चाहिँ बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठानेको छु ठान्दछु।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानजी।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद र खास गरी अहिले सिङ्गु देश शोकमग्न छ यो बेला। हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं तर नेपालका बारेमा चिन्तन नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं। यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजरकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर किनभने अझै मनसुन सिद्धिएको छैन यो मनसुनको चाहिँलाई ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसबाट झाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं। विशेषत भोटेकोशी नदीमा आएको बाढ़ी बाढ़ीमा परेका जाजरकोटका बासिन्दाहरू त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरोकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ र जाजरकोट आफै भूकम्पबाट पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दितालाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाई टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाई टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
2: यसैबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रूपियाँको भौतिक क्षति पुर्याएको छ। यो क्षेत्रको पुननिर्माणका लागि करिब 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनले प्रारम्भिक अनुमान गरेको छ। यति ठूलो परिमाणको पुननिर्माणका लागि सरकारसँग बलियो स्रोत नहुँदा स्रोत जुटाउन ठूलो चुनौती देखिने भएको छ। भदौ 21 गतेसम्ममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ संस्था, निजी व्यक्ति तथा व्यवसायहरूले दिएको सहयोगबाट 10 अर्ब 4 करोड़ रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको यो रकमले सरकारलाई केही सड़क पुल निर्माण गर्न सहयोग पुगे पनि पुननिर्माणका लागि स्रोत जुटाउन भने ठूलो चुनौती देखिएको छ। बाढ़ीले खरबौंको क्षति भएको हुँदा सरकारले यो विपद व्यवस्थापन र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गरी स्रोत जुटाउन सक्ने पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाई छ। उहाँले मुलुकमा आइपरेको प्राकृतिक विपदको सामना गर्न र दीर्घकालीन पुननिर्माणका लागि स्रोत जुटाउन सरकारले तत्काल अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्नुपर्ने बताउनु भएको हो। यता पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनु भएको छ।
3: एन्सहरूलाई चाहिँ प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र सेवक सुरक्षाकर्मीहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै अहिलेको संकटको बेला लाखौं मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको छ। सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उहाँले कार्यक्षेत्रमा खटिने तपाईहरू प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने पनि छ भनेर उहाँले भन्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले संकट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिनुभएको छ। अहिलेको विपदमा सुरक्षाकर्मीहरूले कयौं उदाहरणीय काम गर्नुभएको उल्लेख गर्दै उहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अरू संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म 13,391 मानिसलाई उद्धार गरिएको पनि जानकारी दिनुभएको छ। राज्यका 3 सुरक्षा निकायका 20,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय छन्। भारत, चीन र दक्षिण कोरियाका विशेष उद्धार टोली पनि बाढ़ी प्रभावित क्षेत्रमा छन्। नुवाकोटको देवीघाट बजारको तादी नदीमा बेलीब्रिज जडान गरिँदैछ। हिम बाढ़ी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी शुरू गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप र औषधि पनि पठाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वीरेन्द्र सैनिक अस्पताल छाउनी गई जलविद्युत आयोजनाका घाइते कर्मचारी र उनीहरूका परिवारसँग पनि भेट गरी स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच पनि भोटेकोशी हिमबाड़ीको विपदमा सहकार्य बढ़ाउने बारेमा पनि समझदारी बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी हिमबाड़ी पीड़ित बाढ़ी पछि विपदमा खटिएका सुरक्षाकर्मीहरूको सेवा सुविधा र तलब सुविधामा कुनै पनि कन्जुस्याई नगरिने पनि आश्वासन उहाँले दिनुभएको छ। यसैबीच हाल मनसुनी वायुको प्रभाव छ देशभर। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने तथा हिउँ पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ीको विपदपछि बाल बालिका र किशोरी हिंसाको चिन्ता,
5: बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त।
4: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि पन्ध्रौं महाधिवेशनमा भाग लिन पाउने, भोटेकोशी बाढ़ीमा 150 राष्ट्र सेवक अझै सम्पर्कविहीन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी बारीमा हराए 150 राष्ट्र सेवक, 82 सेना प्रहरी पनि सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। भोटेकोशी बारीमा सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र शिक्षक सहित करिब 150 राष्ट्र सेवक सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका 45, नेपाल प्रहरीका 25 र सशस्त्रका 12 जना हराइरहेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराइरहेकाहरूको विवरण तयार गरेको हो। बाढ़ी प्रभावित क्षेत्रमा झाडापखला देखियो, हैजा फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित छ। होल्डिङ सेन्टरमा झाडापखला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरूद्धको 21,000 खोप र 1,000 भन्दा बढ़ी प्याकेट जीवनजल पठाएको छ। रसुवाका जंगल र नदी किनारमा सेना सशस्त्रको गस्ती शीर्षकको पनि खबर छ भने जलविद्युत आयोजनाका सुरूङहरूमा उद्धार अपरेशन आइतबार त्रिशुली ए मा 2 र रसुवा भोटेकोशीमा 1 सप भेटिए शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कांग्रेसमा संस्थापन लचक देउबा समूह 98 शीर्षकको खबर पनि प्रकाशित छ। वडा अधिवेशन सार्ने र पुससम्म सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन र महाधिवेशन रोक्नुपर्ने देउबा पक्षको माग रहेको छ। तर यता नेपाली कांग्रेसले पनि आफ्नो 15 महाधिवेशनको तयारी र मुलुकको समसामयिक विषयमा महत्वपूर्ण अरू निर्णय सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर अध्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा जोखिमयुक्त स्थानको बसोबास सार्न कानून बनाउँदै सरकार शीर्षकको खबर पनि प्रकाशित छ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक भएको छ।
4: नागरिक दैनिकमा अन्तिम संस्कारमा पनि सकस एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यासको अझै अभाव रातभरि लाममा शीर्षकमा छापिएको छ। बाढ़ी पहिरोपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइन लाग्नुपर्ने बाध्यतामा छन्। उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 भन्दा बढ़ीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि नागरिक दैनिकमा छ। कान्तिपुर दैनिकमा शेयर बजारमा बाढ़ीको धक्का कहिलेसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये 1 दर्जन आयोजना मात्रै प्रभावित भए पनि शेयर बजारमा जलविद्युत निर्जीवन बीमा र अन्य उपसमूहमा नै असर देखिएको छ। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा जयसिंह महरा र आरती पौडेलले लेख्नु भएको छ। बाढ़भन्दा बढ़ीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि नागरिक दैनिकमा छ। कान्तिपुर दैनिकमा शेयर बजारमा बाढ़ीको धक्का

0: गर्ने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान थालिसकेको छ। बाढ़ीमा बेपत्ताको विवरण जुटाइरहेका निरज शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने अर्को खबर भित्रीपन्नामा प्रभावित विदुरका 15 खानेपानी स्रोतमा भेटिए हानिकारक जीवाणु शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर रहेको छ। अर्को खबर भोटेकोशी बाढ़ीका कारण सिजनमै सुनसान बने पर्यटकीय गन्तव्य शीर्षकमा छापिएको छ भने नुवाकोट रसुवा जोड्ने सड़क अहिलेसम्म सञ्चालनमा आउला शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। ढुङ्गे बजारबाट 7 किलोमिटर सड़क खुलेको छ। बेत्रावतीसम्म पुर्याउने र बेली ब्रिज हालेर रसुवा जोड्ने तयारी सरोकारवाला निकायले गरेका छन्। बाढ़ीले बगायो 1806 हेक्टर कृषियोग्य जमीन शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाटोमै रोकियो रसुवाको अर्थतन्त्र शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। चीनसँग बाँकी नेपाललाई जोड्ने रसुवाको भदौ 10 को बाढ़ीसँगै उत्पादन व्यापार पर्यटन वित्तीय सेवा र लगानी जोड्ने सबै पूर्वाधार गुमाएको खबरमा उल्लेख गरिएको छ। विकल्पमा सुरूङ र त्रिशुली पारी सड़क तत्काल यातायात सुचारूका लागि काम तीव्र शीर्षकमा खबर छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अगाडि सारेको छ। गोर्खा पत्र दैनिकमा छापिएको खबर रहेको छ। सुरूङभित्र जीवनको खोजी शीर्षकमा यो खबर ईश्वर चन्द्र झाले लेख्नु भएको हो। भित्रीपन्नामा तरल अक्सिजन आयातले उद्योग मारमा शीर्षकमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको छ। राहत सामग्री नै म्याद गुज्रेका असल विवरण अभ्यास पालना गर्न निर्देशन शीर्षकमा खबर छापिएको छ। 3 दिनमा 87,000 ग्यास सिलिण्डर भित्रिएको बारेमा पनि खबरमा उल्लेख छ। आरोहणको मुखमा मनास्लुको पर्यटन प्रभावित बारेमा मिनराज भण्डारीले लेख्नु भएको खबर छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका 4 नामरूङ स्थित बुढी गण्डकी र थोराङ खोलामा गएको बाढ़ीका कारण मनास्लुको पर्यटन प्रभावित भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान गएको बाढ़ीले 2 पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनास्लुको पर्यटन प्रभावित भएको हो।
1: साझा खबरमा अब विदेशका खबर। इरानले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे टर्की र साउदीसँग छलफल गरेको छ। टर्कीका विदेश मन्त्रीले समकक्षीसँग छलफल गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तिनै विदेश मन्त्रीहरूले पश्चिम एसिया क्षेत्रमा स्थिरता प्रवर्धन गर्न र संयुक्त राज्य अमेरिकाको आक्रमण कार्यलाई रोक्नका लागि हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयास बारेमा छलफल भएको बताइएको हो। यता इरानले हर्मुज प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढ़िरहेका बेलामा इरानले यस्तो दावी गरेको हो। इरानका अनुसार अमेरिकी जहाज हर्मुज प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो। तर इरानको उक्त दावीलाई भने अमेरिकाले तत्काल पुष्टि गरेको छैन। र गाजापट्टीबाट पालिस्तानीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूको व्यक्त गरेका योजनाहरूबारे त्यस क्षेत्रका विभिन्न 8 इस्लामिक र अरब मुलुकहरूले निन्दा गरेका छन्। उनीहरूले यो योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति प्रक्रियालाई जोखिममा पार्ने समेत बताएका छन्। इजरायली रक्षा मन्त्रीले इजरायलले गाजाबाट पालिस्तानीलाई हटाउने योजना बनाएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो वर्षमा गाजाबाट 2,50,000 पालिस्तानीलाई हटाउने र त्यसपछिका 6 वर्षमा बाँकी करिब 20,00,000 बासिन्दालाई हटाउने लक्ष्य राखिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। लगातार 3रो जीत निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगाडि नै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भने टूरको अन्तिम खेलमा पनि हार बिहोर्नु परेको छ। हिजो भएको न्यूजील्याण्ड ए संघको एक दिवसीय खेलमा नेपाल 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्डले एक बल बाँकी छँदा 8 विकेटको क्षतिमा पूरा गर्यो। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा

0: लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जीत यात्रा कायम राखेको हो। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाण्डु रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जीत हात पारेको छ। लीगमा आज मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर किङ्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ।
1: विपदमा बालबालिकाको सुरक्षाका लागि अभिभावक र सरकारवालाको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्ट हो डिस्ट हो खुशीको कनेक्शन। मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब विपदमा बाल बालिका र किशोरीको सुरक्षाको कुरा। रसुवाको भोटीकोशी बाढ़ीपछि कैयौं बाल बालिकाले अभिभावक गुमाएका छन् भने कति घाइते अवस्थामा पनि छन्। विपदपछि बाल बालिका तथा किशोरीको सुरक्षा र सरकारवालाको भूमिकाका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
5: संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको अन्तिम विकल्प गर्नुहोस्।
4: त्योभन्दा अगाडि चाहिँ के हुन सक्छ?
5: त्योभन्दा त धेरै कुरा हुन्छ। पहिलो कुरा, सिंगल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार त एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छन्, मामा माइजूहरूले हेर्न सक्छन्, सुरक्षित। तर सरकारले फेसिलिटेट गर्नु पर्यो। सरकारको स्थानीय सरकार, प्रत्येक स्थानीय सरकारमा अहिले महिला बालबालिका हेर्ने अफिसर छ,
4: बाल कल्याण अधिकारीहरू
5: छन्, उहाँहरू मोबिलाइज हुनु पर्यो। प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो। प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि, कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कूलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्।
4: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
5: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ। इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको, प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ। त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया, कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि। हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई, नुवाकोटमा 10-12 पालिका छ, 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरोकार राख्ने संस्था, जस्तो उदाहरण धेरै छन् बालबालिकासँग, बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्। उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउण्डमै देखेको छु।
4: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
5: बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर, त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय, अहिले राम्रो कुरा दिने सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भए हुनाले मान्छेलाई अलिकति डर, अलिक त्रास्त हुन्छ। एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा, बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्। ल भइहाल्यो, काठमाडौँ पठाइहालौँ, कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क, अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने, र ट्राफिकिङमा पो पर्छन् कि त,
4: बेचबिखन
5: यो भेगमा थिएन होला, अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यही कारण बाल बच्चाहरू अरू फेरि अरू कनेक्सनमा, अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्ने।
0: आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
4: भोटेको सेवारी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढ़ीको क्षति। चाडपर्व लक्षित सामान बगेपछि व्यवसाय चिन्तित।
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने, भोटोकोशी बाढ़ी प्रभावितका लागि नेकपाको 24 बुँदे प्रस्ताव पारित, प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता,
4: बाढ़ीपछिको पुननिर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव, जोखिममयुक्त बस्ती सार्न अध्ययन समिति गठन, कोरोना नाकालाई चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप,
0: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल, जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण,
4: र नेपाल एससीसी प्रिमियर कपको सेमीफाइनलमा नेपाल एक क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित, एनभीएलमा आज दुई खेल हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमान लेखितकोली .com बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा भित्रको विवाद र असन्तुष्टि, जहाँ शीर्ष नेताहरूको बीचमा राम्रोसँग संवाद नभएका बारेमा विभिन्न टीका टिप्पणी भइरहेका छन् भने संगठन संरचनाले पनि गति लिन सकेको छैन। यहाँ एउटा दुईजना व्यक्तिहरू छन्, दुईटा सोफामा बसिराखेका छन् र शीर्ष नेताहरूको संख्या सीमित हुँदै गर्दा सक्रियता क्रियाशीलता अझ घट्दै गरेका बारेमा पनि विभिन्न टीका टिप्पणी भइरहँदा दुईजना नेता जस्ता देखिने व्यक्ति सोफामा बसेर संवाद गरिराखेका छन्। एउटा अलि लामो कपाल पालेका व्यक्तिको नजिकै रहेका अर्को व्यक्तितर्फ फर्केर ती व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, नाम बदलेर नेकपा एकल काटे पार्टी बनाउने हो कि त, किनभने अब त हजुरसँग म मात्रै रहे।
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षाको आजको अंकमा हामीसँग संवादका लागि आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकाल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: भोटेकुसीमा भदौ 10 गते गएको बाढ़ी पछि 12 दिन बित्दै लाग्दाखेरि उद्धारको काम पनि त्यतिकै भइराखेछ र राहत वितरणका विभिन्न अभ्यासहरू पनि त्यहाँ चलिराखेका छन्। आधार नेपालको कार्यक्षेत्र रहेकै जिल्ला पर्यो नुवाकोट र रसुवा आसपासमा पनि यहाँहरूले त्यो राहत वितरणको लागि पनि समन्वय गरिराख्नु भएको छ। के पुग्यो, अझै के पुर्याउँदै हुनुहुन्छ यहाँहरूको तर्फबाट? त्यहाँबाट अगाडि बढाउँ।
1: राहत धेरै नै गएको छ, राहत राम्रोसँग गएको छ, तर फर्स्ट केही दिन चाहिँ अब अलिकति अलमल जस्तो, 3-4 दिन त अलमल जस्तै भयो। राहतको विषयमा अलमल हुनुको कारणहरू छ, हामीले जुन वान डोरको कुरा गरेका छौँ होइन,
0: एक द्वार
1: नीति, त्यसमा अलिकति छलफल गर्नुलाई अहिले राहत गएको छ। अब हाम्रो हिसाबले भन्नु चाहिँ हामीले इमिडिएटली दोस्रो, म हुम्लामा थिएँ बाढी जाँदा, मैले 9 बजी बिहान यो आयो भन्ने थाहा भएपछि मेरो बहिनीले भनेपछि, मेरो अब मेरो घर पनि त्यतै हो, त्रिशुलको तिरमै छ मेरो बहिनीको घर, अनि म 2 बजी काठमाडौँ आइपुगिहालेँ फ्लाइटमा, अनि त्यसपछि हामी इमिडिएटली रेस्पोन्समा गयौँ र पहिलो रेस्पोन्स त्यही दिन बेलुकाबाट सुरु गरेर हामीले 1000 परिवारलाई फुड बास्केट भनौँ, खानाको झोला बनाएर काठमाडौँ सिडीवाला जिम्मा लगायौँ। काठमाडौँ सिडीले इमिडिएटली, त्यो सबैभन्दा बढी निडको काम रहेछ, उहाँले इमिडिएटली भोलिपल्ट बिहानै सबै 1000 नै MI-16 रसुवा गयो। अनि त्यसपछि हामी अरू यतापट्टि साइडमा राहतको काममा लाग्यौँ र अनि खोला वारी विदुर बटार साइडमा चाहिँ प्रशस्त खानेकुराहरू भएको र मान्छेहरू पनि आफै जागरूक भएर गाउँलेहरूले स्कूलहरूलाई हेल्पपोस्टलाई पनि यो होल्डिङ सेन्टरको रूपमा मान्छेहरूलाई राखेको, आफन्तहरूले घर घरमा मान्छे राखेको, मेरो आफ्नै बहिनी घरमा 16 मान्छेले सबैले आफैले स्वत स्फूर्त भोलिन्टियरी रूपमा राखेको र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिस चाहिँ लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू, त्रिशुली पारी चाहिँ एकदम कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको, स्पेसल्ली बच्चाहरूलाई हाइजिनको, साबुनको, सेनिटाइजरको लगायतका कुराहरूको अथवा टुथपेस्टको, मास्कको, त्यस्तो कुराको खाँचो थियो, त्यो लिएर हामी चाहिँ लगभग हामी यो गाडी बाटोमा फँसेको काम गर्दा 17 घण्टा गाडीमै बसेर 17 घण्टाको यात्रा आउने जाने गरेर 17 घण्टा त हामी मोटरमा भयौँ, काम हामीले जम्मा 3.5 घण्टा गर्यो।
0: त्यहाँ अझै आधार नेपालको तर्फबाट केही लिएर जानुपर्ने, पुर्याउनुपर्ने अझै बाँकी छ कि, अथवा कस्तो खालको दीर्घकालीन योजनाहरू बनाएर राहत वितरणमा सहभागिता जनाउन खोज्दैछ आधार नेपालले?
1: हामी 3 कुरा गर्दैछौँ, म 3 कुरा भन्छु। एउटा चाहिँ हामी अब राहतमा भन्दा पनि धेरै कुराहरू हाम्रो सुरक्षा निकायका हाम्रा सुरक्षाकर्मीहरूलाई केही गियर्सहरू खाँदैछ, गमबुट्सहरू थिएन, अब हामीले कोअर्डिनेसन गरेर किनेरै भनौँ, हामीले गोल्ड स्टारबाट किनेर एकदम उहाँहरूले पनि एकदम के भन्छन् फ्याक्ट्री कस्टमा दिनुभयो, त्यो लिएर हामी उसमा गयौँ। जे चाहिन्छ त्यो गर्ने हो अहिले चाहिँ, स्थानीय निकायसँग कोअर्डिनेसन गरेर, सिडिओसँग, आर्मीसँग, पुलिससँग के एक्ज्याक्टली के चाहिएको छ त्यो कोअर्डिनेसन गर्ने। मैले चाहिँ हाम्रो भाषा भन्दा ग्याप्स र ल्याप्स भन्छु कि, जहाँ ग्याप छ, जहाँ कमी छ, जहाँ कमजोरीहरू, जहाँ के हुन सकेका छैन, त्यो कुरामा हामीले स्थानीय निकायलाई हामीले यो एकदम बिर्सिनुहुन्न, स्थानीय निकायहरू एकदम सक्रिय छन्, कोअर्डिनेसन गर्छन्, पोजिटिभ छन्, केही गरौँ भन्ने स्थानीय जनप्रतिनिधिहरू एकदमै बढी चिन्तित र अनि एकदमै बढी सहयोगी पनि छन्, उहाँहरूले एकदम कोअर्डिनेसन गरिरहनु भएको छ। अहिले एउटा काम भनेको र त्यहाँ के ग्याप छ के ल्याप छ, सबै ठाउँ पब्लिकको लागि, सेक्युरिटी पर्सनललाई रेस्क्यू गर्नको लागि भनौँ, उद्धार कार्यको लागि हाम्रा सुरक्षा निकायलाई के कुराको खाँचो, के कुराले गर्दा गाह्रो भइरहेछ, कम्बुट थिएन अस्तिसम्म होइन, हामी दुईवटा संस्था मिलेर 2016 जोर जुत्ता लिएर गएपछि अहिले ढुक्क 100%
0: पुगेको
1: गम्बुट, मास्क, हातमा लाउने पन्जा, युटिलिटी, यस्तो कुराहरू सुरक्षा निकायलाई डोरी, तपाईँको त्यो स्ट्याटिक रोप भन्छन् होइन, पुलिसहरूले प्रयोग गर्ने डोरीहरू कति महत्वपूर्ण छ,
0: उद्धारको क्रममा प्रयोग,
1: त्यस्ता कुराहरू लिएर गयौँ हामी.
0: जस्तो अब त्यहाँ तपाईँले आउने जाने अथवा संयन्त्र मार्फत सूचनाहरू लिने दिने गर्दै गर्दाखेरि झण्डै दुई हप्ता बित्ने लाग्दाखेरि त्यहाँको अवस्था त्यो सही तरिकाले राहत वितरण प्रक्रिया त्यसको व्यवस्थापनमा राम्रै देखिएको छ अथवा केही अझ हामीले सुधार्न सक्यौं भने अझ राम्रो हुनेवाला छ?
1: होइन, अहिले त स्टेबल छ. अहिले चाहिँ अब त्यो ठाउँ विभिन्न स्थानीय जनप्रतिनिधिहरूको कारणले, स्थानीय सरकारको कारणले, सुरक्षा निकायको कारणले धेरै कुरा स्टेबल छ. स्टेबल कुरालाई हामीले एप्रिसिएट गर्नुपर्छ. तर चार दिन जति चाहिँ हामीहरूले यो एकद्वारको कुराले कन्फ्युजन भयो है. मलाई के लाग्छ, मेरो आफ्नो विचार चाहिँ के हो भने एकद्वार नीति चाहिँ सामान्य समयमा हो के, वर्षको अरू सबै समय एकद्वार गरौँ तर इमर्जेन्सीमा एकद्वार नगरौँ. इमर्जेन्सीमा उयो कोशीमा 56 ढोका छ, एकद्वार बाढी आउँदा एकद्वार गरियो भने त्यो डिजास्टर हुन्छ. मैले उदाहरण खालि एनालोजी मात्रै है हो. त्यसै गरी एकद्वार इमर्जेन्सीमा होइन, एकद्वार सामान्य समयमा एकद्वार गरौँ, इमर्जेन्सीको समयमा कोर्डिनेसन गरौँ, मोबिलाइज गरौँ, सहकार्य गरौँ, सबैलाई स्वागत गरौँ है. यदि मैले म्यानेज गर्ने हो भने मैले सबैलाई आउन, म यो सबै नाकाहरूमा हामी गृह मन्त्रालयको अथवा स्थानीय सरकारको कसैको पनि हुनसक्छ टिम, सुरक्षाकर्मीसहित बस्ने आउने सबै सहयोगहरूलाई त्यहीँ रिसिभ गर्ने, त्यहाँ रेकर्ड गर्ने, एकजना सुरक्षाकर्मीसहित तपाईँ यो ठाउँमा जानुहोस्, यो ठाउँमा बढी खाँचो छ भनेर प्रत्येक कोर्डिनेसन सेन्टर बाटा बाटोमा राखेर त्यो एकदमै राम्रो कोर्डिनेसन, एकदमै राम्रो फेसिलिटेसन, हामी सबै ट्रक्सहरूलाई, सबै राहत सामग्रीहरूलाई, पहिलो चरणको राहत सामग्रीहरूलाई सुरक्षाकर्मी, प्रत्येक गाडीमा एउटा सुरक्षाकर्मी राखेर प्रत्येक आवश्यक ठाउँमा पठाउन र प्रत्येक कुराको रेकर्ड, गएको रेकर्ड, बाँडेको रेकर्ड र फर्किँदाखेरि थ्याङ्क यू लेटर सुद्धा दिन सकिन्थ्यो, हामीले धन्यवाद सहित दिएर पठाउन सकिन्थ्यो.
0: त्यसो भए स्थानीय प्रशासन अथवा सरकारले नै जुन एकद्वार नीति भनेर लिएको छ त्यो गलत छ?
1: होइन, म चाहिँ यो इमर्जेन्सीको समयमा, क्याटास्ट्रोफी विपदको समयमा चाहिँ एकद्वार नीति, अरू बेलामा तयारी हुँदा हो एकद्वार गर्नुहोस्, तयारी हुनु पर्यो नि, प्रिपेयरनेस भन्छ नि, हामीले तयारी गर्दाखेरि एकद्वार नीति चाहियो कि. वर्षको अरू सबै 355 दिन एकद्वार गर्नुहोस् तर त्यो 10 दिनलाई फेरि मैले जथावायु गर्नुहोस् भन्दिनँ. सुशासन एकदम महत्वपूर्ण छ, सरकारलाई रिपोर्ट दिने एकदम महत्वपूर्ण छ, यो दुरुपयोग नहुनको लागि धेरै महत्वपूर्ण छ होइन. यो बेलामा धेरै दुरुपयोग हुन्छ, धेरै कुराहरू चलखेल हुन्छ, मान्छेहरू अनेक एकछिन, यो सोसल वर्क भन्छ नि, एउटा यो डिजास्टर टुरिज्म पनि हुन्छ त्यो बेलामा, मान्छे जाने फोटो खिच्ने, एकछिन हेलिकप्टर जोडौँ भन्ने मान्छे पनि हुन्छन् है. यो डिजास्टरलाई सबैले एकदम डिजास्टरको रूपमा लिन्छन् भन्ने पनि छैन, कतिले एकदम भावनावश काम गर्न, एकदम इमोसनल भएर काम गरिरहेको नै हुन्छन्. यो सबैलाई कोर्डिनेसन होइन, समन्वय, सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ. र सबैभन्दा ठूलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्वपूर्ण हुन्छ. विपदमा, विपद नहुँदाखेरि हामीले तयारी गर्नु पर्यो, जुन तयारी छ सरकारको सबै निकायमा, हाम्रो सशस्त्र प्रहरी बल, नेपाल, नेपाली सेना होइन, नेपाल प्रहरी, सरकार, गृह मन्त्रालयमा प्रिपेयरनेस छ. तर त्यो प्रिपेयरनेस एकद्वार हुनु पर्यो कि, तयारी. हामी संघ संस्था निकाय, अन्तर्राष्ट्रिय निकाय सबैसँग काम गरेर वर्षभरि एकद्वार गरौँ, तर इमर्जेन्सी हुँदा चाहिँ सबैलाई मोबिलाइज गरेर सहकार्य गरेर हामीले ग्रुपमा काम गर्नुपर्छ. र अर्को कुरा, जस्तो अन्तर्राष्ट्रिय मान्छेहरू आउँछन् नि, हामी वसुधैव कुटुम्बकम् भन्ने हाम्रो त यो ऊ हो नि, हाम्रो वैदिक के अरे, हाम्रो चाहिँ सनातनदेखि चलिआएको कुरा हो नि वसुधैव कुटुम्बकम्. हामी गुजरातमा भूकम्प जाँदा हामी जानुपर्छ, हामी गएको पनि छौँ. पाकिस्तानमा पर्दा पनि जानुपर्छ, क्याम्बोडियामा हुँदा पनि जानुपर्छ, हामी जानु पनि पर्छ, हामीले उहाँहरूलाई आउन पनि दिनुपर्छ. विश्व एउटा परिवार हो. यो
0: अहिले पछिल्लो समयमा जुन नेपाल प्रतिको सहानुभूति राख्ने देशहरूको संख्या र उनीहरूले पठाइराखेको राहतलाई हेर्दा त्यो पनि त्यसले पनि त्यसैको संकेत गर्छ भन्नुपर्छ होला.
1: हो त, तर हामीले केही समय हामी यसमा अल्म लियौं. म यसमा कसैको केही नियत अथवा केहीमा जानेवाला छैन, म सबै पोजिटिभ मात्र कुरा गर्छु. यो बेलामा यो दुःखको बेला हो, पोजिटिभ कुरा गर्नुपर्छ. र के कुरो के हो भने हामी चाहिँ हामीले अरूलाई पनि सहयोग दिनुपर्छ. हामी सम्पन्न देश भयो भने हामी सम्पन्न देशलाई पनि सहयोग गर्नुपर्छ. हामी सम्पन्न नभए पनि सम्पन्न देशहरूलाई हामीले सहयोग गर्नु सक्छ, हाम्रो सेनाले सहयोग गर्न सक्छ, हाम्रो सेना एकदमै सक्षम छ, हाम्रो सशस्त्र प्रहरी बल एकदम सक्षम छ. हामीले धनी देशहरूलाई पनि सहयोग गर्छ, चाइनालाई, भारतलाई पनि हाम्रो सहयोग गर्न सक्ने क्षमता हाम्रो सुरक्षा निकायले राख्छ, हामीले गएर सहयोग उहाँहरूलाई पनि सहयोग दिनुपर्छ, उहाँहरूसँग सहयोग लिनलाई पनि हामीले हामीले अलिकति हिचकिचाउनु हुँदैन।
0: अहिलेको भटेको बाढीको अहिलेको अभ्यासले चाहिँ त्यो हामीलाई सिकायो भन्नु पर्यो,
1: हामी भूकम्पमै सिकिसकेका थियौँ कि, तर हाम्रो चाहिँ सिकेको कुराहरूलाई हाम्रो मेमोरी चाहिँ हाम्रो मेमोरी इन्स्टिट्युसनल मेमोरी नलेज मेमोरी कम भयो कि, भूकम्पमा प्रशस्त सिकायो तपाईँको पर अरू अन्तै परेन नि। हामीले गोङ्गुबुगु बस पार्कमा कतिपय विदेशी होइन निकायहरू विदेशी एक्सपर्टहरूले आएर ड्रिल गरेर मान्छेहरू निकाले हुन् नि त, हामीले सके होइन नि त, त्यो हामीलाई गाह्रो थियो नि, त्यत्रो म्यासिभ ऊ भएको थियो, ठूलो हामीलाई इम्प्याक्ट परेको थियो, यति धेरै जनधनको र सम्पत्तिको नाश भएको थियो, व्यवस्थापन गर्नु कति गाह्रो भएको थियो त्यो बेला।
0: त्यो अहिलेको हाम्रो भोटेकोसी बाढीबाट प्रभावितहरूमा पनि सुरुमा सरकारले विदेशी सहयोग लिने कि नलिने भन्ने बारेमा केही केही अन्यल त्यहाँ पनि देखियो, जसरी अघि तपाईँले एकद्वार नीतिको विषयलाई उठाउनु भयो, भनेपछि एकद्वार नीतिलाई हामीले कडाईका साथ लागू गर्दाखेरि तपाईँले अघि जुन चार दिनको अलमलको कुरा सुनाउनु भयो नि, के सजिलो हुन्थ्यो यदि हामीले एकद्वार नीति नभएर अघि जुन नाकाको कुरा गर्नु, नाकामा कति आयो त्यसको हिसाब किताब राखेर पठाइदिए भइहाल्यो नि तपाईँले भन्नुभयो नि, के चाहिँ सजिलो हुन्थ्यो यदि त्यहाँ हामीले अलिकति सावधानी अप्नाएको भए।
1: मैले हजुरलाई मैले जहिले पनि यो विपदको कुरा गर्दाखेरि तयारीको पूर्व तयारीको कुरा गर्छु, प्रिपेयरनेसको कुरा गर्छु, त्यो किन महत्वपूर्ण छ भने त्यो एकद्वार चाहिँ त्यो फेर हुनुपर्छ कि, हामी सबैको तयारी, हामी सबैको होइन, हामी हाम्रो सबै निकायहरू सरकारले एक सिटी बजाउँदाखेरि जम्मा भएर काम गर्ने हुनुपर्छ। मैले अघि उदाहरण चाहिँ दिएको त एउटा उदाहरण हो, हाम्रो प्रत्येक नाकाहरूमा त्यो क्षतिग्रस्त नाकाहरूमा जाने ठाउँमा हामी सुरक्षा फौजसहित गृह मन्त्रालयका होइन एक्सपर्टहरूसहित अथवा को हुनसक्छ पछि स्थानीय सरकारका मान्छेहरूसहित त्यहाँ बसेर एउटा युनिट परिचालन गरेर प्रत्येक गाडीमा सुरक्षाकर्मी राखेर हामी सहयोग गर्न सक्थ्यौं, अनि जाँदाखेरि कहाँ वितरण भयो भने हामीलाई थाहा हुन्थ्यो, ट्रान्सपेरेन्सी पनि हुन्थ्यो, फर्केर आउँदा रिपोर्ट कति वितरण गर्नु रिपोर्ट पनि लिनुहोस्, धन्यवादसहित पठाउनुहोस्, प्रत्येक गाडीमा के सामान छ पहिले छोतपुछ गर्नु, चेक गर्नुहोस् अथवा स्क्यान गर्नुहोस् के गर्नुपर्छ, होइन हरियो स्टिकर लाउनुहोस् ल जानुहोस् भन्नु, एकजना सुरक्षाकर्मीसहित सबैभन्दा आवश्यक ठाउँमा तपाईँ यता जानुहोस्, तपाईँ यता नजानुहोस्, तपाईँको गाडीमा फोर व्हिल छैन रहेछ तपाईँ जान सक्नुहुन्न, हामीले सबै कुरो त्यहीँबाट भनेर पठाउन सकिहाल्थ्यौँ।
0: तर फेरि स्थानीय प्रशासन अथवा सरकारले के भन्छ भने एकद्वार नीति लियो भने दोहोरिने र छुट्ने कम त्यस्तो हुन सक्छ, त्यस कारणले यो लियो भनेर पनि भनिराखे हामी सुन्छौँ नि।
1: यसरी गर्दाखेरि एकद्वार पनि भयो, सबैलाई स्वागत पनि भयो नि, त्यही भएर मैले प्रिपेयरनेस हामीले अनुभवबाट भूकम्पको अनुभवबाट सिक्ने होइन र भूकम्पमा भएको गल्तीहरू नदोहोऱ्याउने, र म फेरि पनि भन्छु एकद्वार नीति भनेको इमर्जेन्सीको बेलामा त सबै मिलेर काम गर्ने, सबै मिलेर रेस्पोन्स गर्ने हो, कोअर्डिनेसनमा काम गर्ने हो, र त्यो कसरी गर्न सकिन्छ भन्ने कुरा, एकद्वार नीति त तयारीमा गर्ने हो, वर्षभरि गर्ने हो, 355 दिन चाहिँ एकद्वार नीति गर्ने हो, 10 दिन चाहिँ सबै मिलेर काम गर्ने हो कि,
0: जुन बेला विपद आइलाग्छ
1: हो सबै मिलेर, जस्तो एउटा परिवारमा टिमवर्क भन्ने हुन्छ नि, त्यसरी घर देशमा भएको सबै संस्थाले टिमवर्कको हिसाबले काम गर्ने हो, र सरकारलाई केन्द्रमा राखेर सरकारको निकाय कुन छ त्यसलाई केन्द्रमा राखेर हामी सबैले जिम्मेवार भएर त्यसलाई रिपोर्टिङ गर्ने, ट्रान्सपेरेन्सी गर्ने होइन, यो एकदमै बढी सुशासनको जरुरी छ, अनि त्यसपछि एकदमै क्षमता नभएका मान्छेहरू एकदम भावनात्मक रूपमा म जानुपर्छ भनेर गएर हुन्छन्, उनीहरूले जाँदाखेरि कतिपयले त राम्रो गरेर कतिपयले झन बढी ड्यामेज गरेर आउलान् होइन, बच्चाहरू म अस्ति जाँदाखेरि बच्चाहरू लाइन बस्ने बानी परिसकेछ, कोही मान्छे गाडी लिएर आएन, बच्चा टक टक लाइन बस्ने, अब केही त आए बाँडिहाल्छ भन्ने हिसाबले, अनि जस्तो हामी जाँदा हामी त बाँड्दैनौँ, हामी त म चाहिँ केमा विश्वास गर्नु, कसैको यो एकजनाको हातमाथि एउटा नेपालीको हातमाथि एउटा नेपालीको हात तल बाँधेर राखेर बाँड्नु तपाईँलाई कस्तो लाग्छ, मलाई त एकदम दर्दनाक लाग्छ, त्यो हेर्न मन लाग्दैन मलाई,
0: भनेको आधार नेपालले आफैले लगेर त्यहाँ गाडीमा रगेर वितरण गरेन, त्यो सम्बन्धित निकायलाई बुझायो,
1: कहिले पनि भूकम्प पनि गरेनौ, अहिले पनि गरेनौ, कहिले पनि भूकम्पमा सबभन्दा पहिला घ्याङफेदीमा जस्तो बोकेर 34 ट्रक पुग्दा पनि कहिले वितरण यो हात तल माथिमा हामी विश्वासै गर्दैन, अनि गाउँको सबै मान्छे सबै गाउँको सबै पक्षलाई एक ठाउँमा राख्ने, ल हजुरहरू यति छ हामीसँग सामान, यसको कस्ट यति हो, यति पैसा परेको छ, यहाँ किनेको बिल यो हो है, तपाईँहरूलाई केही प्रश्न छ भने अरू गर्नुहोस्, अब यहाँ हाम्रा प्रहरी दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, स्थानीय प्रतिनिधिहरू हुनुहुन्छ होइन, जिल्ला प्रशासनका हाम्रा साथीहरू हुनुहुन्छ, सबै मिलेर यसलाई मिलाएर झगडा नगरी कहाँ शान्तसँग आरामले बाँड्नुहोस् भन्ने हो नि.
0: तर अहिले हामी कतिपयलाई कस्तो देख्छौँ भने सानो त्यो संख्या अथवा परिमाणमा जे जति लिएर गए पनि सबै आफैले दिन पाए हुन्थ्यो भन्ने हामी देखिरहेका हुन्छौँ. यो भनेको सरकारवाला निकाय जो तोकिएको छ, जसलाई जिम्मा दिएको छ, त्यसप्रतिको अविश्वास हो कि आफ्नो अलि बढी लोकप्रियता अथवा आफ्नै सहभागिता खोजेको भन्नु मिल्छ?
1: अलि भिजिबिलिटी खोज्छ मान्छेहरूले, अलि भिजिबिलिटी मैले गरेँ, हामीले गऱ्यौं भन्छौँ. हामी आफ्नो इगो, त्यसले तपाईँको आफ्नो अहम, आफ्नो इगो बुस्ट गरिरहेको हुन्छ. र हामी धेरै भिजिबिलिटी यस्तो यस्तो दुःखको बेलामा भिजिबिलिटी खोल्ने. हाम्रो त अझ संस्कार त दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् भन्ने संस्कार सुनेको है. अनि त्यस कारणले यो मलाई चाहिँ मलाई सिम्पल के लाग्छ भने धेरै लाउड हिसाबले यो यो गर्ने समय होइन. कसैलाई हामीसँग भएको स्रोत साधन हामी सबैको हो, त्यस कारणले मैले यो तलमाथि गर्न जरुरी छैन. अथवा या कसैको हात तल कसैको हात माथि मैले दिएँ होइन, म कसैले लियो मैले गरेँ कसैले पायो भनेर यो गर्ने कहिले कुनै पनि समयमा जरुरी छैन. नर्मल समयमा जरुरी छैन, झन् डिजास्टरमा त सम्मान गरौँ न, जनताको डिग्निटी र सम्मान गरौँ. उहाँहरूलाई उहाँहरू आफै खेतीपाती गरे, नेपाली परिवार कस्ता हुनु भने आफै खेती गर्छन्, आफै फलाउँछन्, साग फलाउँछन्, ऊ फलाउँछन्, स्वाभिमानी परिवारहरूलाई दुःखको बेलामा झन् स्वाभिमानी हुन दिउँ न हामीले.
0: अनि अहिले यो जुन राहत वितरण कार्य अगाडि बढ़िरहेका छ र कतिपय व्यक्तिहरूलाई होल्डिङ सेन्टर भनेर राखियो र त्यहाँ विद्यालयमा लामो समय नबस्न भनेर पनि भनिएको भनेर हामीले त्यहाँ सुन्यौं स्थलगत रूपमा पुग्दाखेरि. अबको निश्चित चरण विपदपछि पनि विभिन्न चरणहरूमध्ये अब कस्तो खालको अभ्यास हामीले त्यहाँ गर्यौं भने यो बाढ़ी प्रभावितहरूलाई अघि यहाँले भने जस्तै एउटा स्वाभिमानको कुरा पनि आउला र सम्मान अथवा न्याय र सहयोगको पनि त्यो महसुस हुन सक्छ उनीहरूमा.
1: अब यसलाई दुई दुई दुई चरणमा हेरौँ. एउटा हाम्रो अब तीन महिनापछि यी सबै राहतको ब्यानर टाँसेका गाडी होइन, अनि त्यसपछि एकदम ज्याकेट लगाएर जाने हाम्रा यो सहयोगी मनहरू तीन महिनापछि हुन्छन् कि हुँदैनन् फिल्डमा एकचोटि हजुरहरू मिडिया हो होइन एकचोटि हेर्नु होला. मेरो अनुभव चाहिँ के छ भने तीन महिनापछि लगभग यो राहतका गाडीहरू, राहतका सामानहरू, अनि ज्याकेट लगाएका मान्छेहरू होइन यो सबै हुँदैनन्. त्यो अवस्थालाई तयारी गर्नु पर्यो नि. तयारी भने त्यहाँनिर नै हुनु पर्यो. त्यो भनेको के हो भने त्यो बेलामा त्यहाँ बस्ने महिला बालबालिका छोरी चेली बच्चाहरूको सुरक्षा र उनीहरूको कम्फर्ट, अनि त्यहाँ भएका वृद्धहरूलाई औषधिका कुराहरू, उनीहरूको बसाइको कुरा, खानाको कुरा, टोटल बाँच्ने कुराहरू कसरी त्यो हुन सक्छ तीन महिनापछि. तीन महिनापछि यो भिड, यो गाडीको होइन हुँदैन. यो तीन महिनापछि शून्य हुन्छ त्यहाँ. अहिले मान्छेको लाइन छ, बिहान भेटी नभेटी गाडी पार्किङ गर्ने ठाउँ छैन त्यो होल्डिङ सेन्टर छ. तीन महिनापछि त्यो हुँदैन, स्योर छ. अब त्यो तीन महिनापछि चाहिँ के गर्ने, त्यो महत्व. तीन महिनापछि हाम्रा सबै साझेदार निकायलाई मोबिलाइज गर्ने हो. तपाईँ त्यहाँ जानुहोस्, तपाईँ त्यहाँ गइदिनुहोस्, त्यहाँ तपाईँ गइदिनुहोस्, बालबालिकाको होल्डिङ सेन्टरमा बालबालिकाको एजुकेसनको, स्वास्थ्यको, खानेपानीको, सरसफाईको, टोयलेटको, कसमा के एक्सपर्टिज छ तपाईँ त्यहाँ गयो. हामीसँग रोस्टर हुनु पर्यो नि. वासमा ल भन्नु उदाहरणलाई, टोयलेटमा को एक्सपर्ट छ ल प्लिज गइदिनुहोस्. पारिपट्टि पाँचवटा होल्डिङ सेन्टर छ, वारिपट्टि सातवटा छ, अथवा कतिवटा छ होल्डिङ सेन्टर. त्यो होल्डिङ सेन्टर अलिक बढ्ने घट्ने भयो भने मैले उदाहरण दिएँ. होल्डिङ सेन्टरमा यहाँ यहाँ तपाईँहरूले यो गरिदिनुहोस् भनेर हामीले जुन एरियाको, जस्तो हामी बाल संरक्षण र बालबालि शिक्षामा हामी अनुभवी छौँ, हामी 28 वर्षदेखि यो काम गरिरहेको छौँ नेपालमा. तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण होइन, उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुहाउँदो ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी हेप्पीले जान्छ. सरकारले भन्नु पर्यो
0: भनेको त्यसको लागि अब संघीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन, स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि समन्वय गर्न आवश्यक छ.
1: मलाई त के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो. हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो. तर केन्द्र अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय, गैर सरकारी निकाय, नागरिक संगठन, जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा गइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट, जस्तो
0: संघीय सरकार अथवा
1: सरकारबाट, समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ, अथवा त बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ. त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो तपाईँको क्षेत्र कुन हो यो गइदिनुहोस् भन्ने हामीले उहाँहरूलाई परिचालन गर्ने गइदिनुहोस् भन्ने काम गर्न सक्छन् तर फेसिलिटेसन गर्ने रिसिभ गर्ने परिचालन गर्ने काम त स्थानीय सरकारले गर्नुपर्छ हाम्रो संविधानले पनि त्यसै भन्छ
0: तर अहिले जुन खालको समन्वय र सहकार्य अथवा जसरी भइराखेको छ नि त्यसमा हामीले अझै यो काम गर्दै गर्दाखेरि सच्याउनु पर्ने ठाउँहरू केही छन् कि छैनन् अथवा राम्रै भइरहेको छ अहिले
1: ए होइन अब मैले यो दुई तीन महिना यस्तो केही सर्टेन फेज चाहिँ मेरो चाहिँ एकदम स्पष्ट धारणा छ के छ भने हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा उहाँहरूलाई हामीले अलि यो अन्तर्राष्ट्रिय के भन्छन् बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन् एकदमै सुरक्षित तरिकाले उहाँहरूलाई हामीले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ पैसा दिन सक्छौँ त्यो सामान आफ्नो चोइसको खान्छन् नि हाम्रो लगाए चामलै खानु सबैलाई चामल खानु हुँदैन नि डायबिटिज छ हाम्रो लगाए दाल खानु हुँदैन सबैलाई कसैलाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई विश्वास गर्न सकिन्छ भने एकजना जो बाढी पीड़ित छन् अथवा भूकम्प पीड़ित छन् दैवी प्रकोप पीड़ित मान्छे त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न मलाई चाहिँ विश्वास गरेर लाखौं रुपियाँ दिन सकिन्छ ल काम गर्नुहोस् भनेर हो तपाईँलाई दिन सकिन्छ त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो गर्छु यो गर्न पाउनुहुन्छ यो पैसाले यो गर्न पाउनुहुन्न यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस् तर उहाँहरूलाई हामीलाई मलाई पैसा दिनुको सट्टा सरकारले मलाई दिनु मलाई विश्वास गर्नु त थ्याङ्क यू धन्यवाद तर उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ महिलाहरूलाई दिनुहोस् उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस् चामल मन लागे चामल किनेर खान्छन् मकैको पिठो मन लागे पिठो किनेर खान्छन् नुडल खान मन लागे नुडल खान्छन् नुडल म चाहिँ एकदम हाम्रो हेल्दी नुडलको कुरा गर्दैछु है आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बालबच्चाले इच्छा गरेको अब बच्चाको स्वाद एउटा हुन्छ हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ बच्चालाई चाहिएको छ अर्को बच्चाको स्वाद अर्को छ निड अर्को छ बुढाबुढीलाई डायबिटिज छ हामीलाई चामल दिइरहेछौँ हो निस्किँदाखेरि अर्को समस्या पर्ला फेरि होइन र त्यस कारणले पैसा दिनु भने औषधि नै आफै किनेर खान्छन् कोदोको पिठो किनेर खान् ढिँडो खान्छन् अथवा रोटी खान्छन् भात खान्छन् आफ्नो चोइस हुन्छ नि
0: तर पैसा दिँदाखेरि फेरि कति कसरी पैसा के कति दिने कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई
1: मेरो विचारमा यो परिवार संख्या हेरेर परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ हामी अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू अन्तर्राष्ट्रिय रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन् म यो किन भन्दैछु नि यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि फेरि हात तल र हात माथिको कुरो भएन नि ब्याङ्क ट्रान्सफर गर्नुहोस् सिस्टमबाट ट्रान्सफर गर्नुहोस् पैसा दिनुहोस् हिसाब राख्न लाउनुहोस् एग्रिमेन्ट गर्नुहोस् डुज र डन्स गर्नुहुने काम गर्न नहुने पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस् मोनिटर गर्नु स्थानीय निकायहरू छन् स्थानीय सरकार छ होइन मोनिटर गर्नुहोस् उहाँको अझै त्योभन्दा राम्रो के हो थाहा छ 100 रुपियाँ कति बढी खर्च गरेर बिल राख्नुहोस् हाम्रो आइआरडी हाम्रो करमा अहिले चिठ्यामा हाल्नुहोस् हो कर पनि दिइरहेको हुन्छ उतापट्टि तपाईँ पैसा पनि दिइरहनु भएको छ कर उता बिल लिन पनि सिकाइरहनु भएको छ बिल लिएपछि हाम्रो के अरे आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन् कर पनि संकलन भइरहेछ कर कति राम्रो संकलन भइरहेछ तपाईँले हेरिरहनु भएको डेटा होइन यो सबै कुरा कति राम्रोसँग गर्न सकिन्छ
0: फेरि अहिले हाम्रो नेपालको अभ्यास उपलब्ध जनशक्ति स्रोत साधन प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै अब जुन बाढ़ी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ
1: एउटा टेक्नोलोजी छ हेर्नुहोस् एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन् स्थानीय निकाय म स्पेसल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन् हाम्रो टेक्नोलोजीमा हाम्रो युथहरू हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न युथहरू यहाँ नेपालमा यो काम गर्नलाई यो मोनिटर गर्न यसलाई सहयोग गर्नलाई कि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् यति क्यापेबल छन् कि वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू म त अहिले हाम्रो बाढीपीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन् हामी उहाँहरूसँग सेकेन्ड डेदेखि छौँ हामी युवासँग काम गर्छौँ कि हाम्रो संस्थाले व्यापक युवासँग काम गर्ने संस्था हो पहिलेदेखि आजभन्दा 15-20 वर्ष अगाडिदेखि नै ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे सुरुमै उहाँहरूले होइन यहाँ सबैभन्दा मोबाइल चलेन ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोन चाहियो सानो फोन हुन्छ नि सानो सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि खोला बढ्यो पानी बढ्यो फेरि फुट्यो हल्ला भयो ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ तल जाऊ माथि जाऊ माथि जाऊ तल जाऊ भन्दै म त आफ्नो परिवारका भनौँ मेरो बहिनीहरू पनि मोबिलाइज थिए के उहाँहरूलाई सेफ राख्नुलाई तर यो ट्रस्ट तपाईँ के छ भने हाम्रो युवाहरू तयार छन् हाम्रो स्थानीय निकायमा प्रशस्त कर्मचारी छन् हाम्रो ब्याङ्किङ सिस्टम यति डिजिटाइज भएको छ कि तपाईँ अहिले यो फोनबाट सट्ट क्युआर गरेर पैसा तिर्ने जुन नेपालमा छ नि जुन नेटवर्क छ नि तपाईँ त्यो युरोपमा अमेरिकामा पाउनुहुन्न नि क्युआरबाट सब ट्रान्सफर हुन्छ हाम्रो तपाईँ अमेरिका गएर क्युआर छ एप्पल पे के पे भन्ने छ तर क्युआरको सिस्टम हामी कहाँ जति डेभलप भएको छ होइन हामी कहाँ यस्तो अनलाइन सिस्टम ब्याङ्कहरू यति इक्विप यति ऊ छ म हुम्लामा सबै क्युआर गरेर हिँड्छु म त धेरै वर्षको लगभग 4-5 महिना हुम्ला बस्छु मौका मिल्दा त्यहाँ सबै क्युआर चल्छ अहिले त्यही यति सिस्टमेटाइज भएको छ फेरि मेरो अगेन यहाँ टेक्नोलोजीको कुरा भन्दा पनि मान्छेको डिग्निटीको कुरा केन्द्रमा हो क्या पैसा दिनुहोस् आफूले छानेर किनेर खान्छन् नि विश्वास गर्नु मलाई विश्वास गर्नुहुन्छ उहाँलाई नि गर्नुहुन्छ उहाँलाई किन्नुहुन्न
0: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये अब हामीले यो शान्ति सुरक्षाको कुरा त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा
1: पहिला त मैले नि त्यो यो यो समय चाहिँ एकदम परिवार यो सेपरेट हुने मान्छेहरू छुट्टिने आफन्तहरूकोमा जाने होइन अनि स्पेसली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन् है अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने होइन एउटा सिस्टम चाहिन्छ कि यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ
1: हस् धन्यवाद मलाई पनि खुसी लाग्यो
0: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ आजको कार्यक्रम जीवन रक्षामा विशेषतः भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रहरूमा राहत तथा पुनस्थापनाका लागि भइरहेका काम कारवाही देखिएका केही त्रुटि र त्यसलाई सच्याउनको लागि सरोकारवाला निकायको भूमिकाका बारेमा आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गर्यौं अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ तबसम्मको लागि प्रविधिमा साथ दिने प्रविधि धेरै धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: मै भनेको एकदमै संवेदनशील भेरी क्रिटिकल भन्छ होइन र यो डिजास्टर पनि अकल्पनीय र यो दुईटै यो अकल्पनीय अवस्थाले बाल बालिकालाई चाहिँ अहिले हुन त हामी सबै नै प्रभावित छौँ तर त्यही स्थानको जो पीड़ित हुनुहुन्छ त्यो स्थानको बाल बालिकाहरूको मनोसामाजिक स्थिति चाहिँ नि भयावह नै हुन्छ किनभने त्यहाँ त अब भर्खरै जन्मेकोदेखि लिएर किशोर अवस्थासम्मको विभिन्न चरणका बालबालिकाहरू छन् अब साना बालबालिकाहरूले त उनीहरूको मस्तिष्क विकास भएको हुँदैन त्यति उनीहरूले एनालाइज गर्ने विश्लेषण गर्ने वस्तुस्थितिलाई बुझ्ने त्यही अनुसार आफूलाई चाहिँ नि समायोजन गर्न सक्ने क्षमता हुँदैन त्यसले गर्दाखेरि त्यो वर्ग चाहिँ नि सबभन्दा धेरै प्रताडित छ त्यसमा पनि कतिपय बाल बालिकाले आफ्नो आमा बुवा गुमाएको स्थिति छ आमा बुवा मात्रै होइन आफ्नो साथीभाइ छिमेकी होइन अरू स्कूल टिचर त्यो जम्मै मिसिङ भइरहेको स्थितिमा त उनीहरूले त सानो केटाकेटीहरूले त अझ यो के भइरहेछ भन्ने कुरा नै बुझिरहेको छैन त्यसले गर्दाखेरि त्यो एउटा जुन हामी 10 वर्षभन्दा मुनिका बाल बालिका छन् तिनीहरूलाई चाहिँ नि एकदमै हाम्रो अडल्टहरूको हामी सिनियरहरूको अथवा एउटा अभिभावकको त जिम्मेवारी लिनपर्ने जरुरत देखिन्छ र त्योभन्दा माथि 10 देखि 18 को बच्चाहरूलाई चाहिँ नि उनीहरूले चाहिँ के गर्न सक्छन् यो अवस्थामा कसरी आफूलाई त्यो सिचुएसनसित समायोजन कोप अप गर्ने भन्ने विषयमा केही हामीले चाहिँ सहयोग गर्नुपर्ने स्थिति देखिन्छ
5: हजुर अब यहाँले बाल बालिकालाई दुई फरक उमेर समूहमा बाँड्नु भयो होइन एउटा चाहिँ 10 वर्ष मुनिकोले लिने सोच्ने तरिका र 10 वर्ष माथिकोले सोच्ने तरिका होइन अब यो दुईटै बाल बालिकालाई एकै ठाउँमा राखेर सोच्नु हामीले हाम्रो पनि बुझाइ गलत हुन सक्छ होइन भनेपछि 10 वर्ष मुनिका बाल बालिकालाई यो जुन घटनाले चाहिँ उसलाई कस्तो खालको समस्याहरू चाहिँ निम्त्याइरहेको हुन सक्छ
4: अब सबभन्दा धेरै चाहिँ के त भने यो 10 वर्ष मुनिको बाल बालिका भने चाहिँ उनीहरूको विकासको चरणमा चाहिँ त्यति कग्निटिभ भन्छन् बौद्धिक विकास नभएको र उनीहरूले आफूलाई पनि अब के गर्ने भनेर सोच्न सक्दैनन् समस्याको समाधानको खोजी गर्ने क्षमता विकास भइसकेको हुँदैन त्यो भनेको आफ्नो आमा बुवा अथवा शिक्षक नजिकको दाजुभाइ दिदीबहिनी साथीहरूसित उनीहरू चाहिँ क्लोज भएर बस्ने समय हो यो समयमा कतिपय बालबालिकाले अब म त फिल्डमा गएको छैन तर मेरो केही विद्यार्थीहरू छन् त्यहाँ फिल्डमा काम गरिरहेछन् अनि उनीहरूले मसित कम्युनिकेट गर्छन् म्याम यस्तो छ यो बेला के गर्ने हुन्छ के छ भनेर मैले सोद्धाखेरि होइन अब त्यहाँ भएको जेन्युन प्रब्लम नै भनौँ न एक थरी बालबालिका एकदम आत्तिने नम हुने बोल्न पनि नसक्ने जुन नर्मल क्रियाकलापै गर्न नसक्ने होइन राति झस्किने टोलाएर बस्ने एक थरीका बालबालिका छन् अर्को थरी बालिका रोइरहने झगडा गरिरहन्छन् है अनि त्यसपछि केही केही गर्दा पनि शान्त नभएको त्यो एकदम भित्रैबाट चाहिने छटपटी भइरहेको त्यस्तो स्थिति देखे अरे यो भनेको के हो त भने उनीहरूलाई त ट्रमा भइरहेछ हेर्नुहोस्
5: भनेपछि आघातजन्य अवस्थामै छ दुवै
4: एकदमै त्यो कस्तो भने मानसिक आघात भन्छ नि ट्रमा है त्यो बच्चालाई थाहै छैन के भएको कि त्यो सानो बच्चाहरूलाई त सडनली भयो अचानक विदिन 10-15 सेकेन्ड भित्रै जम्मै यो उनीहरूको आँखा अगाडि त भइसक्यो नि त अनि उनीहरूलाई त के यो सपना विपना रियालिटी के हो थाहै छैन अनि आफूसँग बसेका मान्छे छैनन् है कति देखेको होला बाढीले त्यो पानीले बगाएर लगेको घर भत्केको थिचेको इत्यादि देखायो होला नि. अब त्यो त उनीहरूको आँखा अगाडि यसरी आइराखेको छ कि त्यो नहुनेले स्वीकार्न सक्छन्. त्यो किसिमको त बौद्धिक विकासै भइसकेको छैन नि त. अनि त्यो क्वेसन त उनीहरूको अगाडि त भइरहेछ, के भएको होला, कहाँ गयो होला, मेरो प्यारेन्ट्स कहाँ गयो होला, होइन, यो के भइरहेको छ. यो तिनीहरूलाई चाहिँ यस्तो अन्योल, नर्भसनेस, एङ्जाइटी, होइन, चिन्ता, एकदम विक्षिप्त अवस्थामा
5: भनेको थुप्रै प्रश्नहरू पनि उनीहरूभित्रै आइरहेको छ जुन
4: तर अभिव्यक्त गर्न सक्दैन.
5: हजुर,
4: त्यो किनभने त्यो क्षमतै छैन अभिव्यक्त गर्न सक्नाले. त्यो फेरि दबियो, हेर्नुहोस्, मनभित्रै रहिरह्यो नि त. मनभित्रै रहिरहेको कुराले त बच्चालाई छम धेरै असर गर्छ.
5: जस्तो यही बेला मैले जोडिहाल्नु खोजे, अब थुप्रै प्रश्न उनीहरूको मनभित्र छ जुन चाहिँ दबिएर बसेको छ र यो आघातजन्य अवस्था भनेर यहाँले भनिसक्नु भयो. भनेपछि त्यस्ता प्रश्नको उत्तर उनीहरूले खोजेसी दिने कि उनीहरूले खोज्नु अगाडि नै त्यो यस्तो प्रश्नको उत्तर चाहिँ दिन जरुरी छ यो बेला.
4: त्यो सानो 10 वर्षभन्दा मुनिको बाल बालिकाले बुझ्दैन. तपाईँले त्यो क्वेसनको म यो प्रश्नको उत्तर म आफै दिन्छु, यो सिचुएसनलाई म विस्तारित रूपमा भनिदिन्छु भने पनि त्यो बच्चाको बुझ्ने स्थिति हुँदैन. अब के गर्ने त भन्दाखेरि हामी अभिभावकले अथवा गभर्मेन्टले, लोकल स्थानीय सरकारले, विज्ञहरूले, जोसुकैले पनि एउटा के त संयुक्त रूपमा उनीहरूले चाहिँ योजना बनाउनुपर्छ है, सबै मिलेर, किनभने सबैको उद्देश्य त्यो बालबालिका जुन विक्षिप्त अवस्थामा छ, जुन ट्रमामा छ, आघात अवस्थामा छ, त्यो बच्चालाई एउटा नर्मल, एकदम सामान्य जीवनयापन गर्न सक्ने बनाउने हो. अहिले त्यसको निम्ति सबै बसेर छलफल गरेर एउटा प्रोटोकल तयार गर्नु पर्यो र के गर्ने, के नगर्ने, गर्ने नहुने कुराहरू के हो र अहिले एकदम अत्यावश्यक गर्नुपर्ने कुरा चाहिँ के हो त. अब पहिला म गर्न पर्ने कुरैबाट भन्छु. एक नम्बरमा भनेको त्यो बालबालिकालाई एकदमै सुरक्षित, सेफ जोन भन्छ नि, चाइल्ड फ्रेन्डली इन्भाइरोमेन्ट भन्छ,
5: बालमैत्री
4: वातावरण, होइन, त्यो वातावरण चाहिँ एक नम्बरमा क्रिएट गर्नुपर्छ. त्यहाँ अरूले जिस्क्याउने, केही भनिदिने, त्यस्ता कुराहरू आफूले टक गर्ने हुन्छ नि, ए यस्तो भएछ अरे, उस्तो भएछ, बच्चाको अगाडि नभन्ने है. त्यो वातावरण चाहिँ यस्तो स्वस्थ, सौहार्द र सपोर्टिभ है, सहयोगीपूर्ण भावनाले एउटा वातावरण क्रिएट गर्नु पर्यो त्यो बालबालिकालाई. त्यो एउटा टेन्टमा अथवा एउटा स्थानमा, कोठामा राखेर उनीहरूलाई के त भने त्यो सुस्फूर्त रूपले उनीहरूको भित्रको दबिएको चिन्ता है, त्यो जुन डर, जुन किसिमको एउटा अघि मैले भने नि प्रश्न उब्जिराखेको छ, त्यो कुराहरूलाई सहज तरिकाले एकदमै सुस्फूर्त रूपले अभिव्यक्त गर्न सक्ने वातावरण सिर्जना गरिदिने.
5: हजुर,
4: त्यो कसरी हुन्छ भन्दाखेरि त्यस्ता कुरा बुक्सहरू हुन्छ, किताबहरू हुन्छ, स्टोरी बुक दिने, पढ्छन्, कलर गर्न दिने, बेसी गरी कलरिङ होइन, चित्र कोर्ने, कलर गर्ने, अनि खेल्ने ट्वाइजहरू हुन्छ, होइन, इमोसनलाई पोख्न खेल हुन्छ है, हामी त्यसलाई प्रिटेन्ड प्ले भन्छौ, अथवा यो स्यान्ड प्लेहरू हुन्छ, हो त्यसको व्यवस्था त्यो विज्ञहरूले गराउनु पर्यो र त्यहाँ लगेर त्यो राख्नु पर्यो. विभिन्न सफ्ट ट्वाइज हुन सक्छ, फेमिली ट्वाइज हुन सक्छ है, त्यो गर्दा गर्दै, त्यो काम गर्दा गर्दै र त्यो विज्ञहरूले पनि त्यसलाई कनेक्ट गरेर, संयोजन गरेर उनीहरूले नै त्यो ड्रामा गरिदिन्छन्, कथा भनिदिन्छन्, उनीहरूलाई थेरापिउटिक गेम भन्छ होइन, उपचार गराउने खेलहरू हुन्छ, त्यो विज्ञले जानेको हुन्छ हो, त्यो खेलहरू खेलाइ खेलाइ बच्चाले थाहै नपाउने अवस्थाबाट त्यसलाई हामीले रिलिज गर्न सक्छौँ, निकालेर, शरीर मनबाट निकालेर फ्याँक्न सक्छौँ.
5: अब शरीर मनमा आएका जुन पीड़ा दुःखहरू, जुन आघातजन्य अवस्थाको यहाँले कुरा गरिरहँदाखेरि चाहिँ अलिकति अघि यहाँले भन्नुभयो नि, 10 वर्ष मुनिकोलाई आउने समस्यालाई चाहिँ उनीहरूले आफैले स्वतस्फूर्त बाहिर निकाल्ने चाहिँ वातावरण सृजना गर्नु पर्यो होइन. अर्को भनेको अब 10 देखि 18 वर्षकाहरू, उनीहरूले त प्राय भनिरहेका हुन्छन्, पीड़ाहरू पोख्न पनि सक्छन् होइन. अब उनीहरूमा चाहिँ कस्तो खालको समस्याहरू, जस्तो मानसिक, शारीरिक, सँगसँगै चाहिँ कस्ता खालका समस्याहरू चाहिँ अझ भनौँ यो आघातजन्य अवस्था चाहिँ निम्तिन सक्छ यो बेला?
4: यो चाहिँ कस्तो हो भने अझकल्टो उमेर हो. अझकल्टो किन त भने पूर्ण रूपले उनीहरूको बौद्धिक विकास पनि भइसकेको हुँदैन, आफैले केही गर्न नै सक्दैनन्। र अर्को चाहिँ के त भने बच्चै छ नि त, हामी त बच्चै भनेर डिल गरिराखेका हुन्छौँ नि त। त्यसले गर्दाखेरि उनीहरूमा चाहिँ के हुन्छ, यस्तो कन्फ्युजन के भएको होला यो, के गर्ने, एकदम अत्यास लाग्ने, डराउने, नाइटमेयर हुन्छ, राति सुतेकै बेला झस्किने, नाइट टेरर भन्छ हामी, अतालिएर उठ्ने, चिचिचिचिट पसिना आउने, छटपट छटपट हुने, एक ठाउँमा चुप लगाएर बस्न नसक्ने, मनमा यति कौतहल, यति धेरै कुराहरू आउँछ, नेगेटिभ आउँछ, पोजिटिभ कमै आउँछ। अनि त्यो नेगेटिभ कुराले के हुन्छ भने एकदम ओभर रियाक्ट गर्न थाल्छन् है, नचाहिने कुरा बोल्ने, नचाहिने क्वेसन सोध्ने, एउटै क्वेसन बारम्बार सोध्ने, होइन, एस्योर गर्न खोज्ने के भएको भनेर, फेरि आउँछ अरे हो बाढी, फेरि यस्तो हुन्छ अरे हो है, मेरो बुवा आमालाई भेट्यो अथवा मेरो यस्तो भयो, यो ऊ कहाँ गएछ, सहस्र क्वेसन गर्न थाल्छन् यो ग्रुपले चाहिँ नि। र उनीहरू आफैले आफ्नो भावनालाई नियन्त्रण त गर्न सक्दैन, अनि त्यो भावनाको अभिव्यक्ति रोएर कराएर रिसाएर गर्छन्, यिनीहरू रिसाउँछन् पनि, एकदम रिसाउने, डाङडुङ हान्ने, होइन, एकदम आफूलाई चाहिँ नियन्त्रण गर्न नसक्ने स्थितिमा चाहिँ यिनीहरूको हुन्छ है, एकदम अस्थिर चञ्चल मनस्थिति हुन्छ नि।
5: हजुर, अब यसरी अस्थिर अनि चञ्चल अनि एकदमै भनौँ न आक्रोशित अवस्था चाहिँ हुन्छ उनीहरू, होइन, अब उनीहरूलाई चाहिँ सम्हाल्ने कसरी त,
4: अब त्यसको साइकोलोजी बुझेर, होइन, त्यो उमेर 11 वर्षदेखि 18 वर्षसम्मको बालबालिकाको साइकोलोजी बुझेर, साइकोलोजी पनि नर्मल साइकोलोजी मात्रै बुझेर भएन, उनीहरूको यो भन्छ नि यसलाई चाहिँ, होइन, डिजास्टर साइकोलोजी भन्छ, नेचुरल डिजास्टर भनेको प्राकृतिक रूपले जे आयो त्यो, होइन, हो त्यो अकल्पनीय घटनासित जुझ्नको निम्ति तयारी गर्ने अथवा त्यसको रियल इन्फर्मेसन पनि दिनुपर्छ, यो ग्रुपले बुझ्छ, रियल इन्फर्मेसन सही तथ्य जानकारी यिनीहरूलाई दिने र त्यसपछि उनीहरूलाई कसरी यो वातावरणसित कोप अप गर्ने, होइन, आफूलाई
5: सामना
4: गर्ने र सहजीकरण गरिदिने काम चाहिँ फेरि विज्ञकै हो, यो चाहिँ एडोलेसेन्ट साइकोलोजी पढेकाहरूले गर्नुपर्छ, यो किशोर अवस्थाको साइकोलोजी पढेका हुन्छन्, विज्ञहरू हुन्छन्, अनि उहाँहरूले गर्नुपर्छ। यसमा भन्ने चाहिँ नि सबभन्दा पहिला सोसियो इमोसनल भन्छन् है, भावना र सामाजिक रूपले चाहिँ आफूमा दृढता विकास गर्ने सिप हुन्छ, सोसल इमोसनल स्किल भन्छ, होइन। दोस्रो भनेको चाहिँ इमोसन रेगुलेसन भन्छ, आफ्नो भावनालाई कसरी स्वस्थकर ढङ्गबाट अभिव्यक्त गर्ने, व्यवस्थापन गर्ने, ट्रेनिङ जस्तै हुन्छ, त्यो चाहिँ कोच हुन्छ, त्यहाँ एक्टिभिटिजहरू हुन्छ, होइन। अर्को भनेको चाहिँ नि उनीहरूको भित्र दबिएको लुकेको पीडालाई, अनुभूतिलाई र त्यो डर त्रास जे छ त्यसलाई अभिव्यक्त गर्नको निम्ति जर्नल राइटिङ भन्छ, होइन, त्यो लेख्न लगाउने अथवा कोर्न लगाउने, कुनै चित्रको माध्यमबाट पनि हुन सक्छ, होइन, अथवा कथा भनेर पनि हुन सक्छ, उनीहरूले अन द स्पोट त्यही नै कथा पनि बनाएर भन्न सक्छन्। यसरी भित्रको कुरालाई जति सकेको निकालेर मिल्काउने, काथारसिस भन्छ साइकोलोजीमा है, भेन्टिलेट गर्ने, पोख्ने हो, त्यो पोख्ने वातावरण चाहिँ बनाइदिनुपर्छ, त्यो भनेको किशोर अवस्थाका विज्ञहरूले त्यो जानेका हुन्छन् र त्यो गराउनुपर्छ।
5: हजुर, अब यहाँ अघि यहाँले भन्नुभयो एक चरण 10 वर्ष मुनिकोले जसले आफ्नो मनभित्रको पीड़ा पोख्न सक्दैन, बाहिर निकाल्न सक्दैन, अर्को भनेको 10 वर्ष माथिको जसले आफ्नो पीड़ाहरू चाहिँ अभिव्यक्त गर्न सक्छ विभिन्न माध्यमबाट। अब हामी चर्चा गरौं जसले यी डर चिन्ता पीड़ाहरू जुन भित्र व्यक्त गर्न सकेका हुँदैन नि, त्यसको चाहिँ हामीले पहिचान कसरी गर्ने, कतिको सहज छ त यो पहिचान गर्न?
4: यो खेलको माध्यमबाट सकिन्छ, प्ले थेरापी भन्छ, होइन, त्यसमा चाहिँ नि विभिन्न चित्रहरू कोरेर चित्रको बारेमा सोध्ने, कस्तो कलर गरिराखेको छ,
5: कलर माध्यमबाट
4: कलरिङ गरेको, होइन, आर्ट थेरापी छ नि त, हो त्यो माध्यमबाट हामीले थाहा पाउनु, विज्ञले थाहा पाउन सक्छ, उनीहरूको बिहेभियर अब्जर्भेसन हुन्छ, बच्चाले कस्तो व्यवहार देखाइरहेको छ त, उसको उमेर चाहिँ नि भनौँ 8 वर्ष भइसक्यो तर उसले 4 वर्ष 5 वर्ष जस्तोको व्यवहार देखाउने, रिग्रेसन हुन्छ नि त यो बेलामा, त त्यस्तो व्यवहार देखाउनुहुन्छ कि उसको सानो बच्चाहरूले ओछ्यानमा पिसाब फेर्दैनथ्यो तर अहिले चाहिँ अचानक पिसाब फेर्न थाल्यो, नङ टोक्न थाल्यो, अम्ला चुस्न थाल्यो, सोसल विथड्रल, ग्रुपमा नबस्ने, एक्लै बस्न थाल्यो, अर्कोको कुरा नसुन्ने, टोलाएर बस्ने, यो त बिहेभियर अब्जर्भेसन हो है, त्यो ती विभिन्न उसको व्यवहारको हाउभाव बोली, कोही चाहिँ अति रोइरहन्छ फेरि, कोही चाहिँ फेरि यस्तो हुन्छ कि एउटा कोही मान्छेले अलिकति माया देखायो भने त्यसलाई च्याप्प समातिरहन्छ, छोड्नै चाहँदैन, किन उसलाई त सेपरेसन एङ्जाइटी छ नि त. घर छोड्यो है, घर घुम्यो, घर आफ्नो कोठा सामान खेलौना किताब ब्याग
5: सबै
4: उसले परिवार घुमेको छ भने अब उसलाई के भयो त सेपरेसन एङ्जाइटी भएको छ, उसित त केही पनि छैन है. अब त्यो एङ्जाइटी भएको बेलामा त्यो बच्चाले के कि त कसैलाई च्याप्प समाउँछ, छोड्दै छोड्दैन है, कि त भने ऊ कसैलाई नै मन पराउँदैन, एक्लै कुनामा बसिरहन्छ टोलाएर, खान मन लाग्दैन, उसलाई निन्द्रा लाग्दैन, झस्किरहन्छ, मान्छेले कुरा गर्यो भने तर्सिन्छ, त्यसै पनि तर्सिन्छ. त्यो व्यवहार त्यो हाउभाव हेरेर मनोविदले चाहिँ बुझ्न सक्छ
5: भनेको. यस्तो आघातजन्य अवस्थामा केही शारीरिक लक्षणहरू देखा पर्छ, केही मानसिक लक्षणहरू देखा पर्छ भने केही व्यवहारगत लक्षणहरू देखा पर्छ, जुन चाहिँ हामीले छुट्याएर बुझेर त्यसको चाहिँ समाधानतिर लाग्नुपर्छ. समाधानको बारे हामी पछि कुरा गरौंला, अझै पनि हामी यो समस्याकै बारे चर्चा गरौं. जस्तै विभिन्न लक्षणहरू देखा परेको बेला चाहिँ यो आघातजन्य अवस्थामै जस्तो कति समयसम्म यो तत्काल विपद आइसकेपछि देखिने आघातजन्य अवस्था चाहिँ यो त सामान्य सबैलाई हुन्छ भन्ने नै छ, बालबालिकादेखि ज्येष्ठ नागरिक सबैलाई नै हुन्छ, तर कति समयपछि चाहिँ सामान्य अवस्थामा गएन भने साँच्चीकै उसलाई चाहिँ ट्रमामै छ, आघातजन्य अवस्थामै छ भनेर बुझ्ने हामीले.
4: अब यो चाहिँ परिस्थिति हेरेर हुन्छ, हेर्नुहोस् होइन, जस्तै भुइँचालोको अवस्थामा हामीले झन्डै 2-3 महिना लागेको थियो नर्मल कन्डिसनमा ल्याउनलाई, त्यो बेला त म एकदमै एक्टिभली लागेको थिएँ होइन, मेरो त जम्मै सेल्टरहरूमा हाम्रो टिमै गएर मोबाइल काउन्सिलिङ घुम्ती काउन्सिलिङ भनेरै राखेको थियो भएको थियो. अब अहिलेको स्थिति चाहिँ के छ भन्दाखेरि त्योभन्दा पनि अति भयावह छ, मान्छे हामी जस्तोले पनि त्यो हेरेर टर्लेटै गर्न सक्ने, सहनै नसक्ने,
5: पहिलो पटक देखिएको दृश्य भनौँ सबैको लागि
4: अकल्पनीय के, त्यो पनि कसैले सोचेकै थिएन त्यो. अब त्यस्तो स्थिति छ, अनि फेरि के न्युजहरू आउँछ, फेरि फुट्छ अरे, फेरि आउँछ अरे, हेर्नुहोस् है त. अनि त्यसले गर्दा त अनिश्चित जीवनमा बाँचेको छ नि त त्यहाँको बाल बालिका अथवा जो कोही पनि,
5: झन् ट्रमा बढाउने पनि संकेतहरू देखाउन सक्छ,
4: सुरक्षितको अनुभूति नै भएन. अब भुइँचालो गएपछि त टेन्टमा राख्यो, तिनीहरूलाई सबै एउटा होइन व्यवस्थापन थियो, हामी नै गएर कति ठाउँमा प्रोग्रामहरू गरिराखेको थियौँ, त्यो गर्दाखेरि एउटा के थियो भने सुनिश्चितता थियो कि अब त्यो भुइँचालो फर्केर आउँदैन, अब सिद्धियो जति आउनु सेकिङ हुनु पनि सानसानो आउने नै आइसक्यो गइसक्यो होइन, अब हुँदैन. त्यसले गर्दा त अनिश्चित जीवनमा बाँचेको छ नि त त्यहाँको बाल बालिका अथवा जो कोही पनि,
5: झन् ट्रमा बढाउने पनि संकेतहरू देखाउन सक्छ,
4: सुरक्षितको अनुभूति नै भएन. अब विचार

0: पढाउन थाल्यौं, हामी किताब कपीहरू लिएर पढाउन त्यही सेल्टरमै पढाउन थाल्यौं। अनि उनीहरू साथीहरू अब रमाइलो भयो नि त, उनीहरूलाई साथीहरू भेट्ने, त्यसपछि खाजा खाने, उनीहरूको कलरिङ गर्ने, खेल्ने, बाहिरी गेम भित्री गेम होइन सबै गर्दै गएपछि बिस्तारै उनीहरूको सहजतातिर चाहिँ आयो। 3 महिना लागेको थियो। अब यो अहिलेको कन्डिसन झन्डै अहिले 12 दिन भयो जस्तो लाग्छ मलाई,
1: हजुर होइन,
0: अहिले त तातै छ, यस्तो छ कि अझ पनि यस्तो यो आँखा अगाडि त्यो दृश्यहरू फ्ल्यास ब्याक आउँछ नि त, दृश्यहरू आउँछ, आउँदै होला, आउँछ नै त्यो त। अनि बस्ने ठाउँ पनि सायद यो हाम्रो जियो स्ट्रक्चरले गर्दा त्यो ठाउँ अलि गाह्रै छ होला, काठमाडौँ जति सहज त छैन नि त होइन, गाह्रै छ। अब उनीहरूको दैनिकी बिग्रिएको छ होइन, सुत्ने उठ्ने खाने केही पनि छैन नि त अहिले त टाइममा, दैनिकी नै बिग्रेको छ। त्यसले गर्दाखेरि यो ट्रमाले चाहिँ अलिक समय लाग्छ, तर समय लाग्छ भनेर हामीले काम गर्न छोड्नुहुन्न। हामीले त जति सकेको त्यही दिन भोलिपल्टैदेखि गर्नुपर्ने थियो होइन,
1: हजुर, भनेको समस्याको बावजुद पनि आफू जहाँ जे गरिरहेको थियो त्यसमा चाहिँ केही न केही गरी भुल्नु पर्यो, कोसिसै गर्नु पर्यो भन्न खोज्नु।
0: जो कोहीलाई पनि, म त अडल्टलाई पनि भन्छु, बाल बालिकालाई त्यो सोच्ने र त्यही दिमागमा आउने अवस्थाबाट त पर राख्न सक्नु पर्यो,
1: केही न केही
0: माइन्ड डाइभर्ट गराउने भन्छ होइन, माइन्ड डाइभर्ट गराउनु पर्यो, तर केमा भन्दा क्रिएटिभ र थेरापिटिक एक्टिभिटिजमा।
1: हजुर, हामी त्यसमा फेरि पनि चर्चा गर्नेछौँ। यतिखेर हामी कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा देखिने मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभाव लगायतका बारेमा हामी चर्चा गरिरहेका छौं मनोविद प्राध्यापक डाक्टर गंगा पाठकज्यूसँग। हामी फेरि पनि कुराकानीलाई निरन्तरता दिन्छौ। जस्तो अभिभावक स्वयं चाहिँ तनाव चिन्तामा छन्, आघातजन्य अवस्थामै छन् होइन, यसको असर चाहिँ बाल बालिकालाई के पर्न सक्छ?
0: यो एकदमै धेरै, हेर्नुहोस् है, एउटा कुरा त के भने 3 थरीको बाल बालिका भयो। एउटा बाल बालिका सानै छ, बुझ्दैन, तर उसले हुनसक्छ आमा बुवा गुमाएको हुनसक्छ अथवा कुनै एउटा पेरेन्ट्स गुमाएको हुनसक्छ। अर्को थरीको बाल बालिका कस्तो हुन्छ, छन् सबै सँगै छन् है, गुमाएको छैन, कोही व्यक्ति गुमेको छैन, तर घर गएको छ है, अरू कुरा गएको छ, उसको अरू सामानहरू प्रोपर्टीहरू गएको छ। तेस्रो हुन्छ, तेस्रो बालबालिका चाहिँ कस्तो छ भन्दाखेरि त्यो बालबालिका कति संवेदनशील छ त है, हामीलाई असर पर्ने भनेको हामी कति संवेदनशील छौँ, हाम्रो स्वभाव कस्तो छ, त्यो अनुसार असर पर्छ। त्यसै असर पर्ने 3 वटा कारण भयो है, एउटा भनेको गुमाएको छ, अर्को भनेको उसको छ तर अरू प्रोपर्टी गुमेको छ, तेस्रो भनेको त्यो बालबालिका कति संवेदनशील छ, भावनात्मक रूपले कति कमजोर अवस्थाको छ अथवा उसको आत्मबल कति दृढ छ, त्यस असरलाई चाहिँ नि फरक पार्न सक्दछ।
1: हजुर, विशेष गरेर उसको भावनात्मक लगायत विभिन्न असरहरू चाहिँ हुन्छ जसलाई चाहिँ हामीले बुझ्न सक्नु पर्यो होइन। अब परिवारले चाहिँ, अभिभावकले चाहिँ उसमा देखिएका समस्याहरूलाई बुझेर चाहिँ अभिभावकबाट आउनुपर्ने चाहिँ उसलाई कहीँ न कहीँ भुलाउने अभिभावकले के गर्न सक्छ यतिखेर?
0: हजुर, म अघि त कनेक्सन गर्दै थिएँ है, टुट्यो,
1: हजुर,
0: यहाँको क्वेसन थियो। अब अभिभावक अथवा अडल्टहरूको मानसिक स्थितिले कति असर पर्छ भन्नुभएको थियो, असर पर्ने भने त्यही 3 क्याटेगोरीमा पर्छ होइन। अब जो बच्चाले आफ्नो अभिभावक पनि गुमाएको छ र अरूको हेर्छ, हेरेपछि उसलाई के, अरू अडल्ट हेर्छ नि, हेरेपछि उसलाई के हुन्छ त भन्दा त्यो रिअकरेन्स आइरहन्छ बारम्बार, आफ्नो आमा बुवा होइन आफ्नो अभिभावकको त अनुहार आइरहन्छ नि, जजलको आइरहन्छ, उनीहरूलाई हेरेपछि उनीहरू झन विचलित हुन्छ है, अरूको छ मेरो छैन, उसको छ मेरो छैन होइन। अनि जो बच्चा भावनात्मक रूपले कमजोर छ उसले के गर्छ, जे कुरालाई पनि नेगेटिभली हेर्छ, हेर्नुहोस् है त, अब हुनसक्छ उनीहरू कराउलान्, रोलान्, छटपटिएलान् होइन, अनि गुमाएकोमा अब दौड़धूप अनेक कनेक छ होला नि त, जीवन बाँच्नको निम्ति त लड़ाईमा त लड़िरहेका होलान्, त्यो देखेपछि अझ उनीहरूलाई के त असुरक्षित फिलिङ हुन्छ, इनसिक्योर भन्छ त्यसलाई होइन। त्यो भन्यो के त भने, आफ्नो गार्जियन नै यस्तो स्थिति छ भने म के सुरक्षित छु त, मेरो गार्जियनमै यो कन्डिसन

0: हुन्छ, पनि उसलाई त पीड़ा त झन् धेरै बढ्छ हेर्नुहोस्, उसको कन्फिडेन्स पनि डाउन हुन्छ, अनि उसको त्यो ऊ चाहिँ नि के त नर्भसनेस र त्यो जुन है चिन्ता छ त्यो त
1: भनेपछि अभिभावकले चाहिँ अझ यो बेला चाहिँ
0: संयमता लिनुपर्छ, यति संयमता लिनुपर्छ कि आफूलाई जस्तो सुकै पीड़ा भए पनि त्यो पीड़ाको अभिव्यक्ति बाल बालिकाको अगाडि गर्नु हुँदैन है। उहाँहरूले चाहिँ समय सिचुएसन यस्तो छ है, केही हामी फेरि उठ्न सक्छौ, हामी फेरि गर्न सक्छौ, तिमी चिन्ता नलिऊ है, सबै राम्रो हुन्छ, अब सबै कुरा समाधान हुन्छ, सबै कुराले एउटा के त बाटो अब लिइसकेको छ, छिट्टै नै फेरि हामी के त सामान्य अवस्थामा आउँछौ भन्ने भाइब्स दिनुपर्छ, त्यो किसिमको है मेसेज चाहिँ नै बालबालिकालाई दिनुपर्छ। तर बालबालिकाको अगाडि बसेर रुने कराउने पीड़ा त्यो क्रन्दन अभिव्यक्त गर्ने काम चाहिँ गर्नु हुँदैन, छटपटी गर्ने यता उता दौड़िरहने त्यो चाहिँ गर्नु हुँदैन।
1: अब यो समय भनेको विद्यालयहरू भत्किएका छन्, विद्यालयहरूमा फेरि जान सक्ने स्थिति पनि छैन होइन, कति शिक्षकहरू र विद्यार्थीहरू आफै पनि हराइरहेको अवस्था छ होइन, त्यो अवस्थामा चाहिँ अब विद्यालय फेरि शुरू गर्न सकिने अवस्था धेरै नै गाह्रो कठिनाईको अवस्था छ यतिखेर होइन, के गर्ने त यो बेला अब शिक्षा तार गर्नु पर्छ कि पर्दैन, अथवा बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर, अथवा कुन अवस्थामा जोड्ने?
0: हजुर, यो चाहिँ मैले पनि एउटा भिडियो हेरेको थिएँ, बिचरा बाल बालिकाको ब्याग किताब एउटा स्कूलको डेस्कमै थियो, सबै हिलै हिलो लागेको थियो होइन, अनि त्यसबाट मैले यसो सोचे अब यस्तो अवस्थामा बाल बालिका स्कूल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो है, ब्याग बोकेर जाने ब्याग उनीहरूको भनेको उनीहरूको अट्याचमेन्ट पनि त्यो ब्यागमा हुन्छ है। अनि मैले यसो खोजेँ, धेरै हेरे, अध्ययन गरे, अनि किन हाम्रो त विद्यार्थी त्यहाँ काम गरिरहेछ नि त, उनीहरूलाई नि म्यासेज दिनुपर्छ तिमीहरूलाई यसो गर यो गर यो नगर भन्नुपर्छ नि त होइन। अनि मलाई कस्तो लाग्यो भन्दाखेरि अहिले तीनटा कुरामा चाहिँ जोड दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेकलाई, अडल्टलाई बेग्लै, त्यहाँको स्थानीय पालिकाका हुन्छन् स्थानीय बासिन्दाहरू जो सुकै हुन्छ उहाँ अडल्ट जतिलाई बेग्लै एउटा काउन्सिलिङ, किनभने उहाँ पनि त अहिले विचित्र अवस्थामै हुनुहुन्छ नि। अनि अर्को भनेको टिनेज अडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ, असर्टिभ ट्रेनिङ दिने हुन्छ, उनीहरूलाई इमोसन रेगुलेसन गर्ने हुन्छ, उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन् जिम्मेवारी दिने के बच्चा अर्को बच्चालाई, तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ है, तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन इत्यादि, त्यो जिम्मेवारी दिने। अनि त्यसपछि सानो बाल बालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्युरेन्स चाहियो है, उनीहरूलाई जसरी हुन्छ, साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो। यो तीनटा काम चाहिँ एकदमै जरुरी छ, र यो तीनटा काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही दुई चारजना केही उसै गएर पनि हुँदैन, यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ, गभर्नमेन्टको लिडिङमा उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सलर पनि चाहियो, हेर्नुहोस् सबै साइकोलोजिस्ट काउन्सलर हुँदैन है, काउन्सलर भनेको अर्कै नै यो हो होइन पेसा हो, त्यो तिनैवटालाई समाज त्यतिमध्ये पेडियाट्रिसियन पनि चाहियो, बाल
1: मनोचिकित्सक
0: पनि चाहियो है, यो सबैलाई एउटा टिम बनाएर अनि त्यो ठाउँमा लगेर प्रोग्राम बनाउनु पर्छ, फिल्डमा जानुपर्छ र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ, जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने के चाहिँ गर्ने हुँदैन, किनभने त्यो आफ्नो मन खुसले उसले यस्तो गरेछ उसले यस्तो गरेछ गर्यो भने
1: यही मैले जोड्नु
0: खोजेँ, रिजल्ट आउँदैन राम्रो।
1: जस्तो अहिले हामीले सामाजिक सञ्जालहरूमा पनि हेर्छौ र समाचारहरू पनि आइरहेछ, कुनै एउटा दलले पनि पठाछ, मनो सामाजिक परामर्शकर्ताहरू पठाछ, कुनै संस्थाले पठाछ, कहीँ कुनै संस्थाले पठाछ, कहीँ पालिकाले पठाछ, आफ्नो आफ्नो हिसाबले छ नि, एउटै हातको पाँचवटा औंला फरक फरक रूपमा हिँड्या जत्तिकै भनौ न फरक बाटोहरू तय भएको छ, एउटै ठाउँमा फरक हिसाबले गइरहेछ होइन, दूरी भेटिने चाहिँ कहाँ हो,
0: कस्तो राम्रो एक्जाम्पल दिनुभयो, मैले त्यो जोड्नै लागेको थिएँ। मैले एक्जाम्पललाई यहाँ हत्केलाकै दिनु लागेको थिएँ है।
1: हजुर,
0: हाम्रो हातमा पाँचवटा अम्ला छ, यसले एउटा काम है, यसले एउटा काम, हरेक अम्लाले एउटा एउटा गर्यो भने त त्यो सफलै होइँदैन र इफेक्टिभ प्रभावकारी पनि हुँदैन। तर यो पाँचैवटालाई हामीले एउटै उसमा गर्यौँ भने त धेरै कुरा प्राप्त गर्न सक्छौँ। त्यसले मैले पनि यो देखेपछि मलाई मनमा लागेको कुरा यो भएन, किनभने एउटा ठुलो टिमकै जरुरत छ, या त विज्ञकै टिम चाहिएको छ। यहाँ म नि काउन्सिलिङ गर्न सक्छु, बच्चालाई खेलाउन जान सक्छु भनेर त्यस्तो मान्छे होइन। खेलाउन त खेलाउने, तर उद्देश्यमूलक खेल, थेरापिउटिक उपचारात्मक खेल खेलाउनु पर्यो। त्यसको पनि नियम हुन्छ, त्यसको पनि तरिकाहरू हुन्छ है। त्यसले गर्दाखेरि यो विज्ञहरू मिलेर योजना बनाएर एउटा प्रोटोकल छ, अघि नै मैले भने के गर्नुहुन्छ के गर्नुहुन्न, कुन ग्रुप हो, त्यहाँ त डिभाइड गर्नुपर्छ। हेर्नुहोस्, किनभने जन्मेदेखि छ वर्षसम्मको बच्चाको एउटा डेभलपमेन्टल स्टेजमा एउटा साइकोलोजी हुन्छ, सात वर्षदेखि नौ वर्षसम्मको लेट चाइल्डहुड भन्छ अर्को हुन्छ, त्यसपछि दस वर्षदेखि तेह्र वर्षको प्रिटिन भन्छ होइन, टिन एज आएको हुन्छ त्यसको एउटा हुन्छ, चौध वर्षदेखि अठार वर्षसम्मको एडोलेसेन्स हुन्छ अर्को हुन्छ। हो, यो पढेको विद्यार्थी चाहियो कि, चाइल्ड डेभलपमेन्ट पढेको, डेभलपमेन्टल साइकोलोजी बुझेको, अनि त्यो साइकोलोजी अघि तपाईँले पहिले चाहिँ क्वेसन गर्नुभएको थियो, उनीहरूको व्यवहारहरू चाहिँ नि समस्यामूलक बन्दैछ भने कसरी थाहा पाउने, त्यो डायग्नोसिस एसेसमेन्ट गर्न सक्ने र त्यसको लागि प्लान बनाउन सक्ने यस्तो विज्ञ चाहिन्छ।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले बाल बालिकाको मनोविज्ञान र उनीहरूलाई शिक्षासँग जोड्ने विषयमा कुराकानी गरिरहेका छौं। मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग।
1: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो 1, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले बाल बालिकामा मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभावका बारेमा मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँग कुराकानी गरिरहेका छौं। अब भने हामी बाल बालिकामा देखिएका मनोवैज्ञानिक असर, पढ़ाईमा परेको प्रभावसँगै यसलाई न्यूनीकरण गर्नका लागि के कस्ता पहल आवश्यक छ भन्ने बारेमा कुराकानी गर्छौं। फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई।
2: धन्यवाद।
1: हजुर, हामीले धेरै समस्याहरूको बारेमा चाहिँ चर्चा गर्यौं अघि, होइन? अब अलिकति समाधानतर्फ नै लाग्छौ, समाधानलाई के गर्न सकिन्छ भनेर। मलाई फेरि यहाँ जोड्न मन लाग्यो, अघि यहाँले पीएफए को बारे भन्नुभएको थियो, मनोवैज्ञानिक प्राथमिक उपचारको बारेमा। यो कस्तो खालको उपचार हो जुन चाहिँ तत्काल आघातजन्य अवस्थामा चाहिँ हामीले यसलाई चाहिँ तत्काल शुरू गरिहाल्न जरूरी छ, अझ बाल बालिकालाई?
2: हजुर, यो त भन्छ विदिन केही मिनट पछि नै सुरु गर्नुपर्छ भन्छ, होइन? दुर्घटना भइसक्यो भनेपछि 10 गते त ठुलो भइसक्यो, दुर्घटना भयो, होइन? 11 गतेबाट नै सुरु गर्नुपर्ने हो यो। अब किन त भन्दाखेरि सबभन्दा पहिला त त्यो नेचुरल प्राकृतिक जुन विपन्नता छ हो त्यसले सबभन्दा धेरै असर मानसिक पर्छ, मानसिक स्वास्थ्यमा पर्छ। त्यसको असर पछि शारीरिकमा हुने हो, पहिला त मानसिकै पर्छ। अन्त मानसिक असर पर्ने हुनाले मानसिक रूपमा उहाँहरूलाई चाहिँ के त भने एकदम सामान्य अवस्थामा ल्याउनको निम्ति गर्ने यो चाहिँ प्राथमिक उपचार हो। यो उपचार भनेको हिल गर्नु पर्यो। जस्तै तपाईँको यहाँ घाउ भयो भने सबभन्दा पहिला त्यसलाई सफा गरेर है औषधि लाएर टेप लाउने हो नि त, हो त्यही हो यो। अब मनको घाउ त देखिँदैन, हेर्नुहोस्, होइन? तर त्यो मनको घाउलाई पढ्नु पर्यो, विज्ञले पढ्छ। पढेर अनि के गर्नु पर्यो भन्दाखेरि पहिला त हिल गर्नु पर्यो। हिल गर्ने भनेको हुनसक्छ उहाँहरूलाई सामान्य एक्सर्साइज गर्नलाई मदत गर्ने, शरीरबाट पनि त्यो टक्सिक त्यो नेगेटिभ त्यो डर त फ्याँक्नु पर्यो नि त, होइन? अनि सामान्य एक्सर्साइजहरू गर्ने, ग्रुपमा राखेर योगाहरू गराउने, मेडिटेसन गराउने, मनलाई शान्त बनाउनको निम्ति ग्राउन्डिङ मेडिटेसन भन्छ, माइन्डफुलनेस मेडिटेसन भन्छ, बक्सिङ मेडिटेसन भन्छ, एकदम सास तान्दै फ्याँक्ने, छिटो छिटो सास तान्दै फ्याँक्ने, सास तान्दै फ्याँक्ने, कि यो हाम्रो सारा नर्भस सिस्टम ब्रेनले चाहिँ के त त्यो मान्छेको भित्रको नकारात्मक जति असर परेको छ त्यसलाई बिस्तार फ्याँक्छ। पहिलो है यो फर्स्ट एडको चाहिँ नि प्राथमिक उपचारमा यो गर्ने। दोस्रो, तपाईँको सबै अब राम्रो हुन्छ भन्ने शब्द बिल्कुल बोल्नु हुँदैन, त्यो भविष्य हामीले जानेको छैन, के हुन्छ त हामीलाई थाहै छैन नि, एकछिनै के हुन सक्छ थाहा छैन। त्यहाँ त्यो नभनेर प्रेजेन्टमै फोकस गर्ने है, कमसेकम तपाईँहरू सुरक्षित हुनुहुन्छ, होइन? कमसेकम तपाईँहरूसित तागत छ, बल छ, विवेक छ, क्षमता छ, सिप छ, त्यसमा गौरव गर्नुहोस्। प्रेजेन्टलाई नै फोकस गरिरहने,
1: जीवन प्राप्ति नै अमूल्य
2: अमूल्य हो भन्ने पास्टको कुरा छोडिदिनुहोस्। त्यो सम्झेर रोएर हामी जति गरे पनि हामी फर्काउन सक्दैनौँ, त्यसले गर्दा त्यतातिर नजाने, प्रेजेन्टमा फोकस। भविष्य भने अनिश्चित छ, हामीलाई थाहा छैन, भविष्यको अहिले चिन्ता गरेर फेरि हामी अझ होइन हाम्रो उसलाई चाहिँ स्थितिलाई अझ कमजोर नबनाऊ भनेर पहिला प्रेजेन्टलाई नै फोकस गर्ने हामी स्पिरिचुअल काउन्सिलिङ भन्छौँ नि त्यसलाई त, होइन? त्यो स्पिरिचुअल काउन्सिलिङमा लगाउने उहाँहरूलाई, त्यसपछि उहाँहरूको कुरा सुनिदिने, एकदम सुनिदिने, त्यो पीडालाई भेन्टिलेट गराइदिने। उहाँहरू रोएर कराएर भन्नुहुन्छ, यस, हामी चाहिँ एकदम उहाँकै ठाउँमा बसेर एम्पेथेटिक भन्छ नि है, उहाँकै ठाउँमा बसेर एकदम बुझेर सुनिदिने, तर नरुनुहोस्, चुप लाग्नुहोस् नभन्ने,
1: समानुभूति मात्रै दिने,
2: एकदमै एकदमै सहानु त होइन,
1: सहानुभूति भन्दा नि
2: समानुभूति चाहिँ दिने है। म बुझ्छु यो कुरालाई, मैले बुझेको छु भन्नैरहनु पर्यो, होइन? त्यसले गर्दाखेरि जति सकेको त्यो भेन्टिलेट गर्ने अवस्था, त्यही इन्भाइरोमेन्ट क्रिएट गरिदिनुपर्छ। उहाँहरूले त्यो पुख्ता पुख्ता पुख्ता हुन्छ नि, हाम्रो कोही एकदम नियरेस्ट वनको डेथ भयो भने पहिला हामी सब रुन्छौँ नि त, होइन? अटोमेटिकली रुन्छौँ। अनि उहाँहरू 13 दिनसम्म आफ्नो कल्चर अनुसार बस्नुहुन्छ, ककसको के छ त्यो हुन्छ, हरेक मान्छे भेट्न जान्छ, त्यही कुरा भन्नुहुन्छ, के भएको थियो, यस्तो भएको थियो, यस्तो भएको थियो भन्नुहुन्छ, फेरि अर्को मान्छेलाई भन्नुहुन्छ, फेरि अर्को मान्छे, 13 दिनमा त उहाँ हिल भइसकेको हुनुहुन्छ
3: त्यो भन्दा भन्दा
2: भन्दा भन्दा हो। त्यो के हो त भनेको, जति सकेको त्यो भिक्टिमलाई चाहिँ नि आफ्नो पीडाहरूलाई त्यो सिचुएसनलाई जति सकेको भन्न दिनुपर्छ, पोख्न लगाइदिनुपर्छ।
3: हजुर, यो गर्दाखेरि चाहिँ जस्तो हामीले भूकम्प बेहोर्यौं, त्यसपछि यो के भन्छ कोविडको टाइममा, कोरोनाको टाइममा पनि त्यो विभिन्न खालका भनौं न आघातजन्य अवस्था बेहोर्नु पर्यो। अस्ति भनौं न यो नवयुवा आन्दोलनको बेलामा पनि होइन थुप्रै हाम्रा भनौं न चरण चरणगत रूपमा आघातजन्य अवस्थाहरू आइरह्यो, त्यसलाई चाहिँ सामना गर्दै गयौं। त्यही भन्दा चाहिँ यो कतिको फरक हो र हिल गर्नलाई चाहिँ कतिको समय लाग्छ, अथवा यसलाई चाहिँ हामीले त्यही अनुसार चाहिँ अनुकूलन गर्दै जानुपर्छ अथवा सामना गर्दै जानुपर्छ।
2: यो चाहिँ कस्तो भने सबै कुरा नेचुरल भयो के, भुइँचालो पनि नेचुरल हामीहरूको हातमा थिएन, कोरोना पनि अनएक्सपेक्टेड हामीहरूको हातमै थिएन। त्यो अस्तिको प्रोटेस्ट जुन हाम्रो जेएनजीको थियो अकल्पनीय अनएक्सपेक्टेड नै भयो, र यो सबै के हुन्छ त भने अहिलेको पनि अकल्पनीय अनएक्सपेक्टेड नै हो। सिचुएसन आउने जुन नेचुरल डिजास्टर चाहिँ नि टाइप फरक होला, तर त्यसले एकै किसिमको त पीड़ा त जन्माएको छ, पीड़ै हो नि, जो सबैले पीड़ै ल्याएछ होइन। तर अहिले चाहिँ के छ त भन्दा, अहिलेसम्म हामीले भुइँचालोदेखि अहिलेसम्म भोगेकोमा सबभन्दा ठूलो छ, कोरोनामा मान्छे गुमे, घर केही पनि भएको छैन, प्रोपर्टी केही पनि भएको छैन होइन। भुइँचालो जाँदाखेरि भुइँचालो जति त्यो वरिपरिको केही स्थानहरू धेरै घरहरू गयो, न त अक्सर थिएन, त्यस्तो धेरै मान्छे मरेको पनि यो बच्चाहरूले पनि देखेको छैन होइन। त्यसले गर्दाखेरि यो नेचुरल डिजास्टरले जन्माउने ऊ चाहिँ एउटै हुन्छ, हेर्नुहोस् है, आघात पीडा चाहिँ एउटै हुन्छ, तर त्यो प्रकृति फरक भएको हुनाले त्यो प्रकृतिले गर्दाखेरि पीड़ा अहिले चाहिँ सबभन्दा बेसी छ। अहिलेको सिचुएसन चाहिँ झन धेरै चुनौतीपूर्ण छ, संवेदनशील छ, चुनौतीपूर्ण छ, र हामी अडल्ट विज्ञहरूले अहिले बुद्धि पुर्याएनौं भने चाहिँ भोलिको जेनेरेसन चाहिँ झन रोगी हुन्छ। हेर्नुहोस्,
3: अब मनोपरामर्श दिने, अघि यहाँले जुन पीएफए दिनेको कुरा गर्नुभयो, अभिभावकलाई नै जरुरी छ, बाल बालिकालाई नै जरुरी छ, शिक्षकलाई पनि जरुरी छ।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: दिने पनि छन्, काउन्सिलिङ गर्ने पनि छन्, विज्ञ छन्, तर त्यो कोअर्डिनेट गरेर जानु पर्यो। अब के हुनु पर्यो भने जहाँ उनीहरू जुन ठाउँमा छन् त्यो ठाउँमा गएर बेग्ला बेग्लै चाहिँ सेसनहरू चलाउनुपर्छ होइन, गाइडलाइन्स अनुसार है, त्यो आज मैले यो गर्ने त्यसको उद्देश्य हुन्छ है, त्यो उद्देश्य मिट भयो कि भएन, अब भोलि गर्ने त्यसलाई कसरी चेन्ज गर्ने, त्यो एकदमै यस्तो डेडिकेटेड कमिटेड मैले अलिअलि जानेको भरमा चाहिँ हुँदैन यो, फेरि
3: होइन
2: सेन्सिटिभ भएको हुनाले जो कन्फिडेन्टली त्यो म प्रोग्रामलाई एकदम इफेक्टिभली लन्च गर्न सक्छु, रिजल्ट ओरिएन्टेड दिन सक्छु भन्ने ग्रुपलाई लानु पर्यो।
3: पहिला भूकम्पको बेला, कोविडको बेला जुन गाइडलाइन छ नि त्यही नै पर्याप्त छ, अथवा यसको लागि फरक गाइडलाइन चाहिन्छ, जुन चाहिँ कसरी सुझाव चाहिँ के दिनुहुन्छ यहाँनिर?
2: गाइडलाइन अक्सर यो नेचुरल डिजास्टरमा एउटै किसिमको हुन्छ, भुइँचालोको बेलामा शिक्षा विभाग र उसित मिलेर, युनिसेफसित मिलेर हामीले नै एउटा तयार गरेका छौँ, गाइड बुक छ, त्यो लाइब्रेरीमा पनि छ अन्त नै अभाइलेबल छ। हो त्यो गाइड बुक चाहिँ नि त्यसलाई अलिअलि मात्रै रिभ्यू गर्नुपर्छ, धेरै पर्दैन, किन समय त त्यो त 2015
3: अहिले
2: 26 भयो होइन,
3: 10-11
2: वर्ष भयो होइन, बेसिक चाहिँ त्यो हो, तर अलिकति रिभ्यू चाहिँ नि गर्नुपर्छ, किनभने यो यो अहिलेको चाहिँ नि हामीले गर्नुपर्ने के छ भने सबभन्दा धेरै शिक्षकलाई पनि गर्नु परेछ. हाम्रो बालबालिकासित त अब शिक्षकहरू दैनिक रूपमा जाने हो नि. शिक्षकहरूमा डिप्रेसन हुनु भएन, एङ्जाइटी हुनु भएन, शिक्षकहरूमा त्यस्तो नाइटमेयर हुने अथवा त्यो ट्रमा हुनु भएन. होइन, शिक्षकलाई स्वस्थ बनाउनु पर्यो, शिक्षकलाई फोकस गर्नुपर्छ है. त्यसै गरेर पेरेन्ट्स त सधैँभरि हाम्रो साथमा हुने, पेरेन्ट्सलाई बोल्यो भने पेरेन्ट्सलाई नै फोकस गर्नुपर्छ. र त्यो प्रोटोकल्समा गर्नै नहुने केही कुराहरू त्यस बेलामा हामीलाई फिडब्याक पनि आएको थियो. त्यो फिडब्याक अनुसार त्यहाँ रिभ्यू त गरेको छैन, फिडब्याक चाहिँ हामीलाई आएको थियो. त्यसपछि त्यो भुइँचालो गयो, सब मान्छेले बिर्से, त्यसले रिभ्यू गर्नपट्टि कोही लाग्दैन,
3: गर्नै नहुने चाहिँ
2: गर्नै नहुने कुरा छ है. जस्तै एक नम्बरमा चाहिँ के छ त भन्दाखेरि यस्तो सेफ सेक्युरिटी हुनुपर्छ कि त्यो बालबालिका बसेको ठाउँमा, किनभने हाम्रो छोरी बालिका पनि छ त्यहाँ र हाम्रो समाज त्यस्तै हो. हेर्नुहोस् है, एकदमै सेफ हुनु पर्यो, अनसेफ हुने वातावरण हुनु, कसैले त्यो बालिकालाई मिसयुज गर्नु भएन, एब्युज गर्ने किसिमको होइन, हेरेसमेन्ट दिने किसिमको इन्भाइरोमेन्ट त बिल्कुलै क्रिएट गर्नु भएन. त्यो तुरन्तै कसैले गरेको छ भने त्यो विज्ञको टोलीले उसलाई लगाएर काउन्सिलिङ गरिहाल्नु पर्यो है. सेफ राख्नु पर्यो, सेक्युरिटीको ध्यान दिनु पर्यो. दोस्रो कुरो भनेको, जब बालबालिकाले आफ्नो पेट भरि खान पाउँदैनन् होइन, नर्मल इटिङ ऊ हुँदैन, फुड हेबिट फुडिङ ऊ हुँदैन, बच्चाले त त्यसलाई टलरेट गर्न सक्दैन. हामी अडल्टले 3 दिन नखाए पनि सकौँला, तर बच्चाले सक्दैन. बच्चालाई विशेष त्यो न्युट्रिसनल फुडमा फोकस गर्नै पर्छ है. तेस्रो भनेको, उनीहरूको सुत्ने नाइट बेयर हुन्छ त्यो बच्चाको. त्यसकारण एकजना विश्वासपात्र अडल्ट अथवा उनीहरूको आमा हुनुहुन्छ भने आमासँग त्यो बालबालिकालाई सुत्ने व्यवस्था सुरक्षित बनाउनु पर्छ. आमासित छुट्याउन पाइँदैन होइन, त्यो एकदम उनीहरूलाई सिक्योर अट्याचमेन्ट हुन्छ त्यसले. तेस्रो भनेको, त्यो बालबालिकालाई नचाहिने म्यासेज दिनै हुन्न, डरलाग्दो भिडियो देखाउनै भएन, डरलाग्दो कुरा सुनाउनै भएन, बिल्कुल सुनाउनु हुँदैन. उनीहरूलाई म यसो गरिदिन्छु, ल ल तिमीलाई यसो, ल म तिमीलाई यस्तो किनिदिन्छु नि त, तिमीलाई म यस्तो गरिदिन्छु नि त, तिम्रो म पेरेन्ट्सलाई यस्तो भनिदिन्छु नि त, बुवा नै भन्नु भएन, त आश देखाउन पाइँदैन है. त्यो आश देखाउने काम बिल्कुल गर्नु हुँदैन, सुन्ने हो, आफूले सकेको खेलाउने ऊ गर्ने हो है. अर्को भनेको पढ्ने, पढ्ने वातावरण अब तुरुन्तै गर्नुपर्छ, किन 10-11 दिन भइसक्यो, 12 दिन भइसक्यो, पढ्ने वातावरण सुरु तुरुन्त. त्यसको लागि ब्रिज बनाउनु पर्यो. कसरी हुन्छ त, यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है, टिचर भाइले बनाउनु पर्यो. अनि त्यहाँ गएर उनीहरूको अब किताब सिताब त सबै ब्यागहरू प्रोभाइड गर्नु पर्यो.
3: पढाइ यहाँले सुरु गर्ने भन्नुभयो नि, पढाइ सुरु गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो ती नै शिक्षकहरू हुनु कतिको जरुरी छ. जस्तो आफूले सधैँ देखिरहेको शिक्षकहरू नदेख्दा उसलाई केही मिसिङ भएको त्यो अनुभव भइरहेको हुन्छ, कतिको जरुरी छ यो विषय चाहिँ.
2: जरुरी त छ, तर त्यो सम्भावना पनि कमै हुन्छ. पेसकै निम्ति पुल बनाउने हो कि, यो पुलको कुरा गर्दैछु नि, पुल बनाउने कि, त्यो पुल बनाउने काम त विज्ञ टोलीले गरिदिन्छ नि त. त्यो चाहिँ नि तिमीहरूको स्कुल, ल यो स्कुल अब न्यू स्कुल तिमीहरूको भन्नु पर्यो. अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन. अनि किताब उलर कमसे कम स्टोरी टेलिङ मात्रै भनेर गर्नु पर्यो, कमसे कम चित्र मात्रै भनेर कोर्नु पर्यो, कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस् होइन, कमसे कम उसलाई मन लागेको कुरा लेखोस्. त्यो भनेको ब्रिज हो. अब साँच्चै नै स्कुलिङ जुन पठन पाठन सुरु गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने, एक ठाउँमा स्टेबल भएर बस्न सक्ने, साथीहरूसित इन्टरेक्ट गर्न सक्ने, नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने, नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ. त्यो कामबाट वञ्चित गराउन पाइँदै पाइँदैन.
3: त्यसको लागि पालिकाले चाहिँ के गर्ने,
2: पालिकाको मेन हातै पालिकाको छ होइन. पालिकाको सपोर्ट बिना, स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन.
3: जस्तो कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन,
2: क्षेत्र
3: त्यस्तै छ अवस्था होइन. यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने,
2: यही रोल खेल्ने हो. एक नम्बरमा यो जरुरी छ, प्रायोरिटाइज गर्नु पर्यो नि त. त्यसरी यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नुपर्छ कि यो कुरा, तिमीले गर न, तिमीले गर न भनेर हुँदैन. यो अवस्थामा उसले नि भित्रबाट फिल गर्नुपर्छ कि यी त मेरै भविष्यका ऊ हुन् नि त, मेरै देशका कर्णधार हुन् नि त, त्यसले गर्दा यिनीहरूलाई मैले स्वस्थ बनाउनु पर्छ भन्ने त्यो रियलाइजेसन हुनुपर्छ र आफै आउनुपर्छ अथवा आएन भने त्यो काउन्सिलिङ गरेर काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इन्साइट डेभलप गराइदिनुपर्छ।
3: थुप्रै मनोसामाजिक परामर्शकर्ताहरू चाहिँ उत्पादन पनि भएका छन् तर बेरोजगार छन् होइन, यो बेला चाहिँ उहाँहरूलाई कसरी प्रयोगमा ल्याउने?
2: अब पहिला एउटा निकाल्नै पर्यो कि गभर्मेन्टले सम्पर्क गर भनेर सम्पर्क गर्ने एउटा स्थान बनाउनु पर्यो अनि त्यसमा विज्ञहरू राखेर उनीहरूको जिम्मेवारी के हो के गर्ने भनेर उनीहरूलाई सर्ट ट्रेनिङ विज्ञहरूले त्यो प्रोटोकल्स गाइडलाइन्स तयार गर्नु पर्यो उनीहरूको हातमा दिएर है उनीहरूलाई सामान्य प्रशिक्षण एउटा ओरिएन्टेसन विज्ञहरूले त तुरन्तै बुझ्छ कसरी गर्ने भनेर होइन गरेर उनीहरूलाई फिल्डमा पठाउनु जरुरी छ है त्यो गभर्मेन्टको जिम्मेवारीको काम हो। त्यहाँ गएपछि स्थानीयले उनीहरूलाई सपोर्ट गर्नुपर्छ, त्यहाँको स्थानीयले सपोर्ट गरेन भने उनीहरूले काम गर्न सक्दैन इफेक्टिभली काम गर्न सक्दैन। जुन अघि हामीले फर्स्ट एड भने चाहिँ यही मन परामर्शकर्ता हो, छ महिनाको ट्रेनिङ लिएका हुन्छन् है उनीहरूले फर्स्ट एडको काउन्सिलिङ गर्न सक्छ, मजाले गर्न सक्छ। त्यो अर्थक्वेक जाँदाखेरि पनि हामीले हेर्नु सबै यो मन परामर्शकर्ताहरूलाई नै पठाएको हो। त्यो बेला त 14 जिल्ला भिक्टिम थियो, 14 जिल्लालाई चाहिँ हामीले पठाएको थियौँ, अहिले त त्यो 5 जिल्ला हो।
3: अब सरकारले विशेष गरेर शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय सँगसँगै बालबालिका महिला तथा बालबालिका मन्त्रालय पनि होइन, यो तीनटै मन्त्रालयले चाहिँ समन्वय गरेर चाहिँ तत्काल गरिहाल्नु पर्ने काम चाहिँ सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ यतिखेर?
2: एक नम्बरमा मैले भनेको त्यो तीनटै मन्त्रालय पोजिटिभ हुनु पर्यो, तीनटै मन्त्रालय एक्टिभ रोल प्ले गर्नु पर्यो, जिम्मेवारी महसुस तीनटै मन्त्रालयले गर्नु पर्यो। अर्को भनेको तीनटै मन्त्रालयको कोअर्डिनेसनमा अब यो एउटा नोटिस निकालेर कोअर्डिनेसन गर्ने भेट्ने काम गरिहाल्नु पर्यो, अब लेट गर्नु हुँदैन, टु लेट हुन्छ, किनभने एउटा मान्छे मनोविक्षिप्त भएर सधैँ थियो तर उसमा डिप्रेसनको लक्षण आइसक्यो एङ्जाइटीको लक्षण आइसक्यो भने त्यो सक्ने काम नगरेर उसलाई चाहिँ औषधि खुवाउन त लानु भएन नि त, त्यो स्टेजसम्म नजाओस् त्यसको निम्ति चाहिँ एकदमै इमर्जेन्सी प्लानहरू गरेर होइन तुरुन्तै गर्न सकिन्छ, यो ठूलो कुरो छैन।
3: हजुर, अब जो आघातजन्य अवस्थामा छन् बाल बालिकाहरूका अभिभावक भनौँ शिक्षक शिक्षिका भनौँ, अभिभावक र शिक्षक शिक्षिकालाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
2: अब सबभन्दा ठूलो कुरो बच्चा तपाईँहरूको हो, बच्चालाई स्वस्थ बनाउने एक नम्बरको होइन जिम्मेवारी र त्यो प्रकृतिले दिएको जिम्मेवारी हो। तपाईँहरूलाई जति चिन्ता छ त्यति सायद अरूलाई कम हुन सक्छ, त्यही मात्रामा नहुन पनि सक्छ। त्यसले गर्दा एक नम्बर तपाईँहरू संयम हुनुहोस्, दुई नम्बरमा अलिकति आफ्नो आत्मबललाई बलियो बनाउनुहोस्, तीन नम्बरमा आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् होइन, अब जे भयो भयो सिद्धियो, अब म प्रेजेन्टदेखि म फेरि आफ्नो नर्मल लाइफ बाँच्ने कोसिस गर्छु है, आफ्नो त्यो लाइफ स्टाइललाई अलिकति चेन्ज गर्नुहोस्। चार नम्बरमा भनेको आफ्नो स्थानीय सरकारलाई पनि पहल गरेर शिक्षक यो सबैसित कुरा गरेर अब बालबालिकाको विषयमा चाहिँ सोचौँ है भनेर त्यतातिर पनि अलिकति काम गर्न सुरु गर्नुहोस् होइन, भन्छ नि गजगच्याउनुहोस् है, गजगच्याउनु पर्यो। अर्को भनेको आफू चाहिँ के त भने बालबालिका अगाडि एकदम हेल्दी स्वस्थ हुनुहोस्, बालबालिकालाई एकदम माया सिक्योर अट्याचमेन्ट दिनुहोस् है, तपाईँ बिचले चाहिँ बिल्कुल बालबालिका अगाडि नहुनुहोस्, त्यो स्थिति नदेखाउनुहोस् र तपाईँले गर्न सक्ने पहिला जे जे गर्नुहुन्थ्यो आफ्नो केटाकेटीलाई त्यो निरन्तरता दिनुहोस्, त्यसमा कुनै पनि चेन्ज बिहेभियरमा चेन्ज अथवा आफूले गर्नुपर्ने जिम्मेवारीमा चेन्ज नल्याउनुहोस्।
3: हजुर, अब यही गर्दाखेरि चाहिँ हामीले भने जस्तो उहाँलाई गर्न साँच्चीकै कठिन एकदम परिस्थिति गाह्रो छ होइन, कठिन छ यो व्यवहारमा परिवर्तन ल्याउन, यति हुँदाहुँदै पनि बाल बालिकालाई चाहिँ असर नपरोस् भन्नको लागि उसलाई चाहिँ यो घटनासँग जुझ्नको लागि सामना गर्ने तरिकाहरू चाहिँ के सिकाउने केही उपायहरू हुन सक्छ?
2: उहाँहरूले त खासै त्यस्तो म त अब नर्मल प्यारेन्टिङ त हाम्रो पेरेन्ट्सहरूले जान्नुभएको छैन हेर्नुहोस्, म त त्यहाँसम्मको भन्दिनँ, यही काठमाडौँकै कुरा गर्छु, काठमाडौँमै नर्मल प्यारेन्टिङ कस्तो गर्नुपर्छ भन्ने कुरा कस्तो पढे लेखेको मान्छेहरूले पनि प्र्याक्टिसमा ल्याउनुहुन्न भने उहाँहरूले त अहिले प्यारेन्टिङ गर्न त जान्नु नै भएको छैन, त्यो पार्टमा म अहिले बोल्दै बोल्दिनँ,
3: के सुझाव दिनु पर्छ
2: तर त्यही हो आफूले गर्नुपर्ने कामलाई निरन्तरता दिनुहोस्, तर झर्किने फर्कने रिसाउने गाली गर्ने जाऊ त तै यस्तो त उस्तो गर्ने ब्लेम गर्ने के भएको छ किन रोइरहेको ऊ हेर यस्तो छ ऊ हेर यस्तो छ भने त्यो कम्पेयर गर्ने दाज्ने तुलना गर्ने प्रेसर दिने काम चाहिँ बिल्कुल गर्नु भएन
3: भनेपछि अलिकति हामीले यो बेला चाहिँ आफूलाई सम्हालेर बच्चाहरूलाई सकेसम्म माया दिएर उनीहरूले गर्न चाहेको कामलाई चाहिँ अलिकति सहज गर्ने काम चाहिँ गर्न सकियो भने पनि यो समयमा त्यति पनि धेरै ठुलो हुने भयो होइन. अब जस्तो यी विभिन्न कुराहरू गर्दा मलाई एकदम जोड्न मन लागेको जस्तो बच्चाहरू बाल बालिकाको तस्विरहरू राख्ने मिडिया होस् अथवा कुनै अहिले यो सामाजिक सञ्जालमा जोले पनि राख्ने गरेका छ उद्धार गरेको अथवा भनौँ उसको त्यो घरसँग जोडिएका फोटोहरू बाल बालिकाको कुनै न कुनै रूपमा फोटोहरू जुन आइरहेछ नि बाहिर यसले बाल बालिकालाई चाहिँ कस्तो खालको असर पर्छ जुन चाहिँ गर्नै हुँदैन थियो.
2: एकदमै कस्तो राम्रो क्वेसन हो. एकचोटि मैले यही टपिकमा बोलेको थिएँ सानसानो बाल बालिकाहरूलाई पनि टिकटक बनाएर राख्दैछ होइन. यो बिल्कुल गलत हो. सामान्य त होइन गर्नुहुन्न भनिरहेको छु भने अब अहिले त हेर्नुहोस् डिजास्टरसित जोडिएर फोटोहरू राख्दा मैले त साँच्चै भन्नुहुन्छ आज 5 दिन भयो मैले न्युज युट्युब बन्द गरेँ हेर्दिनँ म. मलाई त असर गर्यो. म एउटा होइन 38 इयर्स कम्प्लिट गरिसकेको यो काउन्सिलिङको प्रोफेसनमा मलाई त त्यसले असर गर्यो. मलाई राति सपनामा त्यही कुरा आयो होइन. अनि त्यसले गर्दाखेरि ओ यो हुन्न किनभने यस्तोसित एक्सपोजर हुनु भनेको हाम्रो मस्तिष्कले त त्यसलाई खिचेर हामीसितै राख्छ नि त.
3: हजुर
2: त्यो राख्नु भनेको त मैले त त्यो ट्रमा त आफैले लिइराखेको छु कि मैले बोलाएर लिएको हो नि त भनेर मैले 5 दिन भयो न्युज यो युट्युब के पनि हेर्दिनँ है. अब यो राख्दिनाले के असर गर्यो त भन्दाखेरि अरू मान्छेलाई पनि त्यसले त एउटा विचलितता त बनाइहालेको छ. तर त्यही बच्चाले हेर्यो अथवा कसैले देखाइदियो
3: अथवा त्यो आघात जाने अवस्थामा भएका कसैले
2: हेर्यो भने त्योभन्दा ठुलो पीड़ा त झन् के जजलको आइरह झलको आएर फेरि आयो होइन. गर्दाखेरि भोलि पर्सि हाम्रो मस्तिष्कबाट मेट्न पनि गाह्रो हुन्छ
3: भनेको मानसिक कडा प्रकृतिको रोग पनि ल्याउने
2: सक्छ. त्यही कारणले मान्छे स्किजोफ्रेनिया भएर कराउँदै नाङ्गै कुद्ने पनि हुन सक्छ हेर्नुहोस् किनभने यो हाम्रो मानसिक स्थिति त बडो कमजोर छ नि त होइन. सबैको एकनाश त छैन नि. जो कमजोर छ उसले त सहन सक्ने लिमिट नागेपछि त्यसले मानसिक स्थिति गुम्ने क्षण आउन सक्छ. यस्तो कामहरू बिल्कुल गर्नु
3: भनेपछि अब हामीले सुझाव दिनु पर्छ
2: इमेज आफ्नो इमेज बनाउने
3: आम व्यक्तिलाई
2: आफ्नो इमेज बनाउने आइडेन्टिटी सिक गर्ने होइन. यस्तो कामको लागि चाहिँ नि कसैलाई युज नगरौँ. कसैको व्यथालाई पीडालाई चाहिँ नि हतियार नबनाऊ. बिल्कुल बनाउनु हुँदैन.
3: हस् म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु यस्तो व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर होइन हामीलाई यो महत्वपूर्ण एकदमै गम्भीर विषयमा चाहिँ कुराकानी गर्न आइदिनु भएकोमा धेरै धेरै हृदयदेखि धन्यवाद दिन.
2: थ्याङ्क यू सो मच. मेरो पनि आफ्नो अनुभवलाई सेयर गर्ने मौका दिनु. म फिल्डमा जान्न पाएँ टाढा बसेर भने पनि मेरो भोइस गयो. थ्याङ्क यू सो मच.
3: वहाँ हुनुहुन्थ्यो मनोविद प्राध्यापक डाक्टर गंगा पाठक. बाल बालिकामा मनोवैज्ञानिक असर पढ़ाईमा परेको प्रभाव र सामान्य जीवनमा फर्काउन संयुक्त पहलका बारेमा उहाँसँग गरिएको कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ. भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य र शिक्षासँग सम्बन्धित कुराकानी लिएर आउने नै छौ. प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीको पीड़ामा आज राष्ट्रिय शोक। खोज र उद्धारसँगै पुनस्थापनाको काम चल्दै प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। तोइन खोलामा पहिरो रोकथामको काम चल्दै पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास। रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू किएवमा। पुटिनपछि जेलेन्स्कीसँग शान्ति वार्ता। र एनभीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको एकबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आज झुकाइनेछ। तर सार्वजनिक विदा हुने नरहेको सरकारले जनाएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्क विहीन छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी प्रक्रिया पनि शुरू भएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुन्चेदेखि हाँको बेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति उडान 53 किलोका दरले ढुवानी गरिएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्रीका ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको थियो। यसैबीच भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी पिउनाले झाड़ा भगाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने विज्ञको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सररोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाईमा ध्यान दिनु रहेको छ। यस्तै अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाड़ा पखाला र हैजा तीव्र रूपमा फैलन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किटजन्य भन्दा पनि शुरूआती दिनमा पानीजन्य रोगको बढ़ी सम्भावना रहेको बताउनुहुन्छ। डाक्टर पुन यसबाट विशेषतः बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा दीर्घरोगी भएका बिरामीलाई जोगाउनु पर्ने आवश्यकता छ। उहाँका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा त्यसबाट विभिन्न प्रकारका महामारी निम्तन सक्ने जोखिम रहन्छ। यस्तै बाढ़ी प्रभावित जिल्ला मध्यको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमूना लिने क्रममा 15 पिउने पानीका नमूना मध्ये 5 इकोलीको संक्रमण भेटिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाड़का साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमालका केही ठाउँ तथा पहाड़का धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अहिले पूर्वी तराईका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा झापामा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। गैराती देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो। लगातारको वर्षाका कारण नदी तथा खोला आसपासमा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने तथा यात्रा गर्दा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नारायणकट मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमनमा आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभीरमा सड़क मरम्मतको काम भइरहेको समयको सदुपयोग गरी नारायणगढ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि कार्यालयका अनुसार नारायणगढ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि बेलुकी 8 बजे, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे र 3:30 बजेदेखि 4 बजे र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समयमा गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख छ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्छ। सम्भावित पहिरो झर्न सक्ने भागलाई झारेर व्यवस्थापनको काम गर्न लागि हो। यस्तै पहिरोले क्षति पुर्याएपछि सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका अनुसार अस्तिदेखि गगन्ने क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो। सड़क खुलाउन मेसिन र प्राविधिक टोली परिचालन गरी अस्ति शनिबार बिहानैदेखि निरन्तर काम भइरहेको छ। ठूलो वर्षाका कारण कालीकोटका विभिन्न ठाउँमा सड़कमा थप क्षति पुगेको छ। यसमोट क्षेत्रमा ठूला ढुंगा र चट्टान खसेर सड़क अवरूद्ध भएको छ भने पिली क्षेत्रमा गेग्रान र माटो बगाउँदा सड़कको आधार संरचना समेत क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ। यसैबीच कालीकोटको नरहरिनाथ गाउँपालिका 4 र 5 को सीमामा रहेको जाताडा खोलाको काठे पुलबाट खस्दा एकजना पुरूष बेपत्ता हुनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण संकटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो। संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,391 जनाको उद्धार गरिएको छ। नेपाल चीन उत्तरी कोरला नाकाको लमानथाङ गाउँपालिका 4, नेछुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएका छन्। मुस्ताङ भन्सारका लागि 6 जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले 3 जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि 6 जना कर्मचारी काजमा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीले जनाएका छन्। विपदपछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नु परेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको छ। नेपाल वाटर एण्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग समेत गर्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी प्रतिनिधि जारेट कुस्नर र स्टीभ विटकफले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग रूस युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्नुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अस्ति शनिबार मस्कोमा भेटवार्ता गरेपछि अमेरिकी प्रतिनिधिहरू हिजो युक्रेनको राजधानी किएव पुग्नु भएको एएफपीले जनाएको छ। वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारीका साथै वार्ताकारका अन्य केही युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत सहभागिता रहेको खबरमा उल्लेख छ। कुस्नर र विटकफले अस्ति शनिबार रूसी राष्ट्रपति पुटिनसँग भेट गरी रूस युक्रेन युद्धमा शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेण्डा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको व्हाइट हाउसले जनाएको छ। भेटमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भएको र त्यस सम्बन्धी घोषणा आगामी हप्ताहरूमा गरिने खबरमा उल्लेख छ। अमेरिकी प्रतिनिधिहरूको भ्रमणलाई लक्षित गर्दै रूस र युक्रेनले 3 दिनसम्म एकअर्काको राजधानीमाथि आक्रमण नगर्ने प्रतिबद्धता समेत जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने आज दोस्रो खेल सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ। यसअघि हिजो कर्णालीले लगातार दोस्रो जित निकालेको छ। खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अंक जोड़ेको हो। हिजो भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख पुरस्कार पाउनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ी को पीड़ा में आज राष्ट्रीय शोक खोज र उद्धार संगे पुनस्थापना को काम चलते प्रभावित क्षेत्र में संक्रामक रोग को जोखिम आज कोशी बागमती गंडकी र सुदूरपश्चिम का एक दुई ठाउँ में ठूलो वर्षा को संभावना जोखिमयुक्त क्षेत्र में आवश्यक सतर्कता अपनाउन महाशाखा को आग्रह नारायणगढ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द तुइन खोलामा पहिरो रोकथामको काम चलदै पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खोलाउने प्रयास रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू किएवमा पुटिनपछि जेलेन्स्कीसँग शान्तिवार्ता र एनफिल्डमा आज मधेस र अन्नपूर्ण र सगरमाथा र कर्णालीले खेल्दै
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: पूर्वको मे
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust,
8: BBC News.
9: Journeys into the heart of global events.
7: And voices from around the globe.
10: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
11: Home, dish home, khushi ko connection. Sali nadi ko seer.
2: Madi tood ko kaak.
11: Swachha, sundar rasnikta prakriti.
2: Santi ra ananda ko anubhuti.
11: Bheed bhaad bata taada.
2: Sahar bata naji kai.
11: Tapai ko swagat ra atithya ka lagi sadai tatpar.
2: Jule Organic Farm Resort.
4: Istri jankari ka lagi. Phone number. 9861-4956 र 9841-2981 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्रका खबरमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोशी बाढ़ीमा घाइते भएका मध्ये वीर अस्पतालमा उपचाररत 20 जना मध्ये 17 जना डिस्चार्ज भएका छन्। वीर अस्पतालका अनुसार बाढ़ीमा घाइते मध्ये 20 जनालाई उपचारका लागि ल्याइएको थियो। ती मध्ये 17 जना स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् भने 3 जनाको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत 3 जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। रसुवा भोटेकोशी बाढ़ीको विपदमा परेका व्यक्तिको पीड़ित पीड़ामा साथ दिन काठमाडौँ उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन नागरिक ऐक्यबद्धता र्याली आयोजन गरिएको छ। बाढ़ीमा परेर ज्यान गुमाएका मानिसहरूलाई सामूहिक सम्झना श्रद्धांजलि र सम्वेदना प्रकट गर्दै दुःखमा परेकाहरूको सान्त्वनाका लागि हिजो काठमाडौँमा र्याली आयोजन गरिएको हो। काठमाडौँमा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तरनगर यातायात सञ्जाल विकास गरिने भएको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले उपत्यका पालिकाहरूको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारी भइरहेको बताउनु भएको छ। यही वैशाख 1 गतेबाट काठमाडौँ महानगरपालिकाले साझा यातायात संघको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिश कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा उहाँले यस्तो बताउनु भएको हो। र काठमाडौँ महानगरपालिकाले गएको आर्थिक वर्षमा 2,60,000 भन्दा बढ़ी सेवाग्राहीलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ। महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। महानगरपालिकाका स्वास्थ्य केन्द्रबाट मात्रै गएको आर्थिक वर्षमा 1,56,696 जनाले बहिरंग सेवा अर्थात ओपीडी सेवा लिएका छन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ी को पीड़ा में आज राष्ट्रीय शोक प्रभावित क्षेत्र में संक्रामक रोग को जोखिम बाढ़ी में घाइते 17 जना वीर अस्पताल उपचार पछि डिस्चार्ज विपत्ति में ऐक्यबद्धता जनाउँदै काठमाडौं में नागरिक रैली र रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न काठमाडौं महानगर द्वारा अन्तरनगर यातायात सञ्जाल विकास गर्ने बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नु होला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं नमस्कार

0: Michelin.
1: World's number one tire brand.
2: सड़क सुरक्षा जीवन रक्षा.
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु.
2: सिप्रदी तथा टाटा मोटर्सको सहकारी

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz सँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउन पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन्नै त्यस्तै आजको कार्यक्रममा हालैको भोटेकोशी बाढ़ी र आगामी दिनका लागि गर्न सकिने सुरक्षित बसोबास तथा सड़क व्यवस्थापनका बारेमा सड़क सुरक्षा एवं स्मार्ट सिटी विज्ञ तथा रोड सेफ्टी फोरम नेपालका अध्यक्ष डा मिलन पन्तसँग गरिएको कुराकानी पनि छ।
1: नेपाल पनि सुरुङ मार्ग अथवा टनेल युगमा प्रवेश गरेको छ भनेर हामीले 5-7 वर्षदेखि यही कुरा गरिरहेका छौँ, यही छलफलका विषयहरू बनिरहेका छन्। अब ती टनेलहरू कति सुरक्षित बनाउन सकिन्छ, हाम्रा पहाड़का संरचनाहरू कस्ता छन्, भौगोलिक हिसाबले हामीलाई कहाँनिर अप्ठ्यारो पर्छ भन्ने कुराको मूल्याङ्कन एक ठाउँमा छ भने हामीले सड़क निर्माण गर्दा हाम्रा पहाड़ हिमाल अथवा ती क्षेत्रहरूलाई कमजोर हुनबाट जोगाउने एउटा उपाय भनेको सुरुङ मार्गहरूको निर्माण हो।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, सरकारले भोटेकोशी बाढ़ीले बगाएका व्यावसायिक तथा ढुवानीका सवारी साधनको सट्टा नयाँ सवारी साधन खरिदमा लाग्ने कर छूट दिने भएको तपाईंलाई कस्तो लाग्छ?

यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाऊ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पनि सामान्य रूपमा सञ्चालन गराइएको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मौसम र सड़कको पूर्व जानकारी लिएर मात्र बाहिर यात्रामा निस्कन सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। काठमाडौँ उपत्यकामा भदौ 19 गते शुक्रबारदेखि 21 गते आइतबारसम्म काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट भएको सवारी कार्यवाहीमा विभिन्न शीर्षकमा कार्यवाही गरिएको छ। जाँडरक्सी सेवन गरेर गाड़ी मोटरसाइकल चलाउने 60 जना, सीसीटीभी कार्यवाहीमा 59 जना, रातो बत्ती उल्लंघन गर्ने 33 जना, तीव्र गतिमा गाड़ी तथा मोटरसाइकल चलाउने 59 जना, चर्को हर्न बजाउने 33 जना, लेन अनुशासन पालना नगर्ने 23 जना, अवस्था ठिक नभएका गाड़ी तथा मोटरसाइकल चलाउने 10 जना, वान वे नियम उल्लंघन गर्ने 6 जना र अन्य 453 जना गरी जम्मा 736 जनालाई कार्यवाही गरिएको छ। नारायणगढ़ मुगलिन सड़क आज बिहानदेखि आंशिक रूपमा बन्द गर्न थालिएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नका लागि स्थानीय प्रशासनले गाड़ी आवागमन आंशिक रूपमा रोक्न शुरू गरेको हो। सूचना अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजेसम्म, त्यसै गरी 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म, 3:50 बजेदेखि 4 बजेसम्म र बेलुकी 6 बजेपछिको समयमा सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ। यस बाहेकको समयमा यो ठाउँमा गाड़ी आवागमन रोकेर काम गर्नुपर्ने हुन्छ। कृष्णभीरको सड़क मर्मत कार्य सम्पन्न भएर गाड़ी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य चलिरहने सूचनामा उल्लेख छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। भोटेकोशी बाढ़ीले रसुवामा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले भदौ 10 गते आएको बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बाढ़ीबाट 28 सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको छ। त्यस्तै 8 सामुदायिक र 3 निजी विद्यालय, 14 ब्याङ्क तथा वित्तीय संस्था र एउटा पेट्रोल पम्प समेत प्रभावित भएका छन्। बाढ़ीले जिल्लाका करिब 1,500 घरमा क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ। बाढ़ीले जिल्लाको सड़क तथा पुल पूर्वाधारमा पनि व्यापक क्षति गरेको छ। प्रारम्भिक विवरण अनुसार 41 किलोमिटर सड़क बगाएको छ भने 6 पक्की पुल, 8 बेलीब्रिज र 10 झोलुङ्गे पुलमा क्षति पुगेको छ। भोटेकोशी, त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका जलविद्युत आयोजनाहरू पनि बाढ़ीको चपेटामा परेका छन्। प्रशासनका अनुसार जिल्लाका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले क्षतिको थप मूल्यांकन तथा विवरण संकलनको काम जारी रहेको जनाइएको छ। बाढ़ीबाट पूर्वाधार, निजी आवास तथा ऊर्जा क्षेत्रमा भएको क्षतिको पुनः मूल्यांकनपछि क्षतिको वास्तविक परिणाम अझ बढ़न सक्ने देखिएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलदेखि गोरूसिंगे चन्द्रौटा खण्डमा पर्ने तिनाऊ नदीमा सिग्नेचर पुल निर्माणको ठेक्का चिनिया कम्पनी एमएस आनहुई सिन्जियान होल्डिङ ग्रुपले पाएको छ। कम्पनीले प्रतिस्पर्धी 5 कम्पनीलाई पछि पार्दै 1,70,52,95,592 रूपियाँ 57 पैसामा उक्त पुल निर्माणको ठेक्का पाएको हो। सड़क विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार उक्त पुल निर्माणका लागि प्राविधिक मूल्यांकनबाट 6 कम्पनी शर्टलिस्टमा परेका थिए। प्राविधिक तथा आर्थिक मूल्यांकनमा एमएस आनहुईले सर्वाधिक 98.16 अंक प्राप्त गर्दै
ठेक्का हात पारेको हो। विभागले भने यो पुल निर्माणका लागि 2 अर्ब लाग्ने अनुमान गरेको थियो। महाशाखाका अनुसार यो पुलको ठेक्का डिजाइन एण्ड बिल्ड मोडलमा लगाइएको हो। सो अनुसार अब निर्माण कम्पनीले नै यसको डिजाइन निर्माण तथा सम्पूर्ण काम गर्नेछ। विभागले यस अघि नै उक्त पुलको विस्तृत अध्ययन र डिजाइन आर्किटेक्चर स्ट्रक्चर डिजाइनको नमूना समेत तयार पारिसकेको छ। ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले अबको 3 वर्षभित्र अर्थात 2086 भदौभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ। साथै निर्माण भएपछि 5 वर्षसम्मको मर्मत सम्भारको काम समेत गर्नुपर्नेछ। सरकारले गत आर्थिक वर्षको बजेटमा नारायणी नदी र तिनाऊ नदीमा सिग्नेचर पुल निर्माण अघि बढ़ाइने घोषणा गरेको थियो। नारायणी पुलको भने ठेक्का लागेर निर्माण काम भइरहेको छ। सरकारले बेलायत र चीनसँग 40 वटा बेलीब्रिज सहयोग मागेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले 35 मोटरेबल पुल बगाएपछि सरकारले 2 देशसँग 40 वटा बेलीब्रिज मागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत बेलायतसँग 10 वटा र चीनसँग 30 वटा बेलीब्रिज उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिनुभएको हो। उहाँका अनुसार काठमाडौँ स्थित बेलायती राजदूतावासलाई 70 मिटर भन्दा लामा र डबल लेन भएका 10 वटा बेलीब्रिज अनुदानमा उपलब्ध गराइदिन अनुरोध गरिएको छ। त्यस्तै नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि 30 वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको पनि उहाँले जानकारी दिनुभएको छ। उहाँले सरकारले क्षतिग्रस्त पूर्वाधारहरू जतिसक्दो चाँडो सम्भव भएमा मर्मत गर्ने र मर्मत सम्भव देखिए पुननिर्माणलाई प्राथमिकता दिइएको बताउनु भएको छ। प्रभावित क्षेत्रमा संचार र 5.77% घरधुरीमा मात्रै विद्युत सेवा पुर्याउन बाँकी रहेको जानकारी दिनुभएको छ। अन्य पूर्वाधार पहिलेकै अवस्थामा फर्काउन सम्बन्धित मन्त्रालयहरूको नेतृत्वमा तीव्र गतिमा काम भइरहेको छ। गल्छी मोगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरको हिलसाइडमा ग्याबिन ब्रेस्ट वाल माथिबाट सवारी साधन सञ्चालन गर्न मिल्ने गरी निर्माण अघि बढ़ाइएको हो। बिहिबारदेखि नै रूख कटान र भित्ता काटेर ट्र्याक खोल्ने काम चलिरहेको छ। कृष्णभीरको समस्या दीर्घकालीन रूपमा समाधानका लागि टनेल, सोयल नेलिङ, सिट पाइल लगायतका विकल्पबारे आवश्यक अध्ययन गरिने पनि बताइएको छ। त्रिशुली बेत्रावती सड़क खण्ड अन्तर्गतको 10 किलोमिटर मध्ये 8 किलोमिटरमा लेदो हटेको छ भने बाँकी 2 किलोमिटरमा काम जारी रहेको छ। क्षतिग्रस्त थप 35 किलोमिटरमा काम गर्नका लागि आपतकालीन बोलपत्र आह्वान भइसकेको बताइएको छ। यस्तै बाढ़ीले बगाएको पुल मध्ये 3 ठाउँमा बेलीब्रिज जडानको काम अघि बढ़िसकेको पनि जानकारी प्राप्त भएको छ। देवीघाट स्थित चादीमा बेलीब्रिज राख्न फाउण्डेशन निर्माण शुरू भइसकेको छ। भेत्रावतीमा बेलीब्रिज राख्न सर्वे भई फाउण्डेशन निर्माण शुरू भएको छ। त्रिशुलीमा बेलीब्रिज जडान गर्न सर्वे सकिएको छ। उक्त स्थानमा 120 मिटरको बेलीब्रिज आवश्यक देखिएको छ। भदौ 10 गते आएको बाढ़ीले पक्की पुल बगाएपछि नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा बेलीब्रिज निर्माण रफ्तारमा अघि बढ़ेको छ। नेपाली सेनाको इन्जिनियरिङ टोलीले तादीमा अमेरिकन प्रविधिको एक्रो ब्रिज धमाधम निर्माण गरिरहेको छ। नेपाली सेनाका अनुसार इन्जिनियरहरूले दिनरात पुल जडानको काम गरिरहेका छन्। उक्त पुल निर्माणमा 55 जनाको टोली खटिएको सेनाले जनाएको छ। सेनाका अनुसार उक्त पुलको लम्बाई 60 मिटर रहेको छ। 5.5 मिटर चौड़ाईको यो पुलको भारवहन क्षमता 50 टन रहेको छ। पुलको मुख्य संरचना नदीमाथि वारपार जोड़िसकिएको छ। तीव्र गतिमा काम भइरहेकाले यो साताभित्रै निर्माण सम्पन्न गर्ने गरी सवारी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यो पुल सञ्चालनमा आएसँगै गल्छी विदुर सीधा सड़क सञ्जालमा जोड़िनेछ। यो पुल केही हप्तामै जडान गर्न सकिन्छ। आवश्यकता अनुसार पुलको लम्बाई र भारवहन क्षमता बढ़ाउन वा घटाउन पनि सकिन्छ। कुनै ठाउँमा अस्थायी रूपमा पुल प्रयोग गरिसकेपछि यसलाई खोलेर अर्को ठाउँमा लैजान र पुनः जडान गर्न सकिन्छ। रसुवा जिल्लालाई सड़क सञ्जालसँग जोड्ने वैकल्पिक सड़क आंशिक रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले एउटा सूचना जारी गर्दै वैकल्पिक रूपमा सञ्चालनमा ल्याइएको सड़क अर्को सूचना जारी नभएसम्म आंशिक रूपमा बन्द हुने जानकारी गराएको हो। प्रशासनका अनुसार यी सड़क मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक निश्चित समय सवारी आवागमनमा समेत हुने गरी आंशिक बन्द गरिएको हो। अत्यधिक सवारी चापका कारण गाड़ीहरू फस्ने र पहिरो खस्ने जस्ता समस्या आई पटक पटक बाटो अवरूद्ध हुन थालेपछि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार सड़क तत्काल मर्मत गर्न लागिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार यी सड़क दैनिक रूपमा बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 2 बजेदेखि 5 बजेसम्म बन्द हुने भएको हो।
सरकारले भोटेकोशी बाढ़ीले बगाएका व्यावसायिक तथा ढुवानीका सवारी साधनको सट्टा नयाँ सवारी साधन खरिदमा लाग्ने कर छूट दिने भएको छ। भदौ 18 गते बसेको मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ी पीड़ित व्यवसायीका लागि व्यवसाय पुनरूत्थानको प्याकेज घोषणा गर्दै यस्तो निर्णय गरेको हो। साथै मन्त्री परिषदको बैठकले बाढ़ीको कारण मरमत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढ़ीले बगाई हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीको साधन दर्ता खारिज गर्दा कुनै शुल्क नलाग्ने निर्णय गरेको छ। त्यस्तै बाढ़ीबाट क्षति पुगेको व्यावसायिक तथा ढुवानीका सवारी साधनमा पुगेको क्षति तथा बीमा भुक्तानी मूल्यांकन गरी नयाँ सवारी खरिदका लागि ब्याङ्कको बेस रेटमा न्यूनतम प्रिमियम दर थप गरी कर्जा उपलब्ध गराउने र यस्तो कर्जामा तोकिएको ऋण मूल्य अनुपात पुनरावलोकन गर्ने भएको छ। बाढ़ी प्रभावित सबै प्रकारका ऋणीलाई कर्जामा एक वर्षको लागि ब्याङ्कको आधार दरमा 0.5% बिन्दुको प्रिमियम दर वा विद्यमान प्रिमियम दर थप गर्दा कायम हुने ब्याजदर मध्ये जुन कम हुन्छ सो ब्याजदर लागू गरिने भनिएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा हालैको भोटेकोशी बाढ़ी र आगामी दिनका लागि गर्न सकिने सुरक्षित बसोबास तथा सड़क व्यवस्थापनका बारेमा सड़क सुरक्षा एवं स्मार्ट सिटी विज्ञ तथा रोड सेफ्टी फोरम नेपालका अध्यक्ष डा मिलन पन्तसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भदौ 10 गतेको बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक, सबै सरकारी कार्यालयमा झण्डा आधा झुकाइयो।
0: जलविद्युत आयोजनामा 900 बढ़ी अझै बेपत्ता, त्रिशुली थ्रीबीको खोजी नभएको भन्दै आफन्तहरू प्रदर्शनमा।
1: राजसपा सभापति लामिछाने र अमेरिकी विदेश मन्त्री रूबियो बीच टेलिफोन वार्ता, आवश्यक सबै सहयोग गर्न तयार रहेको अमेरिकी प्रतिबद्धता।
0: इण्डोनेशियामा ज्वालामुखी विस्फोटपछि उड़ान बन्द हुँदा हजारौं यात्रु अलपत्र, अमेरिकामा कार्गो जहाज दुर्घटना हुँदा 5 जनाको मृत्यु।
1: र इंग्लिश प्रिमियर लीगमा चेल्सी विरूद्ध आर्सेनलको जीत, म्यान्चेस्टर युनाइटेड र एभर्टन बीच 2-2 गोलको बराबरी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भदौ 10 भोटेकोशी बाढ़ीमा आएको विनाश, भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परी मृत्यु भएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। आज देशभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। भदौ 18 बसेको मन्त्री परिषदको बैठकले भोटेकोशीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढ़ीमा परि अहिलेसम्म 1,342 जनाको मृत्यु भइसकेको छ भने 4,996 जना सम्पर्कविहीन छन्। विनाशकारी बाढ़ीमा परि 6,083 जना घाइते भएका छन् र खोज उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 13,391 जनाको उद्धार गरिएको छ।
1: रसुवा बाढ़ीका क्रममा त्रिशुली 3B हराएका आफन्तको खोजीको माग गर्दै आफन्तहरूले आज काठमाण्डुको माइती घरमा धरना दिएका छन्। सुरुङमा फँसेका आफन्तको खोजी नगरी दिएको गुनासो गर्दै उनीहरूले धरना दिएका हुन्। 2 साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फँसेका आफन्तको खोजीमा ध्यान नदिएको भन्दै उनीहरूले कति दिन घरमा कुरेर बस्ने, कति दिन घरमा बसेर रुने भन्दै प्लेकार्ड सहित माइती घरमा आएर सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले जलविद्युत आयोजनाको सुरुङमा रहेका भनिएका आफन्तको तस्वीर प्रदर्शन गर्दै तत्काल खोजी गरिदिन अनुरोध गरिरहेका छन्।
0: जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार कार्य आज पनि जारी छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवागढ़ी जलविद्युत आयोजनाको 225 मिटरभित्र प्रवेश गर्दा ठूला चट्टानहरू भेटिएपछि वैकल्पिक मार्गबाट पावर हाउस, कन्ट्रोल रूम र ट्रान्सफर्मर रूमसम्म पुगिए पनि कोही फेला परेका छैनन्। लाङटाङको टनलमा खोजी जारी छ। किलिमी आयोजनामा 110 मिटर भित्रसम्म प्रवेश गर्दा पनि केही भेटिएको छैन। माथिल्लो त्रिशुली 1 वाटर पम्पको सहायताले पानी हटाउने काम भइरहेको छ। शनिबार 1 चिनिया नागरिकको जीवितै उद्धार गरिएकामा हिजो थप 2 शव भेटिएका छन्। अझै 548 जना सम्पर्कविहीन छन्। त्रिशुली 3A टनेलमा खोजी जारी रहे पनि कोही फेला परेका छैनन्। 3B पनि एडल्ट टनेलको टनेल केन्द्रित खोजी भइरहेको छ। यता अस्ट्रेलियन भूगर्भविद तथा विपद उद्धारकर्ता प्रोफेसर आर्नोल्ड डिक्सले नेपालमा आफूले पहिले कहिल्यै सामना नगरेको परिस्थितिको सामना गरिरहेको बताउनु भएको छ। घटनास्थलमै रहनुभएका डिक्सले नेपालमा अहिले एउटा मात्र नभई फरक फरक ठाउँमा एकैपटक धेरै जटिल उद्धार कार्यहरू भइरहेको बताउनुभयो। यस परिस्थितिमा उहाँले भारतको सिल्क्यारा सुरुङ दुर्घटनाको स्मरण गर्दै सिल्क्यारामा 41 जना जमीनमुनि थुनिएका बेला उनीहरूलाई जीवितै बाहिर ल्याउने एउटा असम्भव जस्तै देखिने लक्ष्य हासिल गरेको सम्झनु भएको छ।
1: रासुवामा 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। भटेकुसी बाढ़ीका कारण अवरूद्ध बनेको विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन काम तीव्र रूपमा भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बावजूद रासुवामा करिब 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको हो। धादिङमा करिब 99.8%, नुवाकोटमा 96.7% सञ्चालनमा आइसकेको छ। बाँकी क्षेत्रमा विद्युत पुर्याउनको लागि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। यसैबीच वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत 3 कार्यालय प्रयोजनका र 500 घरायसी प्रयोजनका सौर्य विद्युत प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ। रसवामा विद्युत सेवा सञ्चालन हुन समय लाग्ने स्थानका एक हजार दुई सय अठहत्तर घर पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ। सड़क अवरूद्ध भएका क्षेत्रमा हेलिकप्टर मार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच कुराकानी भएको छ। रुबियोले लामिछानेलाई टेलिफोन गर्नुभएको थियो। त्यसक्रममा भोटेको सीमा आएको बाढ़ीमा ज्यान गुमाउने प्रति रुबियोले दुःख व्यक्त गर्दै नेपाल सरकारको साथमै रहेको बताउनु भएको छ। लामिछानेले नेपाल सरकारले जारी खोज उद्धार र राहत कार्यलाई सहयोग गर्न उपलब्ध सबै स्रोतहरू परिचालन गरिरहेको बताउनु भएको थियो। नेपाली नागरिकसँगै लामिछानेले विदेश मन्त्री रुबियोलाई नेपाल सबै विदेशी नागरिकको सुरक्षा र सुरक्षाप्रति उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस कठिन परिस्थितिमा अमेरिकी सरकारको सहयोगको लागि पनि कृतज्ञता व्यक्त गर्नुभएको छ। जवाबमा रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग प्रदान गर्न तयार रहेको उल्लेख गर्नुभयो। अमेरिकाले नेपाललाई 5 लाख अमेरिकी डलर नगद तथा 35 लाख डलर भन्दा बढ़ीको सहायता सामग्री सहयोग गर्ने घोषणा गरिसकेको छ।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक एवं धार्मिक पर्व न्वागी छुनाम मनाउँदैछन्। विशेष गरी मकवानपुर, चितौन, धादिङ र गोर्खाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। न्वागीका अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितौन र धादिङ जिल्लामा सार्वजनिक विदा दिएको छ। नयाँ अन्नबाली भित्राएपछि पितृ र भूमिलाई चढ़ाएर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोड़िएको छ। चेपाङ समुदायमा पितृलाई अर्पण नगरी तथा भूमिको पूजा नगरी नयाँ अन्न, फलफूल र कन्दमूल खान नहुने धार्मिक विश्वास छ। नागिका दिन घैया धान, काउनो, गाभा, पिनालु, घिरौला र निबुवा लगायतका नयाँ उत्पादन चढ़ाउने गरिन्छ। पर्वको अवसरमा समुदायका झाँक्री पान्देले ढ्याङ्ग्रो बजाउँदै पूजा तथा फलाक्ने र पितृको स्मरण गर्ने धार्मिक विधि सम्पन्न गर्छन्। चेपाङ भाषामा न्वागीलाई छोनाम भनिन्छ भने कतिपय स्थानमा पान्दे घ्यासा पनि भनिन्छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेशियामा ज्वालामुखी विस्फोट भएपछि त्यहाँका 8 विमानस्थलमा करिब 1,70,000 यात्रु अलपत्र परेका छन्। ज्वालामुखी विस्फोटपछि ती विमानस्थलबाट हुने उडान रोकिएका छन्। जकार्ता स्थित सोएकार्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको आकाशमा अचानक क्राकाटुआ ज्वालामुखीको खरानी भेटिएपछि उडान बन्द गरिएको। इण्डोनेशियाको यातायात मन्त्रालयका अनुसार 1,558 उडान डिले भएका छन्। स्थानीय समय अनुसार आज बिहान 9 बजेसम्म विमानस्थलहरू बन्द थिए। अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि शुरू भएको थियो। त्यसपछि आसपासका क्षेत्रमा लगातार भूकम्प जस्तो अवस्था सृजना हुन थालेको थियो। लाभाका फोहरा र शक्तिशाली विस्फोटका आवाज लगातार सुन्न थाले। आइतबार बिहान सबेरै थप 2 विस्फोट भएका थिए। यातायात मन्त्रालयले उडान सञ्चालन रोकिएपछि मुख्य रूपमा सिंगापुर जाने आउने उडानहरू प्रभावित भएको बताएको छ। यसैबीच अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको छ। धावन मार्गबाट बाहिरपट्टि भएको दुर्घटनामा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएका छनृ अमेजन एयरको उक्त कार्गो विमान स्थानीय समय अनुसार करिब दिउँसो 2 बजे अवतरण गरेपछि धावन मार्गबाट अगाडि बढ़ेर दुर्घटनाग्रस्त भएको थियो। विमान करिब 209 किलोमिटर प्रति घण्टाको गतिमा धावन मार्गबाट बाहिरिएको थियो। बोइङ 767-300 विमानले धेरैवटा सवारी साधनलाई ठक्कर दिएपछि आगलागी भएको थियो।
1: र अब खेल समाचार। इंग्लिस प्रिमियर लीग फुटबलमा आर्सनलले चेल्सीलाई 2-1 गोलले पराजित गरेको छ। यससँगै आर्सनलले लगातार तेस्रो जीत हासिल गरेको छ। गैराती लन्डन डर्बीमा चेल्सीका मोर्गान रोजर्सले खेल शुरू भएको 77औं सेकेण्डमै खेल गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलको 25औं मिनटमा काई हार्वर्ड्सले गोल गर्दै आर्सनललाई खेलमा फर्काए। दोस्रो हाफ शुरू भएको 5 मिनटमै कप्तान मार्टिन ओडोगार्डले गोल गरेपछि आर्सनल 2-1ले अगाडि बढ़ेको थियो। त्यसपछि चेल्सीले बराबरीको लागि प्रयास गरे पनि आर्सनलले अग्रता जोगाएको थियो। यस जीतसँगै आर्सनलले 3 खेलबाट 3 खेल जित्दै आफ्नो 100% शुरूआत कायम राख्यो। यस्तै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई 2-2 गोलको बराबरी खेलेको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको पहिलो मिनटमै ब्रायन एम्बुमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। खेलको 83औं मिनटमा टाइडिक जर्जले एभर्टनका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको 88औं मिनटमा बेन्जामिन सेस्कोले हेड मार्फत गोल गर्दै युनाइटेडलाई 2-1को अग्रता दिलाए, तर इन्जुरी समयको 6औं मिनटमा एन्सली मैटल्यान्ड नाइल्सले गोल गर्दै एभर्टनलाई 2-2को बराबरीमा पुर्याएका थिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भदौ 10 गतेको बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक। सबै सरकारी कार्यालयमा झण्डा आधा झुकाइयो।
0: जलविद्युत आयोजनामा 900 बढ़ी अझै बेपत्ता। त्रिशुली 3B मा फँसेकाहरूको खोजी नभएको भन्दै आफन्त आक्रोशित।
1: रासोपा सभापति लामिछाने र अमेरिकी विदेश मन्त्री रूबियो बीच टेलिफोन वार्ता। आवश्यक सबै सहयोग गर्न तयार रहेको अमेरिकी प्रतिबद्धता।
0: इण्डोनेशियामा ज्वालामुखी विस्फोटपछि उडान बन्द हुँदा 1000 यात्रु अलपत्र। अमेरिकामा कार्गो जाँच दुर्घटना हुँदा 5 जनाको मृत्यु।
1: र इंग्लिश प्रिमियर लीगमा चेल्सी विरूद्ध आर्सेनलको जीत। म्यान्चेस्टर युनाइटेड र एभर्टन बीच 2-2 गोलको बराबरी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart. Helping make your life easier.
8: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगेको सरकारको दावी। उद्धार कार्य जारी रहेको विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर उप्रेतीको भनाई।
0: राष्ट्रपति पौडेलले केही बेर पछि राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उद्धार राहत र पुनर्स्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग सभामुख अर्यालको आग्रह।
1: दैलेखको सदरमुकामको नमूना बस्ती फेरि पहिरोको उच्च जोखिममा। झापाबाट 22 हात्तीको समूह भारततर्फ।
0: स्ट्रेट अफ होर्मुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जहाजलाई प्रतिबन्ध सूचीमा राखिने।
1: र नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुई खेल हुँदै मधेस पहिलो जीतको खोजीमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार

0: सम्मेलनमा उहाँले हेलिकप्टर लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनुभयो। हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकतामा राखिएकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँमा मात्रै राहत लैजान नसकिएको बताउनुभयो। त्यस्ता क्षेत्रमा त्रिशुली र रसुवा लगायत हेलिकप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको समेत उहाँले जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अघि बढ़ाएको पनि बताउनुभयो। कार्यकारी प्रमुखको प्रेतिका अनुसार बेपत्ता व्यक्तिका नाम प्राप्त हुने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गर्ने गरी खोजी गर्ने बताउनुभयो। सोही पत्रकार सम्मेलनमा नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढ़ीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने बताएको छ। सहायक रथी सुभाषसंघ थापाले टनेलमा खोजी र उद्धार कार्य अहिले तीव्र रूपमा भइरहेको बताउनुभयो। सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रू नभएसम्म काम नरोकिने उहाँले बताउनुभयो। बाढ़ीले प्रभावित जलविद्युत आयोजनाहरूमा करिब 121 जना नागरिक फँसेको अनुमान सेनाले गरेको छ।
1: रसुवा बाढ़ीका क्रममा त्रिशुली 3B हराएका आफन्तहरूको खोजीको माग गर्दै आफन्तहरूले आज काठमाण्डुको माइती घरमा धरना दिएका छन्। सुरुङमा फँसेका आफन्तहरूको खोजी नगरिदिएको गुनासो गर्दै उनीहरूले धरना दिएका हुन्। दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फँसेका आफन्तहरूको खोजीमा ध्यान नदिएको, उनीहरूले कति दिन घरमा बसेर कुर्ने, कति दिन घरमा बसेर रुने भन्दै प्लेकार्ड सहित माइती घरमा आएर सरकारको ध्यान आकर्षण गराएका हुन्। उनीहरूले जलविद्युत आयोजनाको सुरुङमा रहेका भनिएका आफन्तको तस्विर प्रदर्शन गर्दै तत्काल खोजी गरिदिन अनुरोध गरेका छन्।
0: राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ। भदौ 10 गतेको भटियोकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा अवलोकन गरेर काठमाडौँ फर्किनुभएका उहाँले अहिले दिउँसो 3:30 बजे सम्बोधनको तयारी गर्नुभएको हो। उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढ़ी प्रभावित र पीड़ितसँग भेटघाट गरी गुनासो सुन्नुभएका राष्ट्रपति पौडेलले देशवासीका नाममा सम्बोधनको तयारी गर्नुभएको हो। सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले अकल्पनीय बाढ़ीका कारण भएको जनधनको क्षतिबारे आफूले देखेको अवस्था उल्लेख गर्दै खोज उद्धार राहत एवं पुनर्स्थापनाका लागि सरकार र सरकारवालाहरूलाई आग्रह गर्नुहुनेछ।
1: सभामुख डोल प्रसाद अरियालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत तथा पुनर्स्थापनाका काम अघि बढ़ाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छीस्थित भटेकोशी बाढ़ी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनु भएको हो। सभामुख अरियालले बाढ़ीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनर्स्थापनाका काम द्रुत गतिबाट अघि बढ़ाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो। राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। वास्तविक पीड़ितको पहिचान गरी सबै प्रभावित परिवारले समान रूपमा राहत पाउने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
0: परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरुथिसाम एडम्बेस आज टेलिफोन वार्ता भएको छ। वार्ताक्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भटेकोशी बाढ़ीबाट भएको क्षतिप्रति मालदिव्स सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाल प्रति एकबद्धता जनाउनु भएको छ। विपदको यस दुखद घड़ीमा नेपाल सरकार र नेपाली जनताप्रति उहाँले गहिरो संवेदना र समर्थन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी परराष्ट्र मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति एकबद्धता र समर्थन व्यक्त गरेकोमा आभार व्यक्त गर्नुभयो। टेलिफोन वार्ताक्रममा उहाँहरू बीच जलवायु परिवर्तनको जोखिम जोखिममा रहेका दुवै देशले सामना गरिरहेका साझा चुनौती र तिनका समाधान बारेमा छलफल भएको छ। उहाँहरूले क्षेत्रीय र बहुपक्षीय मञ्च मार्फत जलवायु न्यायको प्रवर्धनका पक्षमा अझ समन्वय सहित सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेलाई अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि टेलिफोन गरी थप सहयोगका लागि तयार रहेको बताउनु भएको थियो। यसअघि अमेरिकाले नेपाललाई 5 लाख अमेरिकी डलर नगद र 35 लाख डलरभन्दा बढ़ीको सहायता सामग्री सहयोग गर्ने घोषणा गरिसकेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दैलेखको नारायण नगरपालिका एक नमूना बस्ती फेरि पहिरोको उच्च जोखिममा परेको छ। लगातारको वर्षाका कारण बस्तीमा पहिरो जान थालेपछि 8 घर परिवारका 37 जना स्थानीय विस्थापित भएका छन्। पहिरोको जोखिम बढ़ेपछि लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पीड़ितलाई उद्धार गरेको छ। विस्थापित 37 जनालाई सोही ओडामा रहेको तरकारी संकलन केन्द्रको भवनमा राखिएको छ। भिरालमा रहेको 65 घरधुरीको यो बस्तीमा एउटा घर पुरिदा सिंह बस्ती नै जोखिममा पर्ने अवस्था छ। नारायण नगरपालिका एकका ओडा अध्यक्ष सन्देश श्रेष्ठले बस्तीको प्रत्यक्ष अनुगमन गरी प्रभावितसँग छलफल गरिरहेको जानकारी दिनुभयो।

0: はい。
1: विगत एक महिनादेखि झापा जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका 22 वटा हात्तीको समूह आज भारततर्फ फर्किएको छ। भारतबाट आएको हात्तीको ठूलो हुल आफ्नै प्राकृतिक वासतर्फ फर्किएपछि स्थानीयले ठूलो राहतको महसुस गरेका छन्। बच्चासहितका उक्त हात्तीको हुलले माउन्डाङ्गी शान्तिनगर लगायतका क्षेत्रमा दैनिक जस्तो उपद्रव गर्दै आएका थिए। हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन कम्तीमा आज भए पनि

0: दिनाबक्छ सनस्क्रिन पग्लिन्छ र गर्मीको चर्को घाममा छाला यूवी ड्यामेजको रिस्कमा हुन्छ। बादल लागेको दिनमा सनस्क्रिन आवश्यक छैन जस्तो लाग्न सक्छ, तर दिनको अन्त्यमा स्किनको ग्लो हराउँदै जान्छ। जाडो मौसम सुन्दर र कम्फर्टिङ हुन्छ, तर जाडोमा छालाले मोइस्चर गुमाउन थाल्छ र सन ड्यामेज अझै बढी हुन सक्छ।
1: सनबर्न र डल स्किनको समस्याले सताइरहेको छ। यूवी रेजले तपाईँको छालालाई हरेक मौसममा असर गर्दछ। नदेखिने यूवीबी रेजले सनबर्न गराउँछ भने यूवीए रेजले छालाको भित्रसम्म पुगेर एजिङ, पिगमेन्टेसन र स्किन डिजिजेसहरूको रिस्क बढाउँदछ। त्यसैले इफेक्टिभ सन प्रोटेक्सन आवश्यक छ।
0: सनफ्री स्किन अक्वा क्लियर व्हाइट एडभान्स जापानिज यूवी टेक्नोलोजीबाट साइन्टिफिकली फर्मुलेटेड सनस्क्रिन। यसमा भएको डर्माटोलोजिस्ट टेस्टेड फर्मुलाले यूवीए र यूवीबी ड्यामेज विरुद्ध 5 times sun protection dinsa ra environmental stress bata jogauncha. Yo lightweight ra waterproof cha. Yesma raheko vitamin C, B3 ra ceramide le chhala lai soft ra healthy rakhna madad garcha. Sun ready always, all season, all moments.

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालसँगै उषा किरणको नमस्कार। टनेलमा ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार कार्य नरोकिने। सुरुङभित्र करिब 121 जना मात्रै फँसेको हुन सक्ने नेपाली सेनाद्वारा जानकारी। छिटो खोजिदिन भन्दै तिर्सुली 3B आयोजनाभित्र बेपत्ता कर्मचारीका आफन्तले गरे माइतीघरमा प्रदर्शन।
1: नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील। बेपत्ता भएकाहरूको पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन आग्रह। अन्तर्राष्ट्रिय समुदायसँग उद्धारका लागि नेपालले माग्यो थप उपकरण।
0: प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज 6 गते अमेरिका जाने, 9 गते नै फर्किने तय। भ्रमण प्रतिनिधि मण्डल 10 जनासम्मको हुन सक्ने। रसुवा बाढ़ीपछिको उद्धार राहत वितरणमा संसदीय समितिको चासो, बुधबार बैठक बस्दै।
1: भदौ 10 को बाढ़ीमा परि चीनतर्फ 24 देशका 519 नागरिक अझै बेपत्ता। 43 जनाको मृत्यु पुष्टि। हुर्मुज लज डमरूम मध्ये नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी।
0: र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने। निजी लगानीकर्ता कम्पनीलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, तँ त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एफएम 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील सम्बन्धी खबरबाट। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको बताउनु भएको हो। राष्ट्रपति पौडेलले रसुवा बाढ़ीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गर्नुभएको छ।
8: अन्तर्राष्ट्रिय समुदायका मित्रहरू, यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
0: उहाँले नेपालले विगतमा पनि भूकम्प, बाढ़ी, पहिरो, महामारी र अन्य विभिन्न विपत्तिको सामना गर्दै आएको बताउँदै प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढ़ताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको बताउनुभयो। राष्ट्रपति पौडेलले भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि बेपत्ता भएकाको पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित गराउन आग्रह गर्नुभयो।
8: सबैभन्दा महत्वपूर्ण कुरा, हामीले यस विपत्तिमा ज्यान गुमाउनु भएका प्रति मर्यादा, सम्मान र करूणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्छ। मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनु पर्दछ। आवश्यकता अनुसार डीएनए नमूना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउने तर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ।
1: भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाई भएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ। परराष्ट्र मन्त्रालयले आज जारी गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपील गरिएको हो। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार गर्न र बाक्लो लेदोको कारण मानिसको पहुँच पुग्न नसकेका स्थानमा खोजी गर्न नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त भएपछि सरकारले विदेशी नियोग र मित्र राष्ट्रहरूसँग सहयोग मागेको छ। सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अप्ठ्यारो भूबनोट, पहिरोग्रस्त क्षेत्र र सुरुङभित्रको अवस्था स्क्यानिङ गरी बेपत्ताको खोजी गर्न उच्च क्षमताको ड्रोन र लाइडरको माग गरेको छ।
0: र सुवाको भुटेकोशीमा आएको बाढ़ीले करिब 11 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा ती आयोजनाका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको नेपाली सेनाले जनाएको छ। आज आयोजित ब्रिफिङमा परियोजनासँग सम्बन्धित करिब 900 जना सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र नफसेको सेनाको भनाइ छ। परियोजनाबाट दिइएको 900 हाराहारी संख्या टनेलभित्र फँसेका व्यक्ति होइनन्। आफ्नो प्रस्तुति दिँदै सेनाका एक प्रतिनिधिले भन्नुभएको छ, त्यो टनेलभित्र फँसेका व्यक्ति होइनन्, परियोजना संघ आबद्ध व्यक्ति हुन्। हाराहारी 121 जना मात्र टनेलभित्र फँसेको देखिन्छ। नेपाली सेनाले बाढ़ीबाट क्षति पुगेका जलविद्युत आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्य नरोकिने जनाएको छ। अहिले रसुवागढ़ी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली, द्रुत प्रतिकार्य टोली र आयोजनाका प्रतिनिधि सहितको टोली पावर हाउस तथा नियन्त्रण कक्षसम्म पुगेर खोजी कार्य गरिरहेका छन्। त्रिशुली 3A पावर हाउस तथा सुरुङमा नेपाली सेनाको टोली उद्धार सामग्री सहित निरन्तर खोज तथा उद्धारमा छ। त्रिशुली 3B अडिट 2 प्रवेश गरेको सेनाको टोली अडिट 1 बाहिरिएको छ। अडिट 2 सुरुङबाट उत्खनन मेसिन लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ। हालसम्म कुनै व्यक्ति वा अन्य सामग्री त्रिशुली 3B फेला परेको छैन। यता छिलेमी हाइड्रोमा अहिले विदेशी प्राविधिक सहितको संयुक्त टोलीले सानो उत्खनन मेसिन र लेदो तान्ने पम्पको सहायताले सुरुङभित्रको लेदो हटाउने काम गरिरहेको छ। हेलिकप्टरबाट स्याफ्रोबेसीमा झारिएको उत्खनन मेसिनलाई डोरीको सहायताले सुरुङ क्षेत्रमा जाने काम भइरहेको छ। माथिल्लो त्रिशुली 1 विदेशी प्राविधिक सहितको टोलीले तापीय क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी कार्य गरेको नेपाली सेनाले जनाएको छ।
1: त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत रहँदा बाढ़ीमा परि बेपत्ता भएका कर्मचारीको परिवारले भने आज काठमाडौँको माइतीगर मण्डलामा प्रदर्शन गरेका छन्। बाढ़ी आएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था ज्ञात रहेको भन्दै पीड़ित परिवारले सरकारको ध्यान आकर्षण गराएका छन्। प्रदर्शनमा उत्रिएका परिवारजनले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य सुस्त भएको भन्दै सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन्।
9: हाम्रो जिन्दगीको त केही मोलै नभयो जस्तो फिल भइसक्यो हामीलाई। होइन, हामी त किरा फट्याङ्ग्रा हो नि, सानो जस्तै फिल भइसक्यो। हामी यो देशका नागरिकै होइन कि, हाम्रो खोज एउटा सरकारले गरि त राखेको छ तर कतिसम्म गरिरहेछ त्यो हामीलाई अपडेट हुनु पर्यो नि त। हामी कहिले सिओलाई कल गर्छौँ, कहिले त्यहाँको वडा अध्यक्षलाई कल गरिरहेको छौँ, के भइरहेको छ अपडेट भन्यो नि। त्यहाँ एस्कलेटर जान सकेको छैन रे, यो छैन रे, होइन, हामीलाई एक्ज्याक्ट के भइरहेको छ त्यो त हामीले थाहा पाउनु पर्यो नि त। त्यो हाम्रो अधिकार हो नि त। हेलिकप्टरले रेस्क्यु गर्छ भनेर हामी एकदम ढुक्कले बस्यो। बेलुका त खबरै छैन, खबरै छैन, केही अपडेट छैन। कहिले कता फोन गर्यो, कहिले कता फोन गर्यो, उहाँहरू सुरक्षित छ भनेर हामी 3 बस्यो। त्यसपछि अझसम्म केही पत्ता लागेको छैन। मेरो दिदीले नुन नखाएको 10 भइसक्यो, उहाँले आउनुहुन्छ भनेर मन्त्र जप गर्नुहुन्छ, कोही भन्नुहुन्छ नरुनु स्थितिको अगाडि। हामी कसरी नरुनु, रोएर आफ्नो पीडा पोख्ने हो नि त। दिदीको अगाडि कसैले नरौ नरौ भन्नुहुन्छ, होइन, अब नरोइकन कसरी बस्नु भनेर। 13 भइसक्यो मेरो दिदी कुरेर बसेको, 10 भइसक्यो नुन एक साग नखाएर बसेको। मेरो आफ्नै भेनाजी हुनुहुन्छ, त्यही दिन फर्किन्छु भनेर आउनुभएको, त्यही दिन 5 फर्किन्छु भनेर त हाम्रो अनन्त कालसम्म भयो नि त यो त पर्खाइ हाम्रो।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएका नागरिकको सम्मानमा आज राष्ट्रिय शोक मनाइएको छ। बाढ़ीको 13 दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै आज शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालय, विदेशी स्थित नेपाली दूतावास र कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा जोगाइएको छ। बाढ़ीको 13 दिन सरकारले मृतकप्रति आज उच्च सम्मान प्रकट गर्दै शोक मनाएको हो। नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपाल स्थित सिनियर दूतावासले श्रद्धांजलि कार्यक्रम आयोजना गर्यो। बाढ़ी पहिरोमा परिज्यान गुमाएका पीड़ितहरूको शोकमा चिनिया राष्ट्रिय झण्डा आधा झुकाइएको छ। चिनिया दूतावासले चीन र नेपाल सधैं आशा र दृढ़ताका साथ एकअर्काको साथमा उभिने र कठिनाईलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायको पुननिर्माण गर्ने बताएको छ।
1: संसदीय समितिले रसुवा बाढ़ी पश्चात उद्धार राहत वितरण तथा पुनस्थापनामा चासो व्यक्त गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले यस सम्बन्धमा औपचारिक रूपमा छलफल गर्दैछ। रसुवा बाढ़ी पश्चात नेपाल सरकारबाट हालसम्म भए गरेका उद्धार राहत वितरण तथा पुनस्थापनाका सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्दैछ। विपदबाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग र विपदपछिको क्षति र प्रभावको मूल्यांकनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्न समितिको बैठक राखिएको छ। पर्सि बिहान 9:30 बस्ने गरी समितिको बैठक बोलाइएको छ। भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा विनाशकारी बाढ़ी आएको थियो। बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितौन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छन्। बाढ़ीमा परि बेपत्ता भएका मध्ये 1355 जनाको शव फेला परेको छ। 4996 जना सम्पर्कविहीन छन्। 6672 जना घाइते भएका छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट करिब 13396 जनाको उद्धार गरिएको छ। यो अवस्थामा सरकारले गर्दै गरेको काम कारवाही, उद्धार राहत वितरण तथा पुनस्थापनामा संसदीय समितिले चासो देखाएर छलफल गर्न लागेको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज 6 गते न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँ असोज 9 गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लाग्नु भएको हो। उहाँले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा राष्ट्रसंघको ध्यान आकर्षण गराउनुहुनेछ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो, तर बाढ़ीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लाग्नु भएको हो। प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल पनि 10 जनासम्मको हुन सक्ने बताइएको छ।
1: अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अम्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढ़ीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपदको घड़ीमा नेपाल एक्लै नरहेको बताउनु भएको छ। अस्ट्रेलियाली संसदलाई सम्बोधन गर्दै उहाँले बाढ़ीमा परि आफ्ना 36 जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टि गर्नुभयो। गत अगस्त 26 हिम पहिरो पछि आएको बाढ़ीले सीमाको दुवैतर्फ ठूलो विनाश निम्त्याए पनि सबैभन्दा बढ़ी मार नेपालले खेप्नु परेको प्रधानमन्त्री अल्बानिजले बताउनु भएको छ। नेपालले आज राष्ट्रिय शोक दिवस मनाइरहँदा प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जाल मार्फत पनि प्रभावितहरूप्रति सहानुभूति व्यक्त गर्नुभएको छ। संसदको सम्बोधनमा उहाँले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलियाको तर्फबाट गहिरो संवेदना प्रकट गरेको जानकारी दिनुभएको छ।
0: विपद प्रभावितको आधारभूत मानव अधिकार संरक्षण गर्न मानव अधिकार आयोगले आग्रह गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले विपद प्रभावितको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह गरेको हो। भदौ 10 गतेको बाढ़ीबाट प्रभावितको मानव अधिकार अवस्थाको बारेमा आयोगका सदस्य लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ। अनुगमनपछि आयोगले यस्तो आग्रह गरेको छ। अनुगमनका क्रममा बाढ़ीबाट भौतिक संरचनामा ठूलो क्षति, प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य सेवाको अभाव देखिए को उद्धार कार्यमा विज्ञहरूको अभाव रहेको आयोगले जनाएको छ। सुरक्षाकर्मीको संख्या न्यून रहेको, उद्धार सामग्रीको कमी रहेको र सर्वसाधारणको आवतजावतमा समस्या देखिएको लगायत समस्या आयोगले गरेको अनुगमनका क्रममा पाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाईपुंग हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: फिरता फिरता 20% सम्म क्यास फिरता
2: जैले पनी जहा पनी
3: क्यास फिरता लिनु भायता
0: एंसेल पैक किन्नु भायता जैले पनी जहा पनी पैक खरीद गर्न होस अनि 20% सम्म क्यास फिरता एंसेल एप मा क्लेम गर्न होस एंसेल पैक किन्नु भायता शर्तहरु लागू हुने छन् एंसेल नेपालकै लागि
4: यो हो नेपाली रेडियो
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब बाँकी खबर अविरल वर्षाका कारण दैलेखको नारायण नगरपालिका एक नमूना बस्ती पहिरोको उच्च जोखिममा छ हिजो परेको झरीका कारण गैराती बस्तीमा पहिरो जान थालेपछि 8 घर परिवारका 37 जना सर्वसाधारण विस्थापित भएका छन् पहिरोको जोखिम बढ़े लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पीड़ितलाई उद्धार गरेको छ विस्थापित 37 जनालाई सोही ओटामा रहेको तरकारी संकलन केन्द्रको भवनमा राखिएको छ पिरालोमा रहेको 65 घरदूरीको बादी बस्तीमा एउटा घर पुरिदा सिंहको बस्ती नै जोखिममा पर्ने अवस्था छ यसअघि पहिरोमा परि रूपा आदि उहाँकी छोरी सपना र छोरा विष्णुको मृत्यु भइसकेको स्थानीयवासीले बताएका छन्
7: कोशी प्रदेश सरकार संचालनका लागि सत्ताधारी दलहरू नेकपा एमाले र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् सरकार गठनका समयमा भएको सहमति अनुसार दुवै दलले न्यूनतम साझा कार्यक्रम बनाएका हुन् साझा कार्यक्रम बनाउन गठित कार्यदलले आपसी समझदारी कायम गर्दै नयाँ नीति प्राथमिकता र प्रतिबद्धता समेटिएको प्रतिवेदन मुख्यमन्त्री हेकमत बहादुर कार्कीलाई बुझाएका छन् कार्यदलमा नेकपा संसदीय दलका नेता इन्द्र बहादुर आङबो एमाले संसदीय दलका उपनेता तिल कुमार मेङबो मन्त्री तिलचन्द पाठक सांसदहरू बाबुराम गौतम गणेश सुप्रेती रेवती रमन भण्डारी र एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी हुनुहुन्थ्यो
6: दशाको भटीकसीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक आज अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई हस्तान्तरण गरेको छ टोलीमा महामन्त्री पौडेलका साथै कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्य लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो 10 पदौमा आएको भीषण बाढ़ीले रसुवा नुवाकोट र धादिङ क्षेत्रमा ठूलो जनधन क्षति गरेको छ
7: रसुवा बाढ़ीले अवरूद्ध संचार सेवा अधिकांश ठाउँमा शुरू भएको छ विशेष गरी एनसेल वर्ल्डलिंक लगायतले आफ्नो सेवा पुनः सुचारू गरेका छन् बाढ़ी प्रभावित रसुवा क्षेत्रमा वर्ल्डलिंकको इन्टरनेट सेवा अधिकांश ठाउँमा फेरि शुरू भइसकेको छ वर्ल्डलिंकका सीईओ केशव नेपालका अनुसार बेत्रावती धुन्से र वरपरका मुख्य क्षेत्रहरूमा सेवा पुनस्थापना भएको छ सबैतिर रिस्टोर भयो भन्न मिल्छ त्रिशुली पारीका केही 2-3 वटा ओडामा भने पारी जान कठिनाई भएर केही ढिला भए पनि हामीले अन्यत्र जोड़िसकेका छौं उहाँले भन्नुभयो नेपालका अनुसार बाढ़ीका कारण करिब 11,000 प्रयोगकर्ता प्रभावित भएका थिए तीमध्ये अधिकांश अहिले अनलाइनमा आइसकेका छन् 11,800 प्रयोगकर्ता अनलाइनमा देखाएको अवस्था उहाँले बताउनुभयो
6: सुनसरीको कोशी गाउँपालिका 6 लाही टोलका एक युवकको आज बिहान चट्यान लागेर मृत्यु भएको छ कोशी गाउँपालिका 6का 26 वर्षीय पप्पू यादव बिहान भैंसी चराउन गएका थिए पानीसँगै परेको चट्यान लागेर उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 गण हेडक्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी परीक्षक लवकुमार सापकोटाले जानकारी दिनुभयो मृतक यादवको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको हो यता महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् दोधारा चाँदनी नगरपालिका 10 खटखडे नजिकै 15 वर्षीय सृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् जिल्ला प्रहरी कार्यालयले नदी किनारामा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ प्रहरीले इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र प्रहरी चौकी बाबा थानाबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहेको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: सॉरी। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। विगत एक महिनादेखि झापाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका 22 हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियन्ता शंकर नोटेलले जानकारी दिनुभएको छ। बच्चा सहितको हात्तीको हुल्ले बाउन्डागी शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिक जसो उपद्रव गर्दै आएको थियो। हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने खेतमा लहलह धानको भएको धान खाइदिने कुल्चिएर नष्ट गर्ने सुपारीका बोट भाँचिदिने गरेपछि झापाका उत्तरी पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रास र तनावमा जीवन बिताउन बाध्य थिए। एक महिनापछि भारतबाट आएको ठूलो हुल आफ्नै प्राकृतिक वासतर्फ फर्किएपछि स्थानीयवासीले ठूलो राहतको महसुस गरेका छन्।
3: नेपाल राष्ट्र बैंकले गठन गरेको सेन्ट्रल बैंक डिजिटल करेन्सी विस्तृत अध्ययन कार्यदलले थोक भुक्तानीमा डिजिटल करेन्सी प्रयोग गर्ने गरी विकास गर्न सुझाएको छ। कार्यदलले सीबीडीसीको प्रयोग अहिले थोकका रूपमा प्रयोगमा ल्याउन सुझाव गरेको हो। केन्द्रीय बैंकले गत जुएटमा सीबीडीको विस्तृत अध्ययनका लागि कार्यदल गठन गरेको थियो।
2: साताको पहिलो कारोबार दिन आज शेयर बजार 18.7 अंकले बढ़ेको छ। आजको कारोबारपछि नेप्से 2560 बिन्दुमा कायम भएको छ। यो सहित लगातार चौथो दिन शेयर बजार हरियो अंकमा बन्द रह्यो। अघिल्लो दिन 4.66 अंकले बढ़ेको थियो। बजारको उतार चढ़ाव आज न्यून रह्यो। दिनभर न्यूनतम अंक 2542 अधिकतम 2565 बीचमा नेप्से रह्यो। कारोबार रकम सामान्य बढ़ेको छ। आज 3.83 अर्ब रूपियाँको कारोबार भएको छ।
3: अब विदेशका खबर। गत भदौ 10 गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिम पहिरो र पहिरोपछिको बाढ़ीका कारण चीनतर्फ हालसम्म 43 जनाको मृत्यु भएको पुष्टि भएको छ। भदौ 10 गते बिहान तीव्र गतिमा आएको पहिरोले चीन नेपाल सीमा स्थित दक्षिण पश्चिम चीनको सिचाङ स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहमा भयंकर ठूलो क्षति पुर्याएको थियो। चीनतर्फ घटनामा हालसम्म 43 जनाको मृत्यु पुष्टि
2: आज 3.83 अर्ब रूपियाँको कारोबार भएको छ।
3: अब विदेश

0: डमरू मध्ये हुँदै आवाज जावत गर्न खोज्ने पानी जहाजलाई लक्षित गर्दै जल डमरू मध्ये बाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका नयाँ प्रमुख मोहसेन रेजाईले सरकारी संचार माध्यम मार्फत यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार आगामी केही दिन वा साताभित्र उक्त घोषणा गर्नेछ। रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौ सैनिक नाकाबन्दीको सीमाबाट शुरू भएर होर्मुज जल डमरू मध्यतर्फ फैलिनेछ र त्यस क्षेत्रबाट फारसको खाड़ीतर्फ पनि विस्तार हुनेछ। होर्मुज जल डमरू मध्ये पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान गर्ने कुनै पनि पानी जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी उहाँले दिनुभएको छ। यद्यपि इरानले उक्त क्षेत्रको सीमा कहाँबाट शुरू हुने भनेर स्पष्ट गरेको छैन।
1: अब खेलकुद फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारे जानकारी दिएको छ। सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगितामा निजी लगानीकर्ता कम्पनीलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दवाबमा छन्। इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्ताएको थियो। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिइरहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्य नरोकिने। सुरुङभित्र करिब 121 जना मात्रै फँसेको हुन सक्ने नेपाली सेनाद्वारा जानकारी। छिटो खोजिदिन भन्दै त्रिशुली 3B आयोजनाभित्र बेपत्ता कर्मचारीका आफन्तले गरे माइती घरमा प्रदर्शन।
1: नेपाललाई जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील। बेपत्ता भएकाहरूको पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन आग्रह। अन्तर्राष्ट्रिय समुदायसँग उद्धारका लागि नेपालले माग्यो थप उपकरण।
0: प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमणको तालिका सार्वजनिक। राष्ट्रसंघ महासभामा भाग लिन असोज 6 जाने, 9 नै फर्किने तय। भ्रमण प्रतिनिधिमण्डल 10 हुने। रसुवा बाढ़ीपछिको उद्धार राहत वितरणमा संसदीय समितिको चासो। बुधबार बैठक बस्ने।
1: भदौ 10 बाढ़ीमा परि चीनतर्फ 24 देशका 519 नागरिक अझै बेपत्ता। 43 जनाको मृत्यु भएको पुष्टि। होर्मुज जलडमरू मध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी।
0: र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने। निजी लगानीकर्ता कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने बाघ आफ्नो योजना रद्द गरेपछि दबावमा।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio and Aryan 99.1.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसके

0: अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर सम्बन्ध गरेर राहत वितरणको काम अगाडि बढ़ाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढ़िरहेको र तीनवटै सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
2: खोजमा, उद्धारमा, राहतमा कुनै पनि कसर बाँकी नरहोस्, राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौं र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै केही पनि भनेका छैनौँ। हामी त्यसरी काम गरिराखेको अवस्था छ। यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनुहोला भन्ने अनुरोध गर्दै केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका नामहरू आइराखेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ। आउने बित्तिकै हामीले चाहिँ तीनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
1: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको नाम आउने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 जना नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढ़ीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृहका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जंग थापाले त्रिशुली 390 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढ़ीले ल्याएको लेदुको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
3: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य के हुन्छ देखिन्छ।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले बाढ़ीमा परि 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्णा भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिण्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायीले बताउँदै आएका छन्। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णवीरमा सड़कको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागढुंगा मुगलिङ सड़क 8 दिनदेखि अवरूद्ध छ। सड़क अवरूद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिण्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिण्डर अभाव रहेको सीआईएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटेल व्यवसायीहरूले आफै

0: ਗਿਆਨ ਸਡੂਹਾਂ ਨੇ ਗਰੀ ਰਹੇ ਕਾਸ ਤਨ ਗਿਆਸ ਕੋ ਸਹਜ ਆ पूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष विष्णु दुलालले सीआईएनलाई बताउनुभयो।
1: कृष्णवीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका
2: कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठुलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ। र विशेष गरेर अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइराख्ने त्यसलाई पनि समाधान गर्दै जानुपर्ने भएको हुँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
0: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 गतेको विनाशकारी बाढ़ी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढ़ीलाई कहाली लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन घर परिवार सड़क पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा वहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतकप्रति श्रद्धांजली अर्पण गर्दै वहाँले शोक स्तब्ध परिवारमा समवेदना प्रकट गर्नुभयो।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
0: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा लगायत बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार राहत स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवामा गएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रको अवस्था प्रदेश सरकारले गरेको काम चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा नुवाकोट धादिङ र चितवनका 15 स्थानीय तह बाढ़ी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
4: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ स्रोत भर्ना प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिका प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँहरूलाई भनिसकेपछि तत् अनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डिएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
0: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ़ेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई 3-1 सेटमा हरायो। मधेशको यो लगातार तेस्रो हार हो। मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाण्डुसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
5: सन्तोषी रावल। हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
6: व्यापारी आया छन् र व्यापारी हामी मिलेका छैनौ। घाटाको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ, तिथिआन त्यत्तिकै छन्। गोल्डिनको 29 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्छौँ।
5: सरकारले तोक्यो प्रति किलो 60 रूपियाँ, तर किसानलाई 40 रूपियाँ पाउन पनि मुस्किल। रिपोर्टसँगै बाढ़ी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक प्रति सेकेण्ड नाघेको छ। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह 12:15 बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेण्ड पानी बगिरहेको जनाएको छ। काठमाण्डको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढ़ी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानो फस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई शुरू भएको हो। यसअघि छिटो पाक्ने गाला, फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुल्ला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्राण्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा एक वर्षमा 1,10,00,000,000 रूपियाँ भन्दा बढ़ीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 800 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गोरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रूपियाँ, बी ग्रेडको प्रति किलो 50 रूपियाँ र सी ग्रेडको प्रति किलो 40 रूपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र दाञ्चुली र ताजाकोटका किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
12: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको पदाञ्चुली गाउँपालिका वडा नम्बर 5 का बीरबल सिंहले बताउनुभयो।
6: व्यापारी हामी मिलेका छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ,
12: अर्का किसान दीप सिंहले पनि गत वर्षमा बिक्री वितरण नभई स्याउ कुहिएर जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ खलेको बताउनुभयो।
13: 25 पेटी भयो, मेरा चाहिँ 15 पेटी जति छन्, अहिले धेरै फलेन नि। जुद्दा साइजका 6 कार्टुन भयो, सेरेन साइजका 7 कार्टुन, भन्ना साइजका कार्टुन, अन्त नर्मल साइजका 10 कार्टुन, अर्को डाँडा फेरि मेरै नामदार बुद्धा चाहिँ 10 कार्टुन, पहिलेसम्म सबै गरेर 5 कार्टुन हाम्रो गाउँमा मिल्ने।
12: हुम्लाको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नुभएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
14: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो, ठाउँमा गाडी छ,
12: किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजा समस्या हुने भएकाले जिल्लामा निर्धारण गरिएको मूल्यको पालना नभएको व्यवसायीको भनाई छ। छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गर्नुभयो।
15: किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिअलि खर्च बिक्री।
12: निर्धारण गरिएको दरको कारणका लागि जिल्ला कृषि विकास कार्यालयको योजनाका बारेमा बताउँदै जिल्ला कृषि विकास अधिकृत
16: हाम्रो यहाँ मिटिङ बस्दाखेरि सी ग्रेडको चाहिँ 40 रुपिज होइन, बी ग्रेडको 50 र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरू नै हतारिएपछि यसमा हामीले रेट त हामीले कायम गर्यौँ, त्यो रेट भने एकदमै न्यूनै रेट कायम गरेको, त्यही रेटमा पनि बिक्री गर्न नसकेको र उनीहरूले खरिद गर्नेलाई अझै मूल्य घटाउन खोज्ने र त्यसलाई चाहिँ त्यो भावनाले राम्रो मूल्य चाहिँ पाएको छैन अहिले कृषकले। तर होल टोटलमा गर्दाखेरि अब त्यो रेटहरू ती उत्पादन जो जसले गर्नुहुन्छ कृषकहरू र जो जो खरिद गर्न आउँछ तिनीहरूले चाहिँ एक आपसमा सल्लाह गरी त्यो बिक्री कतिमा गर्ने, उसले खरिद कतिमा गर्ने भने त्यो आपसी सरसल्लाह अनुसार उनीहरूले खरिद बिक्री गरिरहेको हो। पाकोस् कि नपाकोस् तर हतार हतार गरेर चाहिँ बिक्री गर्ने जुन सिस्टम छ यसले गर्दाखेरि चाहिँ रेट एकदमै लो मूल्यमा चाहिँ उहाँहरूले चाहिँ बिक्री गर्न बाध्य हुनुभएको छ। अब यस्तै कुरा गर्नुहुन्छ भने अस्ति एक दुईजना कृषकसँग मैले फोन सम्पर्क गरेँ, अहिले चाहिँ हतार नगर्नुहोस्, राम्रो रेट पाउनुहुन्छ तपाईँले, मैले बरु एक दुईजनासँग चाहिँ सम्पर्क गरेर उहाँहरूले त्यहीँबाट खरिद गरेर जानुहुन्छ भन्दाखेरि तिनीहरूको के यतैतिर आफन्तीहरूसँग चिनजान गरायो, त्यो अनुसार बिक्री भयो।
12: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या बजारको अभाव तथा भण्डारणको समस्याकै कारण कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। काली बहादुर थापा, सीआईएन रेडियो श्रीनगर, हुम्ला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीको लेदो पछ्याउँदा ख्याल गर्नुपर्ने,
17: साधारण जनताहरू जाँदाखेरि चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ, उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ। त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि बस्नको लागि चाहिँ बुट लाएर जानु पर्यो।
5: बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता, राहतमा आवश्यक सामग्रीको माग, विशेष जानकारी सहितको मिलीजुली नेपाली बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: प्याजको बिर्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
8: मिलिजुली नेपालीमा महत्वपूर्ण जानकारी र खबरहरू। यदि तपाईँ आफ्नो घर र छरछिमेकको लेदो पन्छाउने, घरभित्रका सरसामानहरू निकाल्ने काम गर्दै हुनुहुन्छ भने आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिनुहोला। यसरी काम गर्दा शरीरमा चोटपटक लाग्ने मात्र होइन, सर्प तथा विषालु किराले टोक्ने सम्भावना हुने चिकित्सकहरूले बताएका छन्। अहिले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा स्वास्थ्य उपचारमा खटिनुभएका सशस्त्र प्रहरी अस्पताल काठमाडौँका डाक्टर अरूणा ठकुरीको कुरा एकैछिन सुनौ।
19: विशेष गरी चाहिँ रातको समयमा लाइट बोकेर हिँड्नु पर्यो, अनि चप्पल नलाएर जुत्ता लाएर हिँड्नु पर्यो। अब दराजमा अथवा कुनै पनि त्यो खाल्डाखुल्डीमा हात हाल्दा अथवा हिँड्दाखेरि चाहिँ टर्च बालेर हेरेर मात्र लिनु पर्यो। लुगाहरू पनि निकाल्दाखेरि राम्रोसँग फिजाएर अनि मात्र प्रयोग गर्नु पर्यो। अब यदि कसैलाई टोकिहाल्यो भने चाहिँ तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पताल चाहिँ पुग्नु पर्यो। अब विषालु नै हुनसक्छ, नर्मल टाइपको सर्प नै हुनसक्छ, नन पोइजनस। अब विषालु भयो भने चाहिँ विदिन अब एक घन्टाभित्र नै एन्टिस्नेक भेनम लगाइहाल्नुपर्छ, नत्र भने त अब डेटै हुन्छ फेरि पोइजनस हो भने त। एपिएफ टिम अथवा आर्मी पुलिस जाँदाखेरि चाहिँ हाम्रो पिपिई नै लगाएर गइरहेको छौँ। त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, त्यसमा चाहिँ बुटदेखि लिएर हेड कभर सबै हुन्छ, फेस सिल्डहरू। तर अब यहाँ साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ। उहाँहरू चाहिँ त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ। त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यस्तो लागि बस्नलाई चाहिँ बुट लगाएर जानु पर्यो, अनि अब ग्लोभ्स पनि त्यो पातलो ग्लोभ्स होइन कि रबर ग्लोभ्स लगायो भने चाहिँ अब दह्रो किला किला समाउँदाखेरि पनि नकाटिने, त्यस्तोहरू चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ अब त लासहरू नि गल्न सर्न थालिसक्यो, त्यसबाट चाहिँ दुर्गन्ध फैलिएर अरू अरू हावा एयरबोन डिजिज भन्छौँ त्यो फैलिन सक्छ। त्यसको लागि चाहिँ मास्क लगाएर हिँड्नु पर्यो।
8: घरभित्रका सामान निकाल्दा बाक्लो पन्जा, बुट, हेड कभर र मास्क लगाएर मात्र जानुहोस्। सर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढ़ी प्रभावितका लागि चप्पल, जुत्ता, लत्ता कपड़ा जस्ता सामानहरू खाँचो परेको छ। अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीले बताउनुभयो।
20: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ। दाल चामल, अब नुन भयो, दालमोट भयो, चिउरा भयो, त्यस्तै गरेर अब बिस्कुटहरू धेरै छ। त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ। त्यस्तै गरेर अब महिलाहरूको लागि चाहिने जुन सेनिटिभ प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ, भित्र लगाउने वस्त्रहरू। त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ, तर अलिकति बढी खाद्य आइटम बढी छ। जुत्ता चप्पल अलि कम आएको अवस्था छ। त्यसपछि बच्चाहरूको लागि चाहिने जुन अब खेल टोय भन्छ नि, टोय प्ले, त्यस्तो भइदियो भने अलि राम्रो हुने अवस्था छ। अनि त्यो त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन, त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलारहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलार आइटम र अब रसुवा जिल्लाको समेत यहाँबाट रात वितरण गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो, सोलार भयो, अलि बढी आवश्यक पर्ने र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोनको प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसारो पर्ने हुन्छ। त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त देखिएको छ। सबैलाई दालमुट चिउरा त्यो मात्रै दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्ने हुन्छ, बुढाबुढीलाई अब सबैको दाँतहरू नहुने त्यो हुन्छ। त्यसो हुँदाखेरिमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मान्छेहरू होइन। त्यसबाट चाहिँ यो नर्स आइटम के काजु साजु त्यो के किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई। यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू।
8: तपाई रसुवा जिल्लामा हुनुहुन्छ र राहत चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सड़क बिग्रिएको, टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी।
1: हामीले समस्या चाहिँ यहाँबाट डिस्प्याच गरेर जहाँ हाम्रो कनेक्टिभिटी छैन त्यहाँ पुऱ्याउन चाहिँ अलिकति समस्या भइरहेको छ. थोरै छ हाम्रो हेली, एउटा हेलीले थोरै क्वान्टिटीमा मात्रै बोक्ने भएको कारणले त्यही कोल्डली सटलहरू गर्नुपर्ने अवस्था छ. रुन्जेबाट ढुवानीको चाहिँ अलिकति असहजता छ किनभने हाम्रो रोड कनेक्टिभिटी छैन. रोड कनेक्टिभिटी भएको भए ठुलो मार्गमा एकैचोटि जहाज पुर्याउन सक्ने अवस्था हुन्थ्यो. त्यो नभएपछि अलिकति त्यो सडक सञ्जाल नभएको ठाउँमा त्यही कोल्डली सटल गर्नुपर्ने, थोरै क्वान्टिटीमा मात्रै पटक पटक जानुपर्ने भएर चाहिँ अलिक ठुलो परिणाममा हामीले राज डिस्ट्रिब्युसन गर्न सकेका छैनौँ. तर बाई रोड पुग्ने जति पनि एरियाहरू छ त्यतातिर चाहिँ लगभग हामीले चाहिँ रात पुर्याइसकेको अवस्था छ. स्टक छ, सफिसियन्ट होइन तर अपर्याप्तता पनि होइन. त्यहाँ नेपालिकासँग पनि कोर्डिनेसन गरेर अब उत्तर गएर कालिका गाउँपालिकाले लेट अस स्लो भन्ने तरिकाले अलिकति हामीलाई जानकारी मात्रै गराउने, बाँकी चाहिँ सबै त्यहाँ म्यानेज गर्ने गरिराख्नु भएको छ. राम्रो कोर्डिनेसन छ. अब गोसाइकुण्ड गाउँपालिकाको आफै पालिका एकदमै धेरै क्षतिमा छ. दुई नम्बर वडा कार्यालय सहयोग भएको छ, पाँच नम्बर वडा कार्यालय सहयोग भएको छ, कार्यालय सहयोग भएको छ होइन. वडाका सिओहरू हुनुहुन्न, मिसिङ हुन्छ, उपाध्यक्ष मिसिङ हुनुहुन्छ. धेरै यो अलिक ठुलो क्षति भएर यहाँ चाहिँ अलिकति समस्या भएको छ. नत्र स्थानीय तहहरूले राम्रो कोर्डिनेट गर्नु भएको छ. अब सधैँभरि हेली मार्फत पठाउन सक्छ भन्दा पनि सस्टेनेबल हुने गरी चुइन झुलुङ पुल अथवा सडक सञ्जाल जोड्न सकिन्छ कि भन्ने कुरामा अलिक धेरै फोकस भएको छ पछिल्लोसम्म है.
8: तपाईँलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्क नम्बर 010-540-131 र 010-5400-19 अथवा पैसा नलाग्ने नम्बर 1234 खबर गर्न सकिनेछ. आज राति र भोलि बाढ़ी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको सुझाव छ.
21: रसुवाको धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ दिउँसोलाई. त्यस्तै गरी रातिको कुरा गर्नु पर्दा पनि मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ. धादिङको कुरा गर्ने हो भने पनि धादिङको पनि धेरै ठाउँमा मध्यमसम्मको वर्षा दिउँसो र बेलुकालाई र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ. नुवाकोटमा पनि नुवाकोटका केही ठाउँहरूमा चाहिँ मध्यमसम्मको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ दिउँसो र राति. त्यस्तै गोर्खाको कुरा गर्ने हो भने पनि धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा भारी वर्षाको चाहिँ सम्भावना रहेको छ. यो चाहिँ दिउँसो र राति दुवैलाई.
8: मौसम बारे बुझ्न पैसा नलाग्ने फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ र विभागको आधिकारिक वेबसाइट र फेसबुक पेज नेपाल वेदर फोरकास्टमा पनि हेर्न सक्नुहुनेछ.
5: रसुवा बाढ़ीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै हराएकाहरूको भने खोजी तीव्र पारिएको छ. सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको भनाइ छ. बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी छ. र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च भएको छ. आपतकालीन चेतावनी जारी गरिएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षाको आजको अंकमा हामीसँग संवादका लागि आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकाल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: भटिकुसीमा भदौ 10 गते गएको बाढ़ी पछि 12 दिन बित्दै लाग्दाखेरि उद्धारको काम पनि त्यतिकै भइराखेछ र राहत वितरणका विभिन्न अभ्यासहरू पनि त्यहाँ चलिराखेका छन्। आधार नेपालको कार्यक्षेत्र रहेकै जिल्ला पर्यो नुवाकोट र रसुवा आसपासमा पनि यहाँहरूले त्यो राहत वितरणको लागि पनि समन्वय गरिराख्नु भएको छ। के पुग्यो, अझै के पुर्याउँदै हुनुहुन्छ यहाँहरूको तर्फबाट? त्यहीँबाट अगाडि
1: बढाउँ। राहत धेरै नै गएको छ, राहत राम्रोसँग गएको छ, तर फर्स्ट केही दिन चाहिँ अब अलिकति अलमल जस्तो, 3-4 दिन त अलमल जस्तै भयो राहतको विषयमा। अलमल हुनुको कारणहरू छ, हामीले जुन वान डोरको कुरा गरेका छौँ होइन, त्यसमा अलिकति छलफल गर्नुलाई अहिले राहत गएको छ। अब हाम्रो हिसाबले भन्नु चाहिँ हामीले इमिडिएटली दोस्रो, म हुम्लामा त्यहाँ बाढी जाँदा मैले 9 बजी बिहान यो आयो भन्ने थाहा पाएपछि मेरो बहिनीले भनेपछि मेरो अब मेरो घर पनि त्यतै हो, त्रिशुलको तिरमै छ मेरो बहिनीको घर, अनि म 2 बजी काठमाडौँ आइपुगिहालेँ फ्लाइटमा। अनि त्यसपछि
2: 6 बजेसम्म 98 जनाको सब परिवारलाई हस्तान्तरण गरिएको जनाएको हो। अन्य सबको भने शनाखत हुन सकेको छैन। बाढ़ीमा परेर हालसम्म 4,994 जना सम्पर्क विहीन छन्। सबैभन्दा बढ़ी नुवाकोटमा 2,340 जना सम्पर्क विहीन भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्राधिकरणलाई जानकारी गराएको छ। सम्पर्क विहीन हुने मध्ये 587 जना विदेशी नागरिक रहेका छन्। यस्तै 100 सुरक्षाकर्मी पनि सम्पर्क विहीन छन्। जलविद्युत आयोजनाहरूमा हराइरहेका कर्मचारी तथा मजदूरको खोजी पनि भइरहेको छ। भोटेकोशी नदीमा रहेका विभिन्न जलविद्युत आयोजनामा नेपाली र विदेशी उद्धारकर्ता खोजीमा जुटिरहेका छन्। बाढ़ी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। विपद प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। बाढ़ीबाट हालसम्म 1,355 जनाको शव फेला परेको छ भने 4,996 जना अझै सम्पर्क विहीन छन्। तीमध्ये 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि घाइते तथा प्रभावित गरी हालसम्म 6,672 जनाले उपचार सेवा लिएको प्राधिकरण कि प्रवक्ता शान्ति महतले बताउनुभयो। उहाँका अनुसार विभिन्न अस्पतालमा उपचाररत 323 मध्ये 228 जना डिस्चार्ज भएका छन्। यस्तै नेपाली सेनाबाट 3,379 जना र सशस्त्र प्रहरीबाट 2,970 जनाले स्वास्थ्य उपचार सेवा लिएको उहाँले जानकारी दिनुभयो।
3: नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढ़ीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक रथी सुभाष जंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो। ती जलविद्युत आयोजनामा काम गर्नेहरू 900 भन्दा बढ़ी सम्पर्कविहीन भएको भनिए पनि ती सबै टनेल भित्र नरहेको उहाँको दावी छ। सेनाले हालसम्म गरेको अध्ययन र जानकारी अनुसार जलविद्युत आयोजनाका सुरुङमा 121 जना मात्रै फँसेको उहाँले दावी गर्नुभयो।
4: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फँसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाम्ताङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
3: उहाँका अनुसार रसुवागढीमा 5, लाङटाङमा 7, चिलिमेमा 7, अप्पर त्रिशुली 1 करिब 50 जना, त्रिशुली 3A करिब 42 मात्रै फँसेको बताउनुभयो। खोजी तथा उद्धारसँगै सेनाले पुननिर्माण र पुनर्स्थापनाका काम समेत अघि बढ़ाएको जनाएको छ। त्यस अन्तर्गत तुइन र झुलुङ्गे पुल निर्माण, रेकी तथा अवरूद्ध सड़क खोल्ने काम पनि भइरहेको सेनाको दावी छ।
2: प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उहाँले बताउनुभयो।
5: केही ठाउँमा एकदमै हेली अपरेशन एकदम अप्ठ्यारो भएको ठाउँमा जहाँ हामीले अहिले चाहिँ सर्च र रेस्क्यूको लागि मात्रै महत्वपूर्ण सामग्री पठाउनुपर्ने हुनाले चाहिँ त्यो ठाउँमा राहत सामग्री लिन र त्यो पठाउन गाह्रो हुने त्यसलाई पनि हामी कसरी सम्बोधन गर्ने भनेर जुन बेला चाहिँ त्यो हाम्रो अपरेसनको हेली त्यहाँ गएको छैन त्यति बेला चाहिँ हामी त्यहीबाट तलबाटै काठमाडौँबाट होइन कि चाहे त्यो त्रिशुलीबाट होस् या चाहिँ त्यहीबाट रसुवाबाटै जहाँ हेली जान्छ त्यहाँबाट चाहिँ हामीले खाद्य सामग्री पठाउने कोसिस पनि गरिराखेका छौँ। विद्युतदेखि लिएर भनौँ न टेलिकम्युनिकेसन पानीको सबै फेसिलिटीलाई पनि हामीले पुगोस् भन्ने किसिमले त्यो प्रयास पनि हाम्रो निरन्तर छ, गरेका पनि छौँ, पुग्या पनि अवस्था छ। केही एक दुई ठाउँमा गुनासाहरू होलान् त्यसलाई पनि हामी सम्बोधन गर्ने प्रयास गर्दछौँ भनेर भन्न चाहे।
2: बेपत्ता व्यक्तिका नाम प्राप्त हुने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको पनि उहाँले बताउनुभयो। त्यति मात्र होइन, बाढ़ीबाट गलत सूचना र जानकारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दा राहत वितरण र उद्धारमा समेत समस्या भएको प्रयत्तिले बताउनु भएको छ। सही सूचनाका कारण केही बच्न सफल भएको तर केही गलत सूचनाले झन समस्या भएको उहाँले उल्लेख गर्नुभयो।
5: त्यो ठाउँमै नभएका केही फेक भिडियोहरू पनि एकदम सामाजिक सञ्जालमा स्प्रेड भइरहेको अवस्था र त्यसले चाहिँ जनमानसमा एक खालको नकारात्मक प्रभाव पनि पारेको अवस्था पनि हामीले पायौं। हामीले तीन चारवटा भिडियो हिजो मात्रै हिजोदेखि आज बिहानसम्म मात्रै हेर्दाखेरि चाहिँ त्यो भिडियोहरूलाई हाम्रो यो सामाजिक सञ्जाल हेर्ने टिमलाई चाहिँ टेस्ट गर्नलाई हामीले दियौं र जुन भिडियो एकदमै जेन्युन मान्छेबाट यसलाई हेरिदिनुहोस् भनेर आएको थियो त्यो भिडियो पनि फेक भएको हामीले पायौं। भनेपछि धेरै स्प्रेड भएको भिडियोहरूमा पनि कहिले काहीँ त्यसले एकदम मिसइन्फर्मेसन होइन त्यसले चाहिँ पार्ने प्रभावको बारेमा पनि हामीले हेर्नुपर्ने हुन्छ। तर यसका बीचमा केही खुसीका खबरहरू पनि केही मान्छेहरू बाढी आएको देख्दाखेरि उत्तरीतिर डाँडा चढेर जब चीनको भागमा उहाँहरू प्रवेश गर्नुभयो त्यहाँबाट हिजो मात्रै 105 सकुशल फर्किनु भएको छ। 105 भनेको ठूलो नम्बर हो। त्योभन्दा एक दिन अगाडि 155 सकुशल फिर्ता हुनुभयो, त्यो पनि हाम्रो लागि चाहिँ खुसीको खबर हो। त्योभन्दा अघिल्लो दिन 113 जसमा एकजना चाइनिज नागरिक पनि हुनुहुन्थ्यो, भनेपछि जम्मा 114 फर्किनुभयो, त्यो पनि खुसीको खबर हो।
2: बाढ़ी प्रभावितहरूको अपमानजनक भिडियो बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवा पक्राउ परेका छन्। प्रहरीको साइबर ब्यूरोले बाढ़ी पीड़ितको अपमान गरेर भिडियो बनाउने बैतडी सुनरिया गाउँपालिका सात घर भई हाल काठमाडौँको बलम्बु बस्ने 24 वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनी विरूद्ध जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याथप गरी अनुसन्धान थालिएको छ।
3: समाज कल्याण परिषदले बाढ़ी प्रभावितको उद्धार राहत र मानवीय सहयोगका क्रममा पीड़ितको आत्मसम्मान र मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ। पोटेकोशी बाढ़ी पीड़ितलाई राहत र मानवीय सहायता सामग्री वितरण गर्दा सम्बन्धित आचार संहिता पूर्ण रूपमा पालना गर्न र पीड़ितको पीड़ा थपिने गरी उनीहरूको अनुमति बिना फोटो तथा भिडियो नखिच्न परिषदले अनुरोध गरेको हो। यस्तै पीड़ितको अनुमति बिना व्यक्तिगत फोटो भिडियो र धार्मिक अथवा व्यावसायिक प्रकृतिका फोटो लोगो संकेत र प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न परिषदले सामाजिक संस्थालाई समेत आग्रह गरेको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था र बढ़दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर हुन अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायका मित्र राष्ट्रलाई नेपाल लगायत पारिस्थितिक कीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको हो।
6: यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
2: सम्बोधन अघि राष्ट्रपति पौडेलले नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर प्रभावितको अवस्थाबारे जानकारी लिनुभएको थियो।
3: नेपाल परिवेशमा भोलि विदाका दिन पनि ब्याङ्क खुल्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
4: भट्टेकोशी बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइएको छ. यही भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो. सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाइएको हो. आज 13 दिनमा देशभर विभिन्न प्रकारले बाढ़ी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गरिएको छ. पशुपतिनाथ मन्दिरमा भने दीप प्रज्वलन नै गरिएको छ. पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्न आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभएको छ. बाढ़ीमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उहाँले बताउनुभयो.
3: सरकारले शोक मनाएकै दिन पीड़ित परिवार भने काठमाडौँमा भेला भएर बेपत्ता भएकाहरूको कि सास चाहियो कि लास चाहियो भन्दै धरना बसेका छन्। सरकारले विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता नदिएको भन्दै उनीहरूले आज बिहान माइतीघर मण्डालामा पुगेर विरोध प्रदर्शन गरे. बाढ़ी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशुली तीनमा जानुभएका श्रीमान वरिष्ठ भूगर्भविद सुमेश अमात्य सम्पर्कविहीन रहेको भन्दै खोजीका लागि गृह मन्त्रालयमा गएर पटक पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको भन्दै आपत्ति जनाउनुभयो. सरकारले हेलिकप्टर लगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदालो पठाएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो.
5: गभर्मेन्ट भन्नाले अब हामी जाने भनेको एउटा गृह मन्त्रालय गएको हो होइन, तीन चार दिन भित्रमै हामी गएको हो. तर त्यहाँ चाहिँ अब भनौँ न भित्र मान्छेलाई भेट्न पनि दिएन, एक त भेट्न पनि दिएन होइन, अनि अर्को चाहिँ के कुरा हुँदैन भइरहेको छ नि, रेस्क्यु भइरहेको छ त किन आत्तिनु भएको भन्ने जस्तो कुरा गरेँ कि त्यहाँबाट चाहिँ. अनि अब त्यसो भने अब साइन गऱ्यो, निवेदन लेख्यो, आयौँ होइन. अब उहाँले चाहिँ वाट्सएपमा मेसेजहरू पनि के देखाउनु भयो होइन, अब मेसेज गइरहेको छ भन्छ. अब थाहा छैन हामीलाई त्यो कहाँ गयो त्यो मेसेज होइन, त्यो मेसेज त्यो भित्र हरायो कि कहाँ गयो, वाट्सएपबाट त हामीले देखायो मेसेज गइरहेको छ हाम्रो, तपाईँहरू किन आत्तिनु भएको भन्ने जस्तो कुरा गरेँ कि. सरकारले गर्नै जानेको छैन त्यो रेस्क्यु गर्ने कुरा. अब हस्याहरू बोकेर मान्छे पठाउने सरकार कतिको लाग्छ भनेको यही थाहा भयो नि त.
3: सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा सब भए पनि आफन्तलाई उपलब्ध गराउनु पर्ने पीड़ितहरूको भनाइ छ. सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुसाई गरेको अर्की पीड़ितको आरोप छ.
5: किन सहयोग चाहियो भने किन मागेन, किन यस्तो घमण्ड, किन जनता भन्दा ठूलो को छ र कुर्सीमा आज उहाँहरू हुनुहुन्छ नि भोलि अरू बस्नुहुन्छ.
3: दशौं एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएको भन्दै उहाँले सरकारले समयमा नै त्रिशुली तीन बीमा पनि खोजी गरिएको भए त्यहाँबाट पनि सकुशल मानिसहरू उद्धार गर्न सकिने बताउनुभयो. सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरूले आग्रह गरेका छन्। सरकारका मन्त्रीहरू स्टन्टमा लागेको र आफन्तहरूलाई खोजी गर्न समेत जान नदिएको गुनासो समेत गरे.
5: कारण छैन भने यहाँ आइरहेको छ कि देवघरबाट किन लिएन उनीहरूले, किन यसो सरकारले घमण्ड के गर्न सक्छु भनेर गरेको वेट गरेको हो कि गरेको भए कोही त रिजन उद्धार गरिरहेछ गरिरहेछ भन्छ होइन. श्रीबीमा एकदम आइसोलेट भइरहेको छ कि श्रीबी, तपाईँहरू सबै न्युज सुन्यो उद्धार भइरहेछ भन्दा बाहेक अरू केही पनि आएको छैन कि. फलाना ठाउँमा आयो मान्छे बसिरहेछ भन्यो होइन, यो भयो भन्यो, खै त श्रीबीमा उद्धार भइरहेछ भन्दा बाहेक अरू केही शब्द पनि हामी सुन्न पाएको सरकारले. हामी यो अपिल गर्न आएको कि छिटोभन्दा छिटो चाहिँ उद्धार गर्नु.
4: राष्ट्रिय मानव अधिकार आयोगले बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका नागरिकको आधारभूत मानव अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ. आयोगका सदस्य डाक्टर लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोटमा बाढ़ी प्रभावितहरूको मानवाधिकार अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो. अनुगमनका क्रममा बाढ़ीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा प्रभावित क्षेत्रमा खानेपानी विद्युत र स्वास्थ्य सेवाको अभाव रहेको पाइएको आयोगले जनाएको छ. अनुगमन गरे लगत्तै आयोगका प्रवक्ता तथा सहसचिव डा टीकाराम पोखरेलले आज विज्ञप्ति मार्फत प्रभावित नागरिकहरूको आधारभूत मानवाधिकार संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको हो। त्यस्तै उद्धार कार्यमा विज्ञ जनशक्तिको अभाव, सुरक्षाकर्मीको संख्या न्यून हुनु, उद्धार सामग्रीको कमी तथा सर्वसाधारणको आवत जावतमा समस्या रहेको पनि अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ। आयोगले बाढ़ीबाट रसुवा र नुवाकोटमा आधारभूत आवश्यकता, भौतिक संरचनामा क्षति पुगेकाले खानेपानी, विद्युत र स्वास्थ्य सेवा जस्ता आधारभूत सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ। साथै आयोगले प्राविधिक विज्ञ सहितको टोलीको व्यवस्था गरी तत्काल परिचालन गर्न पनि सरकारलाई भनेको छ।
3: बागमती प्रदेश सरकारले भने बाढ़ीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोबासको व्यवस्था गर्न बजेट छुट्टाएको बताएको छ। आज ललितपुरमा पत्रकार सम्मेलन नै गरेर मुख्यमन्त्री किरण थापा मगरले बाढ़ीबाट विस्थापित नागरिकको खाद्यान्न र बसोबासका लागि प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराएको जानकारी गराउनु भएको छ। उहाँले संघीय सरकारसँग र स्थानीय तहसँग मिलेर आफूहरूले काम गरिरहेको बताउनुभयो। उहाँले बाढ़ीबाट प्रभावित र अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले सञ्चालन गरेको आवासीय विद्यालयमा कक्षा बाह्रसम्मको पढ़ाईको सम्पूर्ण खर्च बिहोरी दिने पनि बताउनुभयो। उहाँले विभिन्न सड़कहरूको मरमत लगायतका काममा पनि प्रदेश सरकारले तदारूकताका साथ काम गरिरहेको बताउनुभयो।
6: कृष्णवीरमा पहिरो गयो, फेरि राजधानी आउने बाटो नै अब त्यो त ब्लक भयो, अब के गर्ने भन्ने फेरि समस्या हो। त्यसपछि हामीले यो चाहिँ नि सिस्नेरीबाट हेटौडा जाने बाटो छ, त्यो बाटोको वैकल्पिक बाटो जहाँ चाहिँ नि यो कुलेखानीबाट देउराली हुँदै भीमफेतीसम्म जाने बाटो त वान वे छ। अब यहाँ त ग्यासकै समस्या छ, खाद्यान्नकै समस्या छ, यहाँ चाहिँ अब निर्माण सामग्रीहरूकै समस्या छ, सबै आउने बाटो चाहिँ बाटो नै ब्लक भइसकेपछि त अब सामान आउँदैन भनेपछि त्यहाँ झन्डै 1.5-2 घण्टा बाटो जाम हुने र त्यसको वैकल्पिक बाटो हामीले खोल्ने काम भोलिबाट हामी जोड्दैछौँ। जहाँ यो सिस्नेरीबाट कोगटे हुँदै हामीले चाहिँ यता माथिबाट घुमेर भीमफेती निस्किने, त्यो भीमफेतीबाट जाने बाटो पनि 30 किलोमिटर, अहिले भइराखेका बाटो पनि 30 किलोमिटर, यो दुइटै बाटो एकतिरबाट जाने एकतिरबाट आउने बाटो त्यो बनाउने काम हामीले थालनी गरिसकेका छौँ। त्यसै गरी यता कान्ति लोकपथको पनि जहाँ जहाँ पहिरो गएको छ त्यो पहिरो सोर्ने काम संघीय सरकारले नि गरेको छ, प्रदेश सरकारले नि गरेको छ। 18 गते मैले क्याबिनेटको म आफै यो कोगटेको बाटो निरीक्षण गरेँ, भौतिक सचिवजीलाई बोलाएर त्यो बाटो निरीक्षण गरेपछि बाटो ठिकै रहेछ, अलिकति 2-3 दिन मेसिन चलायो भने यो बाटो चल्छ, यो वैकल्पिक बाटो हुन्छ भनेर हामीले तत्कालै त्यो बाटो खोल्ने काम आज सम्पन्न हुँदैछ र भोलिबाट त्यो बाटो चल्दैछ।
4: त्रिशुलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएसँगै रसुवा जिल्लालाई सड़क सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरूद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सड़कको मरमत सम्भार गरी यातायात सुचारू गरेका हुन्। मध्य पहाड़ी राजमार्ग अन्तर्गत ढिकुरेदेखि फेरी बेसी चोक, हिरामुनी टार चोगते, बोरे भन्ज्याङ, सानो खोला रसुवा, धनस्वारा र पाटीखर्क खण्डमा व्यापक मरमत कार्य गरिएको छ। एक्सावेटर, ब्याकहोल लोडर र टिपर जस्ता हेभी मेसिनरी उपकरणको प्रयोग गरी पहिरो पछ्याउने, सड़कको सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने तथा साँघुरा स्थानमा सड़क चौड़ा गर्ने कार्य सम्पन्न भएको छ। साथै आवश्यक स्थानमा ग्राभेल राख्ने र कल्भर्ट निर्माण गरिएसँगै अब उक्त सड़कमा ठूला सवारी साधन समेत दुईतर्फी रूपमा सञ्चालन हुन सक्ने भएका छन्।
3: जिल्ला प्रशासन कार्यालय गोर्खाले मनास्टर तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। चुमनब्री गाउँपालिका र नामरूङ स्थित थेराङ खोलामा आएको बाढ़ीले दुईवटा पुल बगाएपछि मनास्नु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनले आग्रह गरेको हो। आज सूचना निकालेर अर्को सूचना नभएसम्म त्यहाँ नजान भनिएको छ। आज थेराङ खोलामा आएको बाढ़ीले चुमनब्री गाउँपालिका 4 वडा नम्बर 2 जोड्ने फलामे पुल नै बगाएको छ। यसै गाउँपालिकाबाट नामरूङ जंगल जाने बुढ़ी गण्डकी नदीमाथिको झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। पुल बगाएपछि त्यहाँ आवत जावत गर्न समस्या भएको छ।
4: काठमाण्ड उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। भोटेकोशी बाढ़ी र त्यसपछिको सड़क अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौंसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो। भोटेकोशी बाढ़ी अघि पनि काठमाण्डमा ग्यासको अभाव थियो। सरकारले ग्यासको अभाव नरहेको दावी गर्दै केही समयमै सहज हुने बताए पनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन्। ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कूपन प्रणालीको सहारा लिएका छन्। कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहनु भएका व्यवसायी शंकर कुमार श्रेष्ठका अनुसार माग अत्याधिक भए पनि दैनिक करिब 150 सिलिण्डर मात्र वितरण गर्न सकिएको छ। उहाँले भीड़ व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कूपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो शास्ति भोग्नु परेको गुनासो गरेका छन्। जड़ीबुटीका राकेश विष्टले 2-3 दिनदेखि नै कूपन लिए पनि ग्यास नपाएको गुनासो गर्नुभएको छ। आज बिहान 8 बजेदेखि नै ग्यास पाउने आशमा लाइनमा बसेको उहाँले बताउनुभयो।
3: ग्यासको व्यवस्था गर्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भने बारा पर्सा औद्योगिक करिडोरका उद्योगीहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि 1 साताको समय सीमा दिनुभएको छ। आज मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको हो।
7: त्यो मिटिङको हिसाबले मिटिङ नलिनु होला, यसलाई एकदमै गम्भीरतापूर्वक लिकन र आजैदेखि आफ्नो काम थाल्नु होला, किनभने अब यो हप्तामा हाम्रो टिम त्यहाँ निरीक्षणको लागि जानुहुनेछ र यस पछाडि अब अगाडिको काम उहाँहरूले नै गर्नुहुनेछ भनेर हामी त्यस्तै निर्देशन दिएको छु। त्यही भएर 1 हप्ताको टाइम छ, तपाईँहरू पछि के गर्नुहुन्छ भने गरेर अगाडि बढ्नुहोला।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: परिवेश समयको आवाज समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश सन्नालमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। मुलुकमा सुशासन कायम र भ्रष्टाचार विरूद्ध नवपुस्ताको आह्वानमा गत वर्ष भदौ 23 गते भएको जेन्जी आन्दोलनको भोलि एक वर्ष पूरा हुँदैछ। त्यस आन्दोलनका क्रममा देशका होनहार युवा सहित 76 जनाको निधन भएको थियो। भ्रष्टाचार र व्यथिति विरूद्ध गत वर्ष भदौ 23 गते जेन्जी युवा समूहले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले निर्मम दमन गर्दा 23 जनाको मृत्यु भएको थियो। युवाहरूको हत्यापछि आक्रोशित बनेका आन्दोलनकारीहरूले केन्द्रीय प्रशासन भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरी ध्वस्त पारेका थिए। सोही आन्दोलनका कारण कंग्रेस एमाले गठबन्धन सरकार ढलेको थियो। त्यसपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले निर्वाचित संसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको थियो। चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दुई तिहाई नजिकको सरकार बनाउन सफल भएको छ। झण्डै दुई तिहाई बहुमतको सरकार बनेको 5 महिना पूरा भएको छ, तर आम जनतामा एक प्रकारको निराशा र आक्रोश झनझन बढ़दै गएको छ। जनअपेक्षा अनुसार काम गर्न नसक्दा सत्ताधारी दलभित्रै सरकारको विरोध शुरू भइसकेको छ। एकातिर सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेको छैन, खेती बालीका लागि स्वदेशमा मल नपाइने अवस्था छ, सीमा पारी गएका किसानले जेल बस्नुपर्ने अवस्था आएको छ, खाना पकाउने ग्यास जस्तो आधारभूत वस्तु किन्न नपाइने भएको छ, प्रत्येक घरलाई पिरोलेका यस्तै सानातिना घटनाले मानिसलाई आक्रोशित बनाइरहेको छ। जनताले जुन आशा अपेक्षा र भरोसाले रासोपालाई भोट दिएका थिए त्यसमा तुषारापात हुँदा जनआक्रोश विस्फोटको स्थितिमा पुग्ने अवस्था छ।
1: नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले भोलि क ख ग र घ वर्गका इजाजत प्राप्त ब्याङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक ब्याङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। विभागले आज सूचना निकालेर रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढ़ी प्रभावितलाई सघाउ पुग्ने हिसाबले ब्याङ्क सञ्चालन गर्न निर्देशन दिएको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्न खोज्ने पानी जहाजलाई लक्षित गर्दै हर्मुज बाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख मोहसिन रेजाईले सरकारी संचार माध्यम मार्फत यस्तो जानकारी गराउनु भएको हो। उहाँका अनुसार आगामी केही दिन वा एक साताभित्र उक्त घोषणा गरिने भएको छ। रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट शुरू भएर स्ट्रेट अफ हर्मुजतर्फ फैलिनेछ। त्यस क्षेत्रलाई फारसको खाड़ीतर्फ पनि विस्तार गरिने भएको छ। उहाँले स्ट्रेट अफ हर्मुज पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानी जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी समेत दिनुभएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ क्यानले टेलिभिजन र ओटीटी प्रसारण अधिकार कुल 32 करोड़ 68 लाखमा बिक्री गरेको छ। क्यानका सचिव पारस खड्काले आज जारी गरेको विज्ञप्ति अनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार खरिद अधिकार 18 करोड़ 4 लाख रूपियाँको बोलपत्र पेश गरेको नेट टीभी प्रहरीले पाएको छ। यसैगरी नेपालभित्रको टेलिभिजन अधिकार हिमालयन टेलिभिजनले प्राप्त गरेको छ। क्यानका अनुसार हिमालय टेलिभिजनले 14 करोड़ 64 लाख रूपियाँको बोलपत्र पेश गरेको थियो। यस्तै एनपीएलको प्रत्येक खेलको टिकटिङ अधिकार भने यी सेवाले पाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: सुरुङमा 121 जना मात्र फँसेको सेनाको दावी। विपद प्राधिकरण भन्छ बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसक्यो।
1: सरकारले राष्ट्रिय शोक मनाएकै दिन बेपत्ताका आफन्त माइतीघर मण्डलामा 13 दिनमा राष्ट्रपति बाढ़ी प्रभावित जिल्ला नुवाकोटमा फर्केर सम्बोधन।
2: रसुवा जिल्लालाई सड़क सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, सड़कमै लामो लाइन।
1: स्ट्रेट अफ हर्मुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। निषेधित क्षेत्रमा प्रवेश

0: पानी जाँचलाई प्रतिबन्ध सूचीमा राखिने
1: र एनपीएलको टेलिभिजन र ओटीटी प्रसारण अधिकार 32 करोडमा बिक्री।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
2: जबसम्म सम्पूर्ण टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
1: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
3: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
1: र विपदको पीड़ामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जीतपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सीडीयूको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जीतप्रति खुशी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढ़ीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धांजलि व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै उनले भने,
3: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
4: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। रूस र उत्तर कोरियाले दुई देशको सीमा वार पार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ़न दिन मिलेर काम गर्न जरूरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका 1350 भन्दा धेरै जनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटो मुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5,000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाई छ। तीमध्ये ठूलो संख्यामा जल विद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
2: 121
1: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए। तर सहायक रथी थापा भन्छन्,
2: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रो हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ। र अर्को कन्डिसन होइन, सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नगरिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
1: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढ़ी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीड़ामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
3: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
1: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
3: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
1: पीड़ामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरूद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीड़ा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि केही प्रसंग दोहोर्याउँदै भनेका छन्,
3: पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
1: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढ़ी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
5: आज नुवाकोटको बट्टार कभर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुशीको तरंग छाएको त्यहाँ बस्दै आएका पीड़ितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरूषले पीड़ितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
6: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरोमा बसेको मान्छेलाई केही सान्त्वना दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीहरू घेर उहाँ आउनुभयो जानुभयो।
5: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
7: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कसलाई के भाषा भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, खेती भइसक्यो भनेर भन्यौँ हामीले। अहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराई थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
5: अवलोकन पश्चात बाढ़ी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीड़ितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीड़ामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
8: बाढ़ी पीड़ितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने भन्छु होला भन्ने शब्द राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनुभयो। अब बिस्तारै हुँदैछ, अब बिस्तारै हुन्छ भनेर चाहिँ जानुभयो।
5: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारूकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब अन्तिम विषय, बाढ़ीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
9: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपद पछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार विहीन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ।
10: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
9: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ क्या, ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, यसमा राखेर राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो। कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ मान्छे, परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो संकट ल्याउँछ भनेर हामीले सोचेको थिएनौ। युवा जोश जागरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गल्ती कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ। अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ, त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि, जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ। अब राज्य नभएको सरकार नभएको चाहिँ नि महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
10: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, राशन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति संकट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो कि त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
9: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। हार्दिक स्वागत छ
1: मानिसजी।
0: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा भौतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वास्तवमा यो भोटेकोशी बाढीबाट आज हजारौं नेपाली प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढ़ी फोर्ट लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोशिश हुनेछ र हामी सबैजना लागिरहेका छौं। जहाँसम्म म चाहिँ यो भोटेकोशी बारीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्यापुबेसीदेखि लिएर तल त्रिशुल

0: टेक्निकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो र
1: भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
0: होइन. हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि सयौं नागरिक करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा 6 हाइड्रोमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ.
1: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो
0: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ. अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ. अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगा गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो गोसाईकुण्ड गाउँपालिकाबाट हिरीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका
1: उद्धारमा पनि आउनुभयो त्यहाँ
0: होइन उद्धार
1: कतिजनाको उद्धार भयो जाजुकोट बासिन्दा
0: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौं.
1: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था
0: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं. हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं. त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरीमाट मार्फत हामीले रेस्क्यू गर्यौं. जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन. सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद.
1: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
0: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन. हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन. आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर. आज चाहिँ त्रिशुलका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन. तपाईँहरूले देखिसक्नुभयो कस्तो भयो, एकदम चाहिँ त्यो किसिमको कहाली लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ. इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको त्यहाँ भेटाइरहेको चाहिँ अवस्था छ. त्यस कारण यो कहाली लाग्दो अवस्था छ. यसलाई हामीले विपदबाट हामीले विगतका विपदहरू यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए. हिजो 72 भैँचालो गयो त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो. कोविडको बेलाको कुरा गरौं या त पश्चिम जाजुकोटको भूकम्पको बेला यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोच्छौं. सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले तर यो विपदभन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौं.
1: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो. जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
0: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते

0: गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो।
1: त्यो भूकम्पले अस्ति भर्खरै जाजुकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजुकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज 100 नागरिकहरू, 100 परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजुकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानुपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजुकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला
2: उद्घाटन गर्नुभयो,
1: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो। किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
2: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
1: एकदम धेरै ढिला नि हजुर, यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसे कम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यसले स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसे कम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेपछिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
2: तपाईँले त्यो कुरा चाहिँ सरकारवाला निकायमा भन्नुभएको छ,
1: मैले भनिरहेको छु हाम्रो पुनर्निर्माणको गति रोकिँदैन। हामी लाग्छौ मैले सदन र सरकारको ध्यान जाजुकोटप्रति आकृष्ट गरेको छु र अब त्यो गति चाहिँ रोकिँदैन। जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ, र त्यो जाजुकोट चाहिँ भूकम्प पुनर्निर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह, खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू, अरू चाहिँ पालिकाका प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको चाहिँ राष्ट्रसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै यो चाहिँ पुनर्निर्माण चाहिँ माथि चाहिँ त्यो एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। तपाईँहरूको यो चाहिँ लोकप्रिय मीडिया मार्फत पनि आग्रह गर्न चाहन्छु, जाजुकोटका जनताले निकै दुःख पाएका छन्। पश्चिम नेपालका खास गरी बझाङको भूकम्प पनि यहाँ जोड्न चाहन्छु, जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। त्यसकारणले हामीले यस्ता कुराहरूमा राज्यले नागरिकहरू एउटा खुला छाना मुनि त्यहाँ त कति धेरै सुत्केरीहरू छ, ज्येष्ठ नागरिकहरू छन्, बाल बालिकाहरू छन्, उहाँहरूको स्वास्थ्यलाई र उहाँहरूको चाहिँ जीवन रक्षाका लागि पनि राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ र त्यो गराउने हामी जनप्रतिनिधिको र तपाईँहरू जस्ता संचार कर्मी साथीहरूको चाहिँ त्यो भूमिका हो। त्यो चाहिँ भूमिकाका लागि पनि म सबैलाई आग्रह गर्न चाहन्छु।
2: यदि बीचमा त्यस्तो खालको सरकारको तर्फबाट अथवा सरकारवाला निकायबाट केही पहल कदमी चालिएको भए योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो,
1: स्योर
2: के हुनु पर्थ्यो, के भइदिएको भए?
1: त्यहाँ सबैभन्दा पहिलो कुरा कार्यविधि, यो भूकम्प पुनर्निर्माण लगायतको चाहिँ यो डिजास्टर सम्बन्धी एउटा चाहिँ कार्यविधि छ, त्यो कार्यविधिका कारणले र डीडीएका दुईटा कारणले चाहिँ भूकम्प पुनर्निर्माण चाहिँ अल्झेको हो। त्यो कार्यविधिमा विभिन्न अल्झनहरू कानूनी झन्झटहरू चाहिँ राख्थ्यो। उदाहरणका लागि अंशभण्डाको कुरा, सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अट्किराखेको अवस्था थियो। अंशभण्डा दुईटा पुस्ता, हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता, 3 पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ। हाम्रो जस्तो पहाड़ी जिल्लाहरूमा जहाँ 3-4 पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको, अझ त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिने त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने, तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिँ नि मालपोतबाट अंश बण्डा भइसकेको र हरेक कुराले चाहिँ नि कानूनी हिसाबले नै अंश बण्डा त छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ मैले त्यतातिर बुझ्न पाएको छैन अन्तिम चरणमा थियो र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो खास गरी 2-3 कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको
2: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्यायो भने भविष्यमा रसुवा बाढी पछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ त्यतिखेर झन्झट हुँदैन
1: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भन्ने भन्दा भने पनि तर त्यो कार्यविधिले रसुवा लगायतको बाढी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ
2: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलगा नजिकै पहिरो गयो त्यहाँ 6 जनाको मृत्यु भयो होइन त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेको छ त्यहाँ चाहिँ के गर्नुपर्नेछ अब त्यो कति विस्थापित भयो कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ
1: जाजरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 रिसाङ बस्ती जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो 81 त्यहाँ ठूलो पहिरो आयो त्यो पहिरोले उहाँहरूको चाहिँ धेरैको 4 जना त्यो बेला घटनास्थलमा 4 जना चाहिँ त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते 1 दर्जन जति घाइते हुनुभयो घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र म केही दिनपछि त्यसको 2-3 दिनपछि सदन चलिरहेको थियो जाजुकोटमा बाढी गयो म त्यहाँ चाहिँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य चाहिँ त्यहाँको चाहिँ टिमै सहित म जाजुकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले 100 ठाउँमा ठुलादेखि सानसानासम्म 100 ठाउँमा पहिरो कुनै पनि चाहिँ ठाउँमा पहिरो नगएको अवस्था थिएन अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा यद्यपि ओर चाहिँ अर्को 3 नम्बरको चाहिँ स्यालामा पनि र 1 नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो चाहिँ आवासका लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था चाहिँ थियो र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर 1 हप्ता हामी करिब बसेर त्यहाँको चाहिँ स्थानीय जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले चाहिँ त्यहाँ सबैलाई राखेर 3 ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक चाहिँ होला भन्ने चाहिँ भूगर्भविदको सल्लाह अनुसार हामीले 3 ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी चाहिँ रूपमा बसिराख्नु भएको छ त्यसै गरी चाहिँ जुनी चाँदे गाउँपालिका वडा नम्बर 6 डोगरा बस्ती त्यहाँ चाहिँ पहिरोले 2 जना चाहिँ ज्यान गुमाउनु पर्यो त्यसै गरी नलगार नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू 5 घरहरू बगाएको अवस्था छ त्यसै नलगारको फुम्दामा धेरै ठाउँमा जाजुकोटको किनभने त्यो जाजुकोटमा अलिक बढी चाहिँ यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं क्वेसन गर्यौं हामीले चाहिँ भूगर्भविदहरूलाई जहाँ चाहिँ भूकम्पले पटक पटकको धक्काले त्यो चाहिँ जमिन कमजोर भएको र अहिले त्यहाँ चाहिँ पानी ठूलो पनि भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै चाहिँ कुहिएको भनेको त्यो मकिएको अब त्यो मकिँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँहरूको प्रारम्भिक चाहिँ रिपोर्टमा उहाँहरूले भनिराख्नु
2: भयो चट्टान मकिँदाखेरि पनि पहिरो जाने रहेछ भन्ने
1: उहाँहरूले भनेको चट्टान हजारौं हजार वर्ष पहिलादेखिको